0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम टिकापुर एफएम 101 मेगाहर्ज
1: बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 19 गते शुक्रबार, जुलाई 3 तारीक सन् 2026, नेपाल सम्वत 1146, असार कृष्ण पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पेट्रोल पम्पमा सरकारको उच्च निगरानी, बन्द गर्नेलाई 10 लाख जरिवाना। नेपालीहरूले घुमघाममै खर्च गरे एक वर्षमा 4.5 खर्ब, आन्तरिक पर्यटन प्रवर्धन बढ़्यो। सरकार भने ऋण लिएर पुराना सावा ब्याज तिर्दै।
1: बर्ड फ्लू संक्रमित पंक्षी बिक्री नगर्न विभागको निर्देशन, पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै। आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना।
0: कर्णाली नदीमा खसेको गाड़ी अझै फेला परेन, आज बिहानदेखि पुनः खोजी शुरू। 3 वर्ष सेवा पूरा गरेका शिक्षकको सरूवा हुने, विशेष अवस्थाका शिक्षकलाई प्राथमिकता। सरकारले शिक्षा समता शुल्क बापत लगाउने 3% करमा अभिभावकको विमति।
1: हान्टा भाइरस संक्रमण सकिएको विश्व स्वास्थ्य संगठनको घोषणा। भेनेजुएला भूकम्पमा हराएका एक व्यक्तिको 8 दिनपछि उद्धार, इरानद्वारा हर्मुज जलमार्गमा कडाई।
0: र विश्वकपमा स्पेन अन्तिम 16मा, पोर्चुगल क्रोएसियाको भिडन्त रोमाञ्चक बन्दै। दक्षिण अफ्रिकालाई हराउँदै इंल्याण्ड महिला टी20 विश्वकपको फाइनलमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, नेपालीहरूले घुमघाममै 4.5 खर्ब खर्च गरेको प्रसंग।
1: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4.59 अर्ब रूपियाँ बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3.44 अर्ब तथा सोही दिन फर्किने गरी हुने भ्रमणमा 90.98 अर्ब बराबर खर्च हुने अनुमान गरेको छ। त्यस्तै बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा 47.97 अर्ब र सोही दिन फर्किने भ्रमणमा 15.76 अर्ब रूपियाँ खर्च हुने गरेको देखाएको हो। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्च 31.78% खर्च हुने गरेको छ भने, जुन सबैभन्दा धेरै हो। खर्चका शीर्षकमध्ये किनमेलमा सबैभन्दा धेरै 26% हुने गरेको छ। सर्वेक्षणले सार्वजनिक यातायात आन्तरिक पर्यटनको मुख्य माध्यम रहेको समेत पुष्टि गरेको छ। त्यस्तै सन्दर्भ अवधि 2081 असोजदेखि 2082 भदौसम्मको अवधिमा करिब 3 लाख नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा देखाइएको छ। त्यसमध्ये कुल 2,93,000 सोही दिन फर्किने गरी बाह्य भ्रमण गरेको समेत देखाएको छ। 6,20,000 जनाले भने रात बिताउने गरी बाह्य भ्रमण गरेका छन्। सोही दिन फर्किने गरी बाह्य भ्रमणमा जानेको मुख्य गन्तव्य भने भारत रहेको तथा उद्देश्य किनमेल समेत रहेको जनाइएको छ, जसको हिस्सा 63% रहेको छ भने रात बिताउने गरी बाह्य घुमफिरमा जाने मध्ये 40% किनमेल र 19.6% धार्मिक यात्रामा जाने गरेको पाइएको छ।
0: राजस्वले नियमित सरकारी खर्च समेत धान्न नसकेपछि सरकारको ऋण वर्षेनी बढ़दै गएको छ। चालू आर्थिक वर्ष 2082-83 जेठसम्म सार्वजनिक ऋण करिब 4.75 खर्ब रूपियाँ थपिएको छ। सरकारले ऋण लिएर पुरानो ऋणको सावा ब्याज तिर्न नयाँ ऋण लिनुपर्ने बाध्यतामा छ। त्यसै गरी सरकारले ऋणबाट विकास खर्च, बजेट घाटा व्यवस्थापन गर्दै आएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरूआतमा 26.74 अर्ब रूपियाँ रहेको सार्वजनिक ऋण जेठ मसान्तसम्म 2.87 अर्ब रूपियाँले बढ़ेर 29.61 अर्ब रूपियाँ पुगेको छ। विनिमय दरमा आएको उतार चढ़ावबाट भएको नोक्सानी समेत जोड़िएको यो ऋण नेपालको कुल गारहस्ते उत्पादन जीडीपीको 44.87% बराबर पुगेको छ।
1: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङडामा हिजो कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी अझै फेला पर्न सकिरहेको छैन। राति अध्ययारो र प्रतिकूल मौसमका कारण रोकिएको खोज तथा उद्धार कार्य आज बिहानैदेखि पुनः शुरू गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट खटेको 6 सदस्यीय गोताखोर टोलीले हिजो दिनभर नदीमा खोजी गरे पनि गाड़ीको अवस्था पत्ता लगाउन सकेको थिएन। निरन्तर वर्षापछि नदीमा आएको बाढ़ी, बढ़ेको जलस्तर र धमिलो पानीका कारण खोजी कार्य चुनौतीपूर्ण बन्दै गएको प्रहरीले जनाएको छ। घटनास्थलमा करिब 50 जना सुरक्षाकर्मी परिचालन भएको गाड़ी सुर्खेत बस पार्कबाट छुट्दा 5 जना सवार रहेको प्रारम्भिक जानकारी आए पनि यात्रुको एकिङ संख्या अझै खुल्न नसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएमसँग बताउनुभयो।
3: गाड़ी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ। गाड़ीको केही पार्ट पूर्जाहरू चाहिँ त्यो भीरमा अलिअलि भेटिएको छ। त्यो बाहेक अरू सबै गाड़ी चाहिँ नदीभित्रै छ। अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ, तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थप जिउँदै उद्धार गर्न सकिएको अवस्था पनि छैन। अब एकदमै अज्ञात अवस्थामै छ हजुर गाडीहरू पनि। त्यो गाडीमा अब सवार कतिजना थिए भन्ने पनि अझै यकिन हुन सकेका छैन। उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा। त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेका छ। अब त्यो 10 भन्दा माथि नै हुन सक्छ।
0: अब डिजेल पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10 लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3 लाखदेखि 10 लाख रूपियाँसम्म जरिवाना र 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोक्का गर्न सकिनेछ। पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। मन्त्री यादवको निर्देशन लगतै बुधबार साँझ नै निगमको संचालक समितिको बैठक बसेर पेट्रोलियम पदार्थ विक्रेता नियमावली 2075 दफा 29 घ 1 विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थपिएको छ।
1: सरकारले शिक्षा नियमावली 10 संशोधन स्वीकृत गर्दै सामुदायिक विद्यालयका शिक्षक सरूवा सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब एउटै विद्यालयमा 3 वर्ष सेवा अवधि पूरा गरेका स्थायी शिक्षकलाई अर्को सामुदायिक विद्यालयमा सरूवा गर्न सकिने व्यवस्था गरिएको हो। तर अपाङ्गता भएका, अरूको सहायतामा हिडुल गर्नुपर्ने अशक्त, गर्भवती तथा 2 वर्षभन्दा कम उमेरका बालबालिका भएका महिला शिक्षकका हकमा पनि यो व्यवस्था लागू हुने छैन। नियमावली अनुसार आधारभूत तहका कक्षागत शिक्षकलाई सोही तह को रिक्त पदमा तथा विषयगत र माध्यमिक तहका शिक्षकलाई सम्बन्धित विषयको रिक्त पदमा मात्रै सरूवा गर्न सकिनेछ। शिक्षक सरूवा अवकाश, मृत्यु, स्वैच्छिक अवकाश, बर्खास्त तथा नयाँ दरबन्दी थपिएपछि विद्यालयले शिक्षक पद रिक्त भएको मितिले 7 दिनभित्र केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विवरण अध्यावधि गरी सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनुपर्नेछ। अनिवार्य अवकाशका कारण पद रिक्त हुने अवस्थामा भने 30 दिन अघि नै सरूवा प्रक्रिया शुरू गर्न सकिने व्यवस्था गरिएको छ। स्थानीय तहले रिक्त पदको अवस्था अध्ययन गरी सरूवा गर्ने वा शिक्षक सेवा आयोग मार्फत पदपूर्ति गर्ने भन्ने निर्णय 7 दिनभित्र गर्नुपर्नेछ। सरूवाका लागि विद्यालयले कम्तीमा 15 दिनको सूचना प्रकाशित गर्नुपर्नेछ।
0: आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम पानी पर्ने सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रातिको समयमा पनि पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा पानी पर्न सक्ने वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले शिक्षा समता शुल्क बापत लगाउने करमा अभिभावकको विमति
1: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकिएको शुल्कमा यति पर्सेन्ट भन्दा अहिले 3% भनेको छ पहिले 5% कुरा थियो पहिले यो चाहिँ व्यावहारिक छैन
2: पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै बर्ड फ्लू संक्रमित पंक्षीको मासु बिक्री नगर्न विभागको निर्देशन लगायतका खबर र कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: चुरे जोगाउ पानीका मुहान बचाउ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढाउ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश
4: पंक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना बर्ड फ्लू H5N1 पंक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन् तसर्थ पंक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ
0: मटाई लगायतका पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायलाई कार्यवाही गर्ने जनाएको छ मानिसहरूको स्वास्थ्यसँग खेलवाड़ नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिनुभएको हो गत चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन समेत दिएको छ रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकहरूको टोली संक्रमित क्षेत्र काठमाडौँ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक झापा मोरङ सुनसरी महोत्तरी बारा चितवन र नवलपरासीमा सक्रिय रहेको समेत उहाँले बताउनुभयो काठमाडौँ उपत्यका सहित काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा करिब 7 लाख पंक्षी 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ
2: साझा खबरमा अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर सबैभन्दा शुरूमा कान्तिपुरको पहिलो पृष्ठमा प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल शीर्षकमा गंगा विसीले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन् उनीहरूले हिजो प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदल भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा के हो भन्ने प्रश्न पार्नुपर्ने माग मधेसवादी दलका नेताहरूको रहेको खबरमा उल्लेख रहेको छ त्यसै गरी पहिलो पृष्ठमै अब अदालती अध्ययनमा एआई फैसला लेख्न भने नपाइने शीर्षकमा अर्को खबर समेत छापिएको छ यो खबर दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको अब अदालतमा पनि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग हुने भएको छ सर्वोच्चको फूलकोर्टले बिहिबार न्यायपालिकाको सूचना तथा संचार प्रविधि नीति 2083 पारित गर्दै एआई प्रयोगको बाटो खुलाएको हो मस्यौदा लेखन अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढ़ाइने नीतिमा उल्लेख छ न्यायिक निर्णयमा दखल पुग्ने गरी भने एआईको प्रयोग गर्न नपाइने खबरमा उल्लेख रहेको छ 66 जनाले पाउने भए स्टार्टअप कर्जा शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमै खबर छापिएको छ। यो खबर सीमा तामाङले काठमाडौँबाट लेख्नु भएको छ। चालू आर्थिक वर्षमा 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले हिजो सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको खबरमा उल्लेख रहेको छ। नागरिक पत्रिकाको आर्थिक पृष्ठमा फेवातालमा बेलुकी साँझ 6 बजेपछि शेयर गर्न नपाइने शीर्षकमा अर्को खबर छापिएको छ। सन्तोष पोखरेलले लेख्नु भएको खबरमा स्थानीय प्रशासनले बेलुकी 6 बजेपछि फेवातालमा डुंगा कायकिङ तथा सर्फिङ प्रयोग गर्न रोक लगाएको छ। पोखरामा पछिल्लो समय दिनहुँ जसो हावाहुरी चल्ने र तालमा छाल उत्पन्न हुने तथा त्यसको कारण जोखिम बढ़न थालेपछि बेलुकी 6 बजेपछि फेवातालमा जल पर्यटनका गतिविधि गर्न रोक लगाइएको खबरमा उल्लेख रहेको छ।
0: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सरकारका 100 दिन शीर्षकमा खबर प्रकाशित छ भने सुकुम्बासीलाई बर्दियाबाट थालियो जग्गाको लाल पूर्जा वितरण शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले भूमिहीन सुकुम्बासीलाई बर्दियाबाट जग्गाको दर्ता प्रमाणपत्र लाल पूर्जा वितरण शुरू गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति बर्दियाले बरैयाताल गाउँपालिका 4 खैरिन स्थित मान नदी किनारमा 2047 बसिरहेका 27 भूमिहीनलाई जग्गा वितरणको काम अघि बढ़ाएको हो। त्यस्तै 100 दिनमै सरकारमाथि विपक्षको प्रहार शीर्षकमा भित्रपृष्ठमा खबर प्रकाशित छ। सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रविधितर्फ उन्मुख भएको विपक्षी दलहरूले आरोप लगाएका छन्। त्यस्तै सरकारले 4 अध्यादेश अगाडि नबढ़ाउने शीर्षकमा पनि खबर छ भने खड्काले बोलाए इतर पक्षको बैठक शीर्षकमा कंग्रेसको समाचार प्रकाशित छ। पौडेललाई थुनामुक्त गर्नुपर्ने रिट खारिजी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
2: कारोबारको पहिलो पृष्ठमा पूँजीगत खर्च अन्य महिनाका तुलनामा असारमा दोब्बर शीर्षकमा कौशिला कुवरले लेख्नु भएको खबर छापिएको छ। चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ। चालू आर्थिक वर्षको बजेटमा पूँजीगत शीर्षकमा 4.7 खर्ब रूपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनाका शुरूमा 15 दिनमा पूँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढ़ेको खबरमा उल्लेख रहेको छ। जूनमा 19.5% बढ़े शीर्षकमा अर्को खबर समेत छापिएको छ। सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक भित्रिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै शीर्षकमा खबर छापिएको छ। सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधारहरू तयार गरिएको जनाएको छ। पूर्वाधार निर्माण र विकास आयोजनाहरूमा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण गठन तथा आवधिक सहजीकरण ऐन लगायतका संरचना र कानूनी आधार तयार गर्दै रहेको खबरमा उल्लेख रहेको छ। मौसम पूर्वानुमानले किसानमा दुविधा शीर्षकमा गोर्खा पत्रको भित्री पृष्ठमा खबर छापिएको छ। यो खबर हरिप्रसाद कोइरालाले लेख्नु भएको। मोरङका किसानले यस वर्ष मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिनले धोका दिएको बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले जेठ शुरूमै असारको पहिलो सातादेखि असार अन्तिमसम्म खडेरी पर्ने भनेको भन्दै किसानले ढिलो गरी असार पहिलो सातामा मात्रै बिउ राखेका थिए। असार शुरू भएसँगै कोशीको मोरङ जिल्लामा औषधभन्दा बढ़ी पानी परिरहेको छ। खेतमा पानी छ तर बिउ तयार नभएको दुखेसो किसानहरूले गरेको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले स्पेनको क्यानरी आइसल्याण्डको टेरिफीमा पुगेको एक पानी जहाज सम्बन्धी हान्टा भाइरस प्रकोप समाप्त भएको घोषणा गरेको छ। भाइरस संक्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट बाहिर आएसँगै यो घोषणा गरिएको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमबी जहाजमा संक्रमणको हल्लापछि जहाजमा सवार यात्रुलाई क्वारेन्टीनमा राखेर उनीहरूको परीक्षण गरिएको थियो। परीक्षणबाट 12 जना पुष्टि भएको र एक सम्भावित संक्रमण देखिएको थियो जसमध्ये 3 जनाको मृत्यु भएको छ। भेनेजुएलामा गत साता आएका दुई शक्तिशाली भूकम्पपछि ढलेको भवनको भग्नावशेषबाट 8 दिनदेखि फँसेका एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ। 43 वर्षीय सुरक्षा गार्डलाई आपतकालीन उद्धार टोलीले करिब 140 टन भग्नावशेषबाट सुरक्षित रूपमा बाहिर निकालेको हो। उद्धारकर्ताहरूले 100 घण्टा भन्दा बढ़ी समय खर्चिएर उनलाई उद्धार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भूकम्पबाट 2,300 जनाको मृत्यु भएको छ र इरानले हर्मुज जलमार्गमा कड़ाई गर्न थालेको छ। अमेरिका र इजरायलले आक्रमण गर्दा इरानले त्यसको जवाब स्वरूप इजरायल र अमेरिकी सैन्य अड्डामा रहेका खाड़ी मुलुकहरूमा आक्रमण गरेको थियो। इरानको इस्लामिक रिभोल्युसन गार्ड कोप्सले आफ्नो अनुमति बिना हर्मुज जलमार्ग पार गर्न खोजे व्यापारिक जहाजहरूलाई निशाना बनाउन थालेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर पछिल्लो साता भएका अमेरिकी सहमतिमा हर्मुज जलमार्ग निर्वाध रूपमा खोल्ने सहमति भएको थियो।
2: ताजा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 का खेलमा स्पेनले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ भने पोर्चुगल र क्रोएसिया बीचको खेल समाचार तयार पार्दासम्म जारी छ। स्पेनले अस्ट्रियामाथि 3-0 सहज जीत निकाल्दै नकआउट चरणमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको हो। शुरूदेखि नै आक्रामक खेल प्रदर्शन गरेको स्पेनले खेलभर उत्कृष्ट नियन्त्रण कायम राख्दै स्पष्ट जीत हात पारेको हो। पोर्चुगल र क्रोएसिया बीचको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ। यसअघि सम्पन्न अर्को खेलमा अमेरिकाले बोस्नियालाई 2-0 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। आज हुने अन्य खेलमा स्विजरल्याण्ड र अल्जेरिया बीच बिहान 9:15 प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 4:15 अर्जेन्टिना र केप भर्डे आम्ने सामने हुनेछन्। यी खेलका विजेताले अन्तिम 16 स्थान बनाउनेछन्। र घरेलु टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि 40 रनको जीत निकाल्दै आईसीसी महिला टी20 विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि इंग्ल्याण्डले साबिक विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। 170 रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले राम्रो शुरूआत गरे पनि इंग्ल्याण्डका बलरहरूको उत्कृष्ट फिल्डिङ सामु टिक्न नसकेको हो। दक्षिण अफ्रिका 20 ओभरमा 8 विकेट गुमाएर 129 रनमा सीमित भयो। यस जीतसँगै इंग्ल्याण्ड सन् 2018 पहिलो पटक महिला टी20 विश्वकपको फाइनलमा पुगेको हो। अब उपाधिका लागि इंग्ल्याण्ड र अस्ट्रेलिया बीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ।
0: नयाँ आर्थिक वर्षबाट 3% दरले लाग्ने शिक्षा समता शुल्क, अभिभावकलाई पर्ने भार र सकारात्मक पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
7: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
8: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
9: हाम्रा दुःखमा एउटा सरकारी खेती गरिछौ र पानी पुग्रला अखन त यहाँ हाम्रो खेतीहरु बाढी।
6: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
8: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
6: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब शासकीय सुधारमा नागरिक समाजको खबरदारीको कुरा। सरकारले नयाँ आर्थिक वर्षदेखि निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाट 3% शिक्षा समता शुल्क लिने घोषणा गरेको छ। बजेट वक्तव्यमा निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा 3% दरले शिक्षा समता शुल्क असूल उपर गरिने भनिएको छ। सरकारको यस्तो घोषणाको विरूद्धमा भने अभिभावकहरूले आपत्ति जनाउँदै आएका छन्। यस विषयमा साथी लीलप्रकाशनले नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीसँग कुराकानी गर्नुभएको छ।
1: डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदाखेरिको बेलादेखि नै यो विषयमा हामीले विमति जनाउँदै आइरहेका छौँ,
0: शुल्क उठाउने विषयमा
1: किनभने हामी भन्दैछौँ राज्यले सबै व्यवस्था मिलाओस्, राज्यले जिम्मेवारी लियोस्, शिक्षा र स्वास्थ्य भन्ने एकातिर हामी त्यो भन्दैछौँ, अर्कोतिर फेरि राज्यले फेरि त्यही माथि नै अर्को कर थपार्ने काम, यो चाहिँ विरोधाभास भयो, यो चाहिँ गर्न हुँदैन। किनभने कर लिने त्यो क्षेत्र होइन, त्यो क्षेत्र कर आर्जन गर्ने राज्यलाई आर्जन गर्ने क्षेत्र होइन, त्यसको आर्जन त हुन्छ सामुदायिक संस्थागत विद्यालयमा ट्याक्सको एउटा लिमिटेसन तोकिरहेछ, त्यो माध्यमबाट गरौँ, कमाईको आर्जनको माध्यम गरौँ बरू, कति उहाँले आर्जन गर्नुहुन्छ, कति उहाँहरूले वर्षमा अर्को चाहिँ स्रोत साधन जुटाउनुहुन्छ, बरु त्यसको कति पर्सेन्ट उहाँहरूले प्राप्त राज्यले प्राप्त गर्ने त्यो चाहिँ बरू गरौँ, त्यो राज्यको हितमा हुन्छ। तर सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्कभन्दा शुल्क तोकिएको शुल्कमा 30% भनेर अहिले 3% भनिएको छ, पहिले 5% कुरा थियो पहिले, यो चाहिँ व्यावहारिक छैन।
0: तर जस्तो यसमा सरकारले भन्दाखेरि त विद्यालयबाट उठाउँछु भन्यो, तर यसबाट अभिभावकबाट सिधै उठाउँछु भनेर त कहीँ पनि उल्लेख गरेको छैन,
1: यसको मर्का त अभिभावक पर्छ।
0: तर तपाईँहरूको चिन्ता के हो भने विद्यालयले तिर्नु पर्दाखेरि त्यो रकम फेरि विद्यालयले अभिभावकबाट उठाउँछ र थप व्यवहार चाहिँ अभिभावकमा पर्छ भन्ने हो।
1: माध्यम चाहिँ विद्यालय भए पनि ल्याने स्थान लिने भनेको त वर्ग त अभिभावक
0: भनेको निजी विद्यालयले सरकारलाई तिर्नुपर्ने 3% करको लागि अभिभावकमाथि त्यो जुन शुल्क अथवा खर्च जुन लाग्थ्यो त्यो थप्छन् अथवा बढाउँछन् भन्ने तपाईँको चिन्ता होइन?
1: अहिले त्यो व्यावहारिक छैन भन्ने हाम्रो
0: होइन, चिन्ता तपाईँहरूको त्यो हो कि
1: चिन्ता
0: हो? किनभने त्यसो भए तपाईँहरूले निजी विद्यालय सञ्चालकहरूसँग तिमीहरूले यो 3% कर राज्यलाई तिर्नु पर्दाखेरि अभिभावकबाट बढाएर उठाएर होइन तिमीहरूले त्यो जम्मा गरेकोबाट मात्रै दिनुपर्छ भनेर कतिपटक तपाईँहरूलाई बैठक कहाँ कहाँ गर्नुभयो?
1: अनि यहाँले प्रश्न कुरा गर्नुभयो, जस्तै हामीले पनि यो विषयमा के गर्यो भने एउटा विज्ञप्ति
0: होइन विज्ञप्ति त निकाल्नु भयो तपाईँले, जस्तो प्याप्सन एन प्याप्सनसँग बसेर तपाईँहरूले चाहिँ यसमा अभिभावकलाई थप्न मिल्दैन त्यो गर्नु हुँदैन भन्नुभयो कि
1: भनिसक्यो हामीले, त्यो भनिसक्यो तपाईँहरूले अहिले मौजुद शुल्कबाट तपाईँहरूले तिर्ने भने चाहिँ हाम्रो भन्नु केही छैन, तर यसमा थप व्यवहार अभिभावकलाई पर्ने गर्यो भने हाम्रो विमति छ भनेर हामीले प्रश्न भनिसक्यो।
0: अनि उहाँले के भन्नुभयो
1: भने त्यसमा चाहिँ उहाँहरूले हामी कहाँ तिर्छौँ त्यसरी पनि भनिरहेछ, तर हुँदैन भने यही कुरा हाम्रो विमति छ उहाँहरूको बिचमा, तपाईँहरूले अहिले लिएको शुल्कमा चाहिँ जो छ एउटा एक खालको कम्प्रोमाइज गरेर लिनु भएको छ त्यहाँको अभिभावकहरूसँग अथवा त्यहाँको स्थानीय शिक्षा चाहिँ के अरे निकायहरूसँग तपाईँ जुन किसिमको एउटा चाहिँ सहमति गरेर शुल्क तोक्नु भएको छ त्यसमा गर्नु भने हाम्रो विमति छैन, तर अब थप तपाईँहरूले अभिभावकलाई व्यवहार गर्ने हो भने हाम्रो त्यसमा विमति हुन्छ, त्यो चाहिँ हाम्रो अभिभावक हित्नु छैन। र अहिले पनि हामीले ठाउँ ठाउँमा भनिरहेको छौँ यो राज्यले यसरी हजुवा किसिमबाट जुन किसिमको अभिभावकलाई टाउकोमा पर्ने गरी जुन शुल्क ल्याउने बाटो घुमाउरो बाटो जुन गरिरहेछ यो अभिभावकको हितमा छैन, त्यसकारण तपाईँहरूले यसमा विरोध जनाउनु होला, यो चाहिँ हितमा छ, यसो गर्न हुँदैन। र इभन अहिले लिएको शुल्कमा पनि तपाईँहरूको हाम्रो विद्यालयले त्यो अनुसारको सुविधा दिएको छैन, सुविधामा तपाईँहरू सन्तुष्ट हुनुहुन्छ हुनुहुन्न, यसमा पनि लिएको शुल्कमा पनि हामीले क्वेसन गरिरहेको छौँ।
0: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: पेट्रोल पम्पमा सरकारको उच्च निगरानी, बन्द गर्नेलाई 10,00,000 जरिवाना, नेपालीहरूले घुमघाममै खर्च गरे, एक वर्षमा 4.5 खर्ब, आन्तरिक पर्यटन प्रवर्धन बढ़्यो, सरकार भने ऋण लिएर पुराना सावा ब्याज तिर्दै,
0: बर्डफ्लू संक्रमित पंक्षी बिक्री नगर्न विभागको निर्देशन, पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै, आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना,
2: कर्णाली नदीमा खसेको गाड़ी अझै फेला परेन, आज बिहानदेखि पुनः खोजी शुरू, 3 वर्ष सेवा पूरा गरेका शिक्षकको सरूवा हुने, विशेष अवस्थाका शिक्षकलाई प्राथमिकता, सरकारले शिक्षा समता शुल्क बापत लगाउने 3% करमा अभिभावकको विमति,
0: हान्टा भाइरस संक्रमण सकिएको विश्व स्वास्थ्य संगठनको घोषणा, भेनेजुएला भूकम्पमा हराएका एक व्यक्तिको 8 दिनपछि उद्धार, इरानद्वारा हर्मुज जलमार्गमा पुनः कराई,
2: र विश्वकपमा स्पेन अन्तिम 16मा, पोर्चुगल क्रोएसियाको भिडन्त रोमाञ्चक बन्दै, दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड महिला टी20 विश्वकपको फाइनलमा।
0: साझा खबर सक्नु अघि अब कार्टुन हामीले आजको कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनलाई लिएका छौं। यसलाई अविनले बनाउनु भएको छ। पछिल्लो समय ट्राफिक प्रहरीले लिने जरिमानाको विषय निकै चर्चाको विषय पनि बनिरहेको छ भने कतिपयले आलोचना पनि गरिरहेका छन् भने यसलाई कतिले समर्थन पनि गरिरहेका छन्। यो कार्टुनमा जलमग्न भएको काठमाडौँ जस्तो देखाउन खोजिएको छ। यहाँ दुईजना व्यक्ति आधा शरीर पानीमा डुबेको छ र एकजना ट्राफिक जस्ता देखिने व्यक्ति छन् भने अर्का एकजना सर्वसाधारण जस्ता देखिने व्यक्ति छन्। दुईजना बीचको कुराकानीमा तल यस्तो लेखिएको छ। रोकिरा होइन भने चलाइरा बाइक हरायो क्या।
2: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। वर्षा शुरू भएपछि माटो गलेर बिजुलीका पोल ढल्ने समस्या, हुलागी सड़कमा ढलेका 3 पोल मर्मत। स्थानीय तहमा सूचना र प्रविधिले कामलाई छिटो र सजिलो बनाउँदै महिला स्वास्थ्य स्वयंसेविकालाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण। देशभर मनसून सक्रिय, बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। र कैलालीका हिक्मत बहादुर रावल गोर्खापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त। अब खोज खबर विस्तारमा। वर्षा शुरू भएपछि माटो गल्ने कारणले बिजुलीका पोल धेरै ठाउँमा ढल्ने समस्या भइरहेको छ। हावा चल्दा, बढ़ी वर्षा हुँदा र पुराना वा कमजोर पोल ढल्ने समस्याले विद्युत अनियमित हुने गरेको छ। अस्ति टीकापुरको वड़ा नम्बर 7 हुलागी सड़कमा 3 पोल ढलेका थिए। यसका साथै बजार क्षेत्रमा समेत पोल ढलेपछि विद्युत प्राधिकरण टीकापुर उपशाखाले मर्मत गरेको छ। पोल ढलेमा तत्काल मर्मत गरी विद्युत सुचालु गर्ने गरिएको इन्जिनियर विशाल उपाध्यायले जानकारी दिनुभयो।
1: अहिले बर्खाको बेला हावाहुरी पानी पर्दाखेरि माटो भिजेर कमजोर हुने त्यस्तो भएको कारणले पोल ढल्ने समस्या भएको, त्यसको लागि हामीले कुन कुन ठाउँमा त्यस्तो समस्या आएको, त्यस्तो समस्या आएको ठाउँमा चाहिँ हाम्रो नोलाइटको कर्मचारी पठाएर तत्काल त्यो तार करेन्ट प्रवाह छुटाउनलाई तारको जम्पर छुटाउने काम गरेछौ। अनि त्यसपछि हाम्रो बाह्य ठेगार मार्फत ढलेको पोलहरूलाई चाहिँ कसरी व्यवस्थापन गरी लाइन सुचारू गर्न सकिन्छ त्यसको लागि हामीले काम गरिरहेछौँ। सती एरियामा 3 पोल हुलागी राजमार्गमा 3 पोल ढलेको थियो, भुर्सामा नि समस्या आएको थियो, 16 नम्बरमा पनि पोल ढलेकै समस्या आएको थियो। हामीले काम सम्पन्न गरेका छौँ अनि अझ बाँकी ठाउँको काम पनि हामी तत्काल सम्पन्न गर्ने कोसिस गरिरहेछौँ। हाम्रो काम चाहिँ अत्याधिक बढिरहेछ। अहिले हावाहुरी पानीसँगै हुरी नलागेको कारणले पोल भाँचिने समस्या चाहिँ भएको छैन, माटो कमजोर हुने कारणले बर्खा समयमा पोल ढलिरहेछौँ। त्यसलाई चाहिँ हामीले थप मजबुत गरेर चाहिँ ठड्याउने काम चाहिँ गरिरहेछौँ। हामीले सकेसम्म त तत्कालै गर्ने कोसिस गर्छौँ। अब जस्तै त्यो हामीले चाहिँ निर्माण व्यवसाय जुन चाहिँ हाम्रो यो सिमेन्टको पोल भएको कारणले हामीले चाहिँ मान्छे हायर गर्नुपर्छ, उहाँहरूको चाहिँ उपलब्धता हेरेर अनि उहाँहरूलाई चाहिँ तत्काल चाहिँ गर्न भनेर हामीले सकेसम्म चाँडो गरिरहेछौँ। बाँकी काममा नि नगरपालिकासँग समन्वय गरेर सुत हामीले पोललाई कसरी छाडो पारेर विद्युत प्रवाह गर्न सकिन्छ हामीले कोसिस गरिरहेछौँ।
0: टीकापुर नगरपालिका वडा नम्बर 4 महिला स्वास्थ्य स्वयंसेविकालाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरेको छ। वडाको 60,000 बजेटमा 8 जना स्वास्थ्य स्वयंसेविकालाई फिल्टर वितरण गरिएको वडा अध्यक्ष लालवीर चौधरीले बताउनुभयो।
2: हामीले स्वयंसेविकाहरूलाई फिल्टर वितरण गर्नुको उद्देश्य स्वयंसेविकाहरू समाज र देशको लागि निस्वार्थ भावले काम गर्नुहुन्छ र उहाँहरूको कुनै पनि किसिमको राज्यको तर्फबाट त्यस्तो इन्सेन्टिभ र सेवा सुविधा नभएको हुनाले उहाँहरूलाई एउटा सानै भए पनि थप ऊर्जा प्राप्त होस् र शुद्ध खाने पानीमा उहाँहरूको पनि पहुँच होस् भन्ने उद्देश्यले हामीले 8 जना स्वयंसेविकाहरूलाई 60,000 बजेट थियो हाम्रो, 60,000 8 जना स्वयंसेविकालाई फिल्टर वितरण गरेका छौँ।
0: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा मेघ गर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जस अनुसार आज बिहान देशभर साधारणतया बादल लागेको छ भने बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा समेत भएको छ। यस्तै आज दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ। यस्तै आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका 2 स्थानमा भारी वर्षाको पनि चेतावनी दिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरेको छ। यस्तै गरी भोलि शनिबार पनि मौसम खासै सुधार आउने देखिँदैन। भोलि दिउँसो पहाड़ी र हिमाली क्षेत्रमा बादल लाग्ने तथा तराईका आंशिक तराईमा आंशिक बदली हुने प्रक्षेपण गरिएको छ। विशेष गरी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्री परिषद बैठकबाट उक्त निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार सूचना तथा संचार प्रविधि मन्त्रालयको प्रस्तावमा रावललाई महाप्रबन्धक नियुक्त गरिएको हो। यसअघि सूचना तथा संचार प्रविधि मन्त्रालयले महाप्रबन्धकका पदका लागि आवेदन दिएका उम्मेद्वारहरूमध्येबाट 10 जनाको नामावली सार्वजनिक गरेको थियो। सोही सूचीबाट छनौट गर्दै मन्त्री परिषदले रावललाई जिम्मेवारी दिएको हो। कर्णाली राजमार्गको दैलेश सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी हालसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल 6 नम्बर महेश्वरी वाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोली पनि त्यहाँ पुगेर काम गरिरहेको छ। पानीको सतह बढ़ेको र वर्षापछि आएको बाढ़ीले पानी धमिलो हुँदा गाड़ी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो। उहाँ करिब 50 जना सुरक्षाकर्मी सहित घटनास्थल पुग्नु भएको छ। हिजो बिहान सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको क प्र 2001 ख 1055 नम्बरको गाड़ी 11:30 बजे दैलेखको चामुण्डा बेन्द्रासेन नगरपालिका 7 साङ्गे तडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपेक्षक श्रवण विकका अनुसार घटनास्थलमा उद्धार सामग्री सहित नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसको जनशक्ति संयुक्त रूपमा खोज तथा उद्धार कार्यमा पनि परिचालन भएको थियो। सुर्खेत बस पार्कबाट बिहान छोड्दा उक्त गाड़ीमा 5 जना सवार रहेको भए पनि उक्त संख्या 1 नभएको प्रहरी नायब उपेक्षक विकले बताउनुभयो। उहाँका अनुसार गाड़ी कर्णाली नदीमा डुबेको स्थान प्रहरी चौकी पालटाडाबाट 3 किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब 50 किलोमिटर पश्चिमतर्फ रहेको बताउनुभयो। खोज खबरमा स्थानीय तहमा सूचना र प्रविधिले काममा छिटो र सजिलो बनाउँदै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
3: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
4: यही असार 20 गते शनिबारका दिन
3: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
5: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने हात खुट्टा काप्ने या चिसो हुने धेरै पसिना आउने मनमा छटपटी हुने ज्यादै झस्कने तर्सने या डराउने भएमा
3: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको
5: बढी रिसाउने झिजो मान्ने झर्कने जिउ दुख्ने दुब्लाउने निन्द्रा नलाग्ने भोक नलाग्ने भएमा
3: काम काजमा मन नलाग्ने त्यसै दिक्क मानेर बस्ने भएमा
5: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा
3: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा
5: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
3: याद गर्नुहोस् है
5: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै को मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
3: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
6: टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते समय बिहान 8 बजे स्थान एक नम्बर वाड़ा कार्यालय नगर विकास समितिको भवन सिटी हल नजिक टिकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर विगतमा राजनीतिक प्रतिशोधको कुसंस्कार बसाएको भन्दै सरकार त्यसलाई सुधार गर्न काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधिसभाको बिहिबारको बैठकमा सम्पत्ति शुद्धिकरण विधेयक 2083 दफावार छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले विगतमा विभागमा उजुरी थुपारेर राजनीतिक प्रतिशोधका आधारमा मन नपरेको मान्छेलाई दुःख दिने काम गरिएको बताउनुभयो। उहाँले भविष्यमा आर्थिक अपराधको अनुसन्धानका लागि भविष्यमा छुट्टै प्राधिकरण गठन गर्ने विषयमा समेत छलफल अगाडि बढ़ाउने उहाँको भनाई छ। उहाँले सम्पत्ति शुद्धिकरण विभाग हाल प्रधानमन्त्री कार्यालय मातहत नभई अर्थ मन्त्रालय मातहत रहेको स्पष्ट पार्नुभयो। अर्थमन्त्री वाग्लेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता र अभियोजन गर्ने अधिकार रहेको उल्लेख गर्दै हाल 13 निकायले यस्तो मुद्दा चलाउन सक्ने कानूनी व्यवस्था रहेको उहाँले बताउनुभयो। स्थानीय तहहरूमा सूचना प्रविधि शाखाहरू स्थापना भएका छन्। ती शाखाले स्थानीय तहमा सूचना र प्रविधिको विषयमा जानकारी दिने र त्यसको प्रयोगका विषयमा काम गर्ने गर्छ। यसै विषयमा मैले जानकी गाउँपालिकाका सूचना प्रविधि शाखा प्रमुख जसुदा कुमारी कठरियालाई जानकी गाउँपालिकाले सूचना र प्रविधिको प्रयोग कसरी गरिरहेको छ भनी सोधेको छु।
8: सबभन्दा शुरू त अब हामीले सूचना भनेको के हो र त्यो सूचना चाहिँ कुन माध्यमबाट पाइरहेछ, प्रविधि भनेको के हो भन्ने कुरा हामीले बुझ्नु पर्यो होइन। जस्तै अब सूचना भनेको कुनै पनि विषयमा कुनै पनि विषयवस्तुको बारेमा जानकारी प्राप्त गर्नु भनेको सूचना हो, तर त्यो कुन माध्यमबाट पाइरहेछ त, जस्तै अब रेडियो भयो, टेलिभिजन भयो, वेबसाइट भयो, फेसबुक भयो, ट्विटर भयो, के माध्यमबाट पाइरहेछ त्यो चाहिँ हाम्रो प्रविधि भयो। त्यही भएर हामीले सूचना प्रविधिको प्रयोग कसरी पाइरहेछौ र कुन माध्यमबाट पाइरहेछौ भनेर सूचना प्रविधिलाई बुझाउँछ। प्रविधिको युगमा चाहिँ हामीले सम्पूर्ण शाखाबाट चाहिँ सूचनाहरू दिइरहेछौँ या सम्पूर्ण शाखाले प्रविधिको प्रयोगबाट आफ्नो सेवा सुविधा दिने यस्ता कार्यहरू गरिरहेका छन्। जस्तै अब हाम्रो विभिन्न शाखाहरू छन्, शाखामा जस्तै जिन्सी शाखाका पाम्सहरू जस्तै युज गरिरहन्, त्यो शाखामा जस्तै कुनै पनि अफिसियल डकुमेन्टहरू राख्नु पर्यो, स्टोरको सबै सामानहरू, गाउँपालिकाका जति पनि सामग्रीहरू राख्नु पर्यो, व्यवस्थापन गर्नु पर्यो, अभिलेख राख्नु पर्यो भनेपछि त्यो सफ्टवेयरहरू युज गरिरहेछन्। जस्तै लेखा सम्बन्धी सबै अब अनलाइन मार्फत नै भुक्तानी भइरहेछ। जस्तै पञ्जीकरण सम्बन्धी घटना दर्ताका सबै कामहरू चाहिँ अनलाइन मार्फत भइरहेछ। त्यस्तै गरी विभिन्न शाखाका सबै शाखाहरूले चाहिँ आफ्नो तरिकाले चाहिँ युज गरिराख्नु भएको छ। त्यसैले अहिले यो डिजिटल युगमा चाहिँ सबै शाखाहरूले चाहिँ डिजिटली नै गरिराख्नु भएको छ। जस्तै यो प्रशासन सम्बन्धी अब जस्तै हामीले विभिन्न कामहरू गरिरहेका छौँ, जस्तै प्रशासनिक कामहरू, सेवा सम्बन्धी कामकाजहरू भइरहेका छन्। जस्तै प्रशासनिक कामकाजमा जस्तै कम्प्युटरमा अभिलेख व्यवस्थापन गर्ने, कर्मचारीहरूको विवरण व्यवस्थापन गर्ने, पत्रचार इमेल मार्फत गर्ने, अनि बैठकहरूको एसएमएसहरू पठाउने, जस्तै कुनै पनि बैठकहरू गर्नु पर्यो भने हामीले चाहिँ बल्क एसएमएस सिस्टम युज गर्छौँ। त्यसबाट चाहिँ म्यासेजहरू पठाउने गर्छौँ। जस्तै अब विपदको पनि कुनै समस्या पर्यो भने त्यति बेला हामीले जस्तै अब कस कसलाई सूचनाहरू पठाउनुपर्छ त्यही हिसाबले स्वयंसेवीका, बढघर, शाखा प्रमुख सम्बन्धित सबैलाई चाहिँ हामीले यो सूचनाहरू पठाउने गर्दछौँ। र अनलाइन मार्फत पनि हामीले सेवा प्रवाह गर्ने गर्छौँ। जस्तै अब फेसबुकको मार्फत भयो, वेबसाइट मार्फत भयो, त्यो चाहिँ सूचना हामीले प्रकाशन गर्नुपर्ने हुन्छ। शाखागत कामकाजहरू पनि अब अनलाइन मार्फत भइरहेका छन्। जस्तै जिन्सी शाखा भयो, लेखा शाखा भयो, राजस्व शाखा भयो, स्वास्थ्य शाखा भयो, पञ्जीकरण शाखा भयो, यो विभिन्न शाखाहरूले पनि प्रणाली मार्फत कामहरू गरिराख्नु भएको छ। अब यसबाट चाहिँ हामीलाई फाइदा चाहिँ के हुन्छ भनेपछि छिटो छरितो हुन्छ, काम सजिलो हुन्छ, व्यवस्थित हुन्छ, पारदर्शी हुन्छ। यसले चाहिँ जो आफूले प्राप्त गर्ने सूचनाहरू चाहिँ पाउनुभयो, समयमा पाउनु भने उहाँहरूलाई पनि त्यो सूचनाको बमोजिम के कसरी गर्ने भनेर काम गर्नुहुन्छ।
0: पहिलेको भन्दा जे होस् डिजिटल प्रविधिमा पालिकाका सम्पूर्ण शाखाहरू गइरहेको भन्न खोज्नुभएको,
8: हजुर,
0: यिनीहरूलाई कसरी त्यसलाई भिलेज गर्ने, कसरी त्यसलाई अगाडि बढाउने भन्ने कुराहरू के हुन्छ?
8: सूचना हामीले अहिले चाहिँ हाल चाहिँ हामीले कसरी गरिरहेछौँ भनेपछि गाउँपालिकाबाट जति पनि सूचनाहरू निस्किन्छन् हामीले चाहिँ वेबसाइट मार्फत दिइरहेछौँ, फेसबुक मार्फत दिइरहेछौँ, हामीले युट्युब पनि बनाएको छौँ, तर

0: पहुँच हुन्छ, सबै सूचनाहरू उहाँहरूले प्राप्त गर्न सकुन् भन्ने हिसाबले हामीले चाहिँ अब एआईको प्रयोग गरेर पनि जस्तै कुनै सूचनाहरू टेक्स्ट सूचनाहरूलाई चाहिँ हामीले अडियो बनाएर फेसबुक मार्फत चाहिँ हामीले प्रसारण गरिरहेका छौँ। अहिले चाहिँ यो तत्काल मात्रै हामीले लागू गरेको, पहिला चाहिँ थिएन, त्यसरी नै हामी गइरहेछौँ, सूचनाहरू प्रवाह गरिरहेछौँ।
1: विभिन्न माध्यमहरू जस्तै वेबसाइट भयो, फेसबुक भयो, सूचना पार्टीहरू प्रयोग गरिरहँदाखेरि गाउँपालिकाको नजरमा कुन प्रविधि सहज अर्थात राम्रो भइरहेको भन्ने देखिन्छ, त्यस्तो केही छ?
0: त्यस्तो अब प्रविधि भनेपछि अहिले सबैजनाको हात हातमा मोबाइल छ, जस्तै मोबाइल ल्यापटप सबैजना चलाइराख्नु भएको छ, त्यही भएर अहिले चाहिँ मलाई फेसबुककै माध्यमबाट धेरै जसो जानकारी पाउँछन्, वेबसाइट पनि धेरै जसोलाई थाहा नहुन सक्छ, तर हामीले बारम्बार जानकारी पनि गराइरहेको छ, सूचनाहरूमा पनि लेटर हेडमाको वेबसाइट फेसबुक पेजको बारेमा पनि राखिरहेको हुन्छौ। मलाई लाग्छ चाहिँ अहिले फेसबुककै माध्यमबाट सबैजना सूचनाहरू प्राप्त गरिराख्नु भएको छ।
1: पालिकाले त यसको प्रयोग गरिरहेको छ होइन, अनि यहाँका स्थानीय नागरिकहरू समक्ष पुर्याउनका लागि उनीहरूलाई पनि यो सूचना प्रविधिको बारेमा जानकारी गराउनको लागि त्यस्ता केही अभ्यासहरू हाम्रा भएका छन्?
0: हजुर, त्यसको लागि वर्गहरूलाई चाहिँ हामीले तालिम दिएका छौँ, जसमा चाहिँ हामीले अब जस्तै वेबसाइट के हो, फेसबुक के हो, त्यसको विषयमा चाहिँ उहाँहरूलाई हामीले जानकारी गराएका छौँ, र विभिन्न विपदका विषयमा पनि हामीहरूले उहाँहरूलाई जानकारी गराएका थियौँ। त्यसको माध्यमबाट जस्तै वर्गहरूलाई तालिम दियो भने उहाँहरूले घर घरमा गएर गाउँपालिकाको वेबसाइट र फेसबुक पेज यस्तो यस्तो छ, यहाँबाट तपाईँहरूले सूचना प्राप्त गर्न सक्नुहुन्छ, कुनै पनि सूचना आयो भने गाउँपालिकाले यो आधिकारिक फेसबुक पेज र वेबसाइटमा चाहिँ राख्ने गर्छ, र त्यहाँबाट तपाईँहरूले सूचना पाउनुहुन्छ, त्यो चाहिँ तपाईँहरूले हेर्नु पर्यो भन्ने हिसाबले हामीले चाहिँ उहाँहरूलाई एउटा तालिम दिएको थियौँ, त्यो अलिक प्रभावकारी नै भयो।
2: अब बाँकी खबर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने उद्देश्यले सबै प्रकारका चामलमा प्रति किलो 10 रूपियाँ सहुलियत छूट सहित बिक्री वितरण शुरू गरेको छ। कम्पनीको प्रधान कार्यालयको निर्देशन अनुसार यही असार 12 गतेदेखि लागू हुने गरी चामलमा सहुलियत छूट प्रदान गरिएको शाखा कार्यालयले जनाएको छ। उक्त सहुलियत असार मसान्तसम्म कायम रहनेछ। नयाँ मूल्य सूची अनुसार अरूवा मोटा चामलको मूल्य प्रति किलो 56 घटाएर 46 रूपियाँ कायम गरेको छ। 25 किलोग्रामको एक बोराको मूल्य 1150 तोकिएको छ। त्यस्तै गरी स्टीम जीरा मसिनो चामलको मूल्य प्रति किलो 84 रूपियाँबाट घटाएर 74 रूपियाँ कायम गरेको छ भने 25 किलोग्रामको एक बोराको मूल्य 1850 निर्धारण गरिएको शाखाले जनाएको छ। यस्तै गहुँको मूल्यमा भने कुनै पनि परिवर्तन गरिएको छैन। गहुँ साबिकै प्रति किलो रो 53 बिक्री वितरण भइरहेको छ भने 25 किलोग्रामको एक बोराको मूल्य रू 1325 कायम गरिएको कम्पनीले जनाएको छ। कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावलका अनुसार भण्डारीलाई बिहिबार बिहान भीमदत्त नगरपालिका 18 पक्राउ गरिएको हो। उहाँका अनुसार गाली बेजेती मुद्दामा अदालतले भण्डारीलाई 1 महिना 7 दिन कैद र 12,100 रूपियाँ जरिवाना तोकेको फैसलाको कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो। भण्डारीलाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरले जनाएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98-14-68-02-04।
10: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
11: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
10: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
11: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
12: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा, भिडियो एक्सरे।

0: कापी रही था कभी पेंसिल रही था कभी झोले फटाका आज था का कना हो बाबा के उस टपाटीन गतिलो ठाउं से झोला अनला से तो लड़का सामान नहीं हराए
1: ओहो ये बुढ़ालिक में का हुई थी जरम भर भर बराई थी रहत
0: का हुई कभू लड़का कभी हेरा कई था कभू पेंसिल हेरा कई था कभू झोले फटा कई था बढ़िया ठाउं से झोला लाना नहीं चिकटो
1: अरे कहाँ से ना नाम
0: था कहाँ से लंबो वो तो कहाँ टीकापुर में रलक रट गई है झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरस गुर झोला अनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस कटरस बाटी ये बुरहक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर थी
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रत गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बालो जनावासको टीकापुरका जनप्रतिनिधिहरूले ओडामा जिम्मेवारी सम्हालेको कतिपयले 9 वर्ष बित्यो भने कतिपयले 4 वर्ष बिताए दुई कार्यकाल नेतृत्व गर्ने अवसर पाएकाले 9 वर्ष र पहिलो पटक अवसर पाएकाका लागि 4 वर्ष बित्यो। आजको जनावासमा हामीले केही जनप्रतिनिधिलाई तपाईँले बिताएका केही वर्षको समीक्षा कसरी गर्नुहुन्छ भनी सोधेका छौं।
4: नमस्कार म राजकुमार चौधरी टिकापुर नगरपालिका वार्ड नम्बरको वडा सदस्य। टिकापुर नगरपालिकामा निर्वाचित भइसकेपछि 4 वर्षको अनुभवमा धेरै समस्याहरू आइरहेका छन् र यो अहिले हाम्रो बजेट ल्याउने क्रममा यो अन्तिम वर्ष हो हाम्रो कार्यकालमा र अन्तिम वर्ष यो बजेट ल्याउने कार्यक्रममा हाम्रो नगरपालिकाको विवाद जुन एउटा पद र स्वार्थ जस्तो देखिएको छ जुन हाम्रो यो पद र स्वार्थ जुन उहाँहरूको आफ्नो समस्याले गर्दा जुन जनताका योजनाहरू छन् त्यो योजनाहरू नल्याइ आफ्नो पद र स्वार्थको मात्रै लागिरहेको जस्तो देखिएको छ। तर हामी जति पनि नगरसभा सदस्यहरू छौँ हामीले जनताको समस्या जनताका मागहरू जनताका हरेक किसिमका समस्या उजागर गर्न जनताले हामीलाई चाहिँ म्यान्डेट दिएर पठाएको हो र त्यसैले जनताको म्यान्डेट अनुसार जनताको माग अनुसार र हाम्रो एसटिकापुरको विकासको लागि हामी त्यो बजेट ल्याएर सम्पन्न गर्नेछौँ र जनताका इच्छा आकांक्षा र चाहनाहरू हामी पूरा गर्नेछौँ भन्ने कुरा राख्न चाहन्छु।
5: नमस्कार मेरो नाम चाहिँ तुलसा देवी विश्वकर्मा 3 नम्बर 4 वडा सदस्य। मेरो चाहिँ 4 नभएर 9 म चाहिँ 2074 नै छु। अनुभव चाहिँ अब जुन छ हाम्रो क्षमतादेखि लिएर बोल्नेदेखि लिएर सबै चाहिँ हाम्रो क्षमता विकास नै भएको छ। काम कारणमा पनि हाम्रो जुन वडा सदस्यले हामीले हाम्रो भूमिका निभाउनु पर्ने छ हाम्रो योजनादेखि लिएर बजेटसम्म हाम्रो कामकाज चाहिँ गरेका छौँ। कहिले काहीँ चाहिँ हाम्रो दलित सदस्य भएको कारणले गर्दा पनि हाम्रो मागहरू चाहिँ हाम्रो मुद्दाहरू चाहिँ हाम्रो योजनाहरू नआएको महसुस चाहिँ हामीले गरेका छौँ र अहिलेको यो 2074 बसिगर्दासम्म पनि कतिपय दलित साथीहरू हाम्रो एकदमै निराशामा छ। अहिले भइ आइरहेको नगरपालिकाको अवस्था पनि सबैले बुझिरहेका छन् र अहिले हामी दलितको एकदमै माग मुद्दाहरूमा पनि केही नभएर अरू साथीहरू पनि आएको अवस्था छैन।
6: मेरो नाम किरण बहादुर चौधरी वार्ड नम्बर 9 वडा सदस्य। जनताको सेवा गर्न राम्रै लागेको छ। यसरी नै हामी नभए पनि अरू साथीहरू आएर फेरि अर्को अवधि जनताको लागि राम्रोसँग गर्यो भने हाम्रो अधुरो काम अधुरो छ त्यो पनि राम्रोसँग प्रतिनिधिले गरे राम्रो हुन्छ भन्ने मेरो सोचाइ।
7: मेरो नाम दिपेन्द्र चौधरी टिकापुर नगरपालिका वार्ड नम्बर 4 वडा सदस्य। मेरो 4 वर्षको अवधि पूरा हुँदा अनुभव अलि जनताहरूको सेवा गर्न पाउँदा अलि खुसी नै छु र आगामी दिनहरूमा फेरि पनि सेवा गर्ने मौका पाउँछु कि भन्ने आशा पनि छ किनभने यो 4 वर्षको अवधिमा हामी गर्न नसकेका कामहरू अधुरा कामहरू अर्को वर्ष पूरा गर्नेछौ भन्ने आशा छ।
3: अब विदेशका खबर। भेनेजुएलामा 2 शक्तिशाली भूकम्पका कारण भत्किएको भग्नावशेषको बाट 8 दिनसम्म फँसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। उनीहरूले 140 टन भग्नावशेष मुनि फँसेका हर्नान केललाई उनको अवस्थिति पत्ता लगाएको 100 घण्टा भन्दा बढ़ी समयपछि सुरक्षित रूपमा बाहिर निकालेको बीबीसीले जनाएको छ। गत जुन 24 भेनेजुएलामा गएको 2 शक्तिशाली भूकम्पमा हालसम्म करिब 2300 जनाको मृत्यु भएको पुष्टि भएको छ भने अझै पनि 10,000 मानिसहरू बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको बताएको छ। 8 दिनपछि जीवित उद्धार गरिएका हर्नान गिलको उद्धारमा सम्बन्धन चिलीका एक अग्नि नियन्त्रणले आफूले अहिलेसम्म सामना गरेका उद्धार अभियानहरू मध्ये यो प्राविधिक रूपमा सबैभन्दा जटिल भनेका छन्। कोस्टारिकाको रेडक्रसमा कार्यरत प्यारामेडिक एलिन मार्डिलले गिललाई पूर्ण रूपमा ठीक अवस्थामा भग्नावशेषबाट बाहिर निकालिएको बताउनुभयो। आइतबार भग्नावशेष भित्रबाट आएको गिलको क्षीण आवाज पहिलो पटक सुन्ने व्यक्ति पनि म्याकडिल नै हुन्। त्यसपछि उद्धार टोलीले गिललाई बाहिर निकाल्न तीव्र रूपमा उद्धार अभियान अघि बढ़ाएको थियो। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। बर्खा शुरू भएपछि माटो गलेर बिजुलीका पोल ढल्ने समस्या, हुलाकी सड़कमा ढलेका तीन पोल मर्मत। स्थानीय तहमा सूचना र प्रविधिले कामलाई छिटो र सजिलो बनाउँदै महिला स्वास्थ्य स्वयंसेविकालाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण। देशभर मनसून सक्रिय, बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। र कैलालीका हिक्मत बहादुर रावल गोर्खापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छतिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।
8: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
9: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
10: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
9: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
10: चलाइन सर।
9: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कही कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
11: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
9: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
12: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
13: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
15: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz।

श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम को प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 19 गते शुक्रबार, तदनुसार जुलाई 3 तारीख सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईको आजको राशिफल, तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौं ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि अलमलमा परेको कामलाई मिलाउने अवसर प्राप्त हुनेछ। सानो विषयलाई समयमै टुंग्याउनु भयो भने पछिका जिम्मेवारी पनि सहज बन्दै जानेछन्। वृष राशि हुनेहरूको लागि घरमा रमाइलो वातावरण बन्न सक्छ। आफन्त वा परिवारका सदस्यसँग भएको कुराकानीले मन हल्का बनाउनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि नयाँ सिप सिक्ने वा कुनै प्राविधिकसँग परिचित हुने अवसर आउन सक्छ। शुरूमा गाह्रो लागेको कुरा विस्तारै बुझिन थाल्नेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि किनमेल वा घरका आवश्यक सामग्री जुटाउने काम बन्न सक्छ। कुनै वस्तु छान्न हतार नगरी तुलना गरेर निर्णय गर्नुभयो भने त्यसमा लामो समयसम्म लाभ मिल्नेछ। सिंह राशि हुनेहरूको लागि बाल बालिका वा आफूभन्दा साना व्यक्तिसँगको भेटले दिनलाई रोचक बनाउन सक्छ। उनीहरूको कुरा सुन्दा नयाँ दृष्टिकोण मिल्नेछ। कन्या राशि हुनेहरूको लागि घर वा कार्यस्थल व्यवस्थित गर्ने सोच आउन सक्छ। अनावश्यक सामान छुट्याएर आवश्यक कुरामा ध्यान दिनुहोला। तुला राशि हुनेहरूको लागि कुनै नियन्त्रणमा वा सामाजिक कार्यक्रममा सहभागी हुने सम्भावना देखिन्छ तथा नयाँ व्यक्तिसँग भएको चिन्जानले भविष्यमा राम्रो सम्बन्धको आधार तयार गर्न सक्छ। वृश्चिक राशि हुनेहरूको लागि आफ्नो अनुभव अरूलाई काम लाग्ने अवस्था बन्न सक्छ। तपाईले दिएको सल्लाह वा सहयोगको प्रशंसा हुनेछ। धनुराशि हुनेहरूको लागि धार्मिक वा आध्यात्मिक वातावरणतर्फ मन आकर्षित हुनेछ। केही समय प्रार्थना, ध्यान वा शान्त स्थानमा बिताउँदा मनको चञ्चलता कम हुनेछ। मकर राशि हुनेहरूको लागि अधुरो रहेको अध्ययन, लेखन वा पढ्ने विषय फेरि अघि बढाउन मन लाग्न सक्छ। नयाँ कुरा सिक्ने बानीले आत्मविश्वास बढाउनेछ। कुम्भ राशि हुनेहरूको लागि आउजाउ वा यात्राको योजना बन्न सक्छ। समयको सही व्यवस्थापन गर्नुभयो भने थोरै प्रयासमै धेरै काम पूरा गर्न सकिनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि भित्र लुकेको सकारात्मक सोचलाई बाहिर ल्याउने समय आएको छ। लेखन, संगीत, चित्रकला वा आफूलाई मनपर्ने कुनै काममा ध्यान दिनुभयो भने मनले खोजेको सन्तुष्टि प्राप्त हुनेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5161-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेशगान।

स्वदेशकानपछि अब सुनौ आज टीकापुर आठवारका क्षेत्रमा हुने सार्वजनिक कार्यक्रमहरू के छन् त। आज सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चरको टीकापुरमा अध्ययनरत चौथो ब्याचका आठौं सन्तान्तरका 90 जना विद्यार्थीहरूलाई स्नातक तहको अध्ययन कार्य सम्पन्न गरी निष्कर्ने क्रममा अण्डर ग्रेजुएट सेम्बोजियम प्रोग्राम रहेको छ। समय बिहान 8 बजेबाट स्थान स्कूल अफ एग्रीकल्चर टीकापुर कैलाली। यसै गरी इन्द्रणी सृजनशील समाज टीकापुर कैलालीको आयोजनामा इन्द्रणी सृजन यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको लाञ्छना बिना विभेद न्यूनीकरण कार्यक्रम रहेको छ। समय बिहान 10 बजेबाट स्थान खप्तड फ्यामिली फुडल्याण्ड टीकापुर कैलाली। अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हेलो सांसद, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे गोचाली, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे ल तपाई गाउनुहोस्, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे सुपर एक थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:10 बजे विगत व्यवस्थापन चौतारी, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625532। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
6: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली,
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5260-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद. नमस्कार. कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ. म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व. जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोल्याब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ.
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ.
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौ. कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाइएपछि विधेयकहरूका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ.
0: आजको कार्यक्रम हेलो सांसदमा भने लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दैछौ. यो ऐन संशोधन कार्यविधि निर्माण लगायतका बारेमा पटक पटक सरकारवाला बीचमा छलफल भए पनि निर्णायक बहस र संवाद हुन सकेको छैन.
1: लागू औषध नियन्त्रण ऐन 2033 कुनै व्यक्तिले लागू औषध सेवन गरेको अवस्थामा वा ऐन उल्लंघन गरेको अवस्थामा कार्यवाहीका लागि सक्रिय हुन्छ. तर विज्ञ तथा सरकारवाला भने लागू औषधको लतमा फस्नु अघि नै चेतना तथा सूचना आवश्यक परेकोमा जोड़ दिन्छन्. सीआईएनको फेसबुक पेजमा हामीले लागू औषध नियन्त्रणका बारेमा तपाईँको वरपर भएका राम्रा अभ्यास र लागू औषध नियन्त्रणका लागि सरकार र सरकारवालालाई तपाईँको सुझाव के छ भनेर सोधेका छौं. हामीले 37 भन्दा धेरै विचार तथा प्रश्न प्राप्त गरेका छौं. तीमध्ये केही प्रतिनिधिमूलक विचार तथा जानकारी यहाँ सुनाउँदैछौ.
0: सुरेश विदारी लेख्नुहुन्छ, समस्या समाधानका लागि योजनाबद्ध कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको ध्यान छैन. मधेसमा लागू औषधको समस्या जटिल बन्दै जाँदा सरकारवालाको ध्यान पुग्न सकेको छैन. युवा पुस्ता लागू औषधको दलदलमा फँसेका छन्.
1: कविता थापा विद्यालय विश्वविद्यालय तहका विद्यार्थीलाई सचेतना अभियान सञ्चालन गर्दा राम्रो हुने सुझाव दिनुहुन्छ. जेपी भट्टको विचार यस्तो छ, रक्सी चुरोट गुटखा बन्द गर्नुपर्छ.
0: बुढथापा पदमको विचार भने यस्तो छ, लागू औषध नियन्त्रणका लागि सीमामा कड़ा निगरानी, विद्यालय कलेजमा नियमित सचेतना कार्यक्रम र प्रयोगकर्तालाई उपचार तथा पुनर्स्थापनाको सहज व्यवस्था आवश्यक रहेको बताउनुहुन्छ. लागू औषधको तस्करी गर्ने मुख्य गिरोह र आपूर्तिकर्तामाथि कड़ा कानूनी कार्यवाही हुनुपर्ने र हरेक स्थानीय तहमा निशुल्क परामर्श पुनर्स्थापना रिहाब सेवा र युवालाई रोजगारी तथा सिपमूलक तालिमको व्यवस्था गरिनुपर्ने उहाँले भन्नुभएको छ.
1: लागू औषधको नियन्त्रणका लागि तपाईँको वरपर भएका कुनै राम्रा काम वा अभियान बारेमा कृपया कमेन्टमा लेख्नुहोस्. यो स्टाटसमा डम्बर कुमार दाहालले लेख्नु भएको छ, लागू औषध नियन्त्रणमा सम्पूर्ण जिल्ला नगर गाउँ टोल बस्तीका नेपाली जनतालाई सचेत गराएर उनीहरूकै पहलमा लागू औषध नियन्त्रण गर्न दरिलो सक्रियताको आवश्यक पर्दछ. जब जनता जगाउन सकिँदैन विकराल स्थिति सृजना हुन्छ.
0: एमजी मगर लेख्नुहुन्छ, हाम्रो समुदायमा लागू औषध विरूद्ध सचेतना अभियान सञ्चालन गरिएको छ. विद्यालय अभिभावक र स्थानीय निकायको सहकार्यमा सचेतना कार्यक्रम तथा र्याली आयोजना गरिन्छ. यसले युवाहरूलाई लागू औषधबाट टाढा रहन प्रेरित गरेको छ.
1: गणेश ओली लेख्नुहुन्छ, मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुरिक नेपालले वीरेन्द्रनगर नगरपालिका सुकेतको शिव मावि धुलियाबीठ र गंगामाला आधारभूत विद्यालयमा अभिभावक सचेतना कार्यक्रम असार 8, 9 र 10 गते सम्पन्न गरेको छ. सो कार्यक्रममा कुल 210 जनाको सहभागिता रहेको थियो.
0: विविध विष्ट मगरले रूकुम पश्चिममा गाँजाको व्यापार अनि ड्रग्सको व्यापार धेरै हुँदै गएको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी भित्री रहेको छ, सरकारवालाको ध्यानाकर्षण कहिले पुग्छ भनेर सोध्नु भएको छ.
1: सरकारले गरेका अध्ययन र राखेका विवरण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ता वार्षिक 5.06% बढ़दै गएका छन्. पछिल्लो तथ्याङ्कले 1,63,000 भन्दा बढ़ी लागू औषध प्रयोगकर्ता पुगेको र एक वर्षमै 7,000 भन्दा बढ़ी पक्राउ परेका छन्. यस्तो अवस्थामा समस्या समाधानका लागि के गर्नुपर्छ? लैंगिक यौनिक अल्पसंख्यक युवा किशोरी तथा सरकारवालाको विचार अब सुनौ।
2: म प्रसु निलेरा समाजलाई रिप्रेजेन्ट गर्छु। हाम्रो एलजीबीटीआईक्यू कम्युनिटी चाहिँ यो कुराबाट चाहिँ अछुतो चाहिँ छैन। एक त सरकारको सिस्टमेटिक डिस्क्रिमिनेसन, परिवारको रिजेक्सन अनि सोसियो इकोनोमिक समस्याले गर्दाखेरिमा चाहिँ परिवारबाट बाहिर बसेपछि चाहिँ कसको आशमा बस्नु हुँदो रहेछ त भन्दा, कसको आश रहेछ उहाँहरूको, कसको आड रहेछ त भन्दाखेरि ड्रग युजको, सबैको त भन्न मिल्दैन, धेरैजनाको चाहिँ हाम्रो समुदायको साथीहरूको यस यो पाइएको छ। विद्यमान कानूनहरूले चाहिँ स्वास्थ्य केयर भन्दा पनि कानूनी कार्यवाहीको रूपमा पनि अलिकति लानुपर्छ कि भन्ने हिसाबमा चाहिँ मलाई लाग्छ। यो कानूनलाई चाहिँ यस्तो कानून ल्याउन पर्यो जुन कानूनले चाहिँ विद्यालयदेखि लोकल लेभललाई चाहिँ कसरी स्ट्रेन्थेन गर्ने, हाम्रो संघीय स्तरबाट मात्रै नभइकन लोकलमा पनि एकदमै जानुपर्छ जस्तो मलाई लाग्छ।
3: सम्पूर्णमा नमस्कार, म क्षितिज पौडेल, हाल राष्ट्रिय परिषद जलवायु तथा वातावरण क्षेत्रमा कार्यरत युवा सञ्जालको सदस्य, कानूनको विद्यार्थी। नयाँ प्रकारका लागू पदार्थलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ समावेश गरिनुपर्छ। हालको अस्पष्टता, फरक प्रकृति त्यो व्यक्तिलाई एउटै दृष्टिकोणबाट चाहिँ हेर्ने अवस्था सिर्जना भएको छ, जसले गर्दाखेरि चाहिँ आधुनिक न्याय प्रणालीको चाहिँ सिद्धान्तहरूसित चाहिँ मेल खान गएको छैन। यसले चाहिँ अपराधको प्रकृति, मात्रा जुन हामी मनसाय भन्छौं, तथा संलग्नताको आधारमा फरक फरक कानूनी व्यवस्था गरिनुपर्छ। सरकारी वकिलको दृष्टिकोणबाट चाहिँ चेन अफ कस्टडी चाहिँ कायम नहुनु, फोरेन्सिक प्रतिवेदनमा ढिलाइ हुनु, प्रभावकारी अभियोजनमा चाहिँ चुनौती सिर्जना गरेको छ। सरकारी वकिलको पनि भूमिका चाहिँ त्यसमा अलिक प्रभावकारी रूपमा चाहिँ राखिदिन म अनुरोध गर्छु। प्राकृतिक र कृत्रिम लागू पदार्थ बीच चाहिँ वैज्ञानिक आधार फरक सजायको व्यवस्था नगर्दाखेरि चाहिँ डिफरेन्ट ग्राभिटी अन डिफरेन्ट सेन्टेन्सिङको सिद्धान्तलाई चाहिँ कानूनी रूपमा संस्थागत गर्न सकिएको छैन। राज्यको क्षमता चाहिँ जति मान्छेलाई जेलमा कोच्यो त्यो चाहिँ राज्य त एउटा सक्षम हो भन्ने दृष्टिकोणले चाहिँ जानु हुँदैन।
0: कसरी यो लागू औषधको कुरालाई प्रिभेन्सन गर्ने भन्ने मात्र भन्दा पनि अब चाहिँ हामीले किन यो भइरहेछ भन्ने कुरालाई पनि क्वेशन रेज गर्नुपर्छ जस्तो लाग्छ। त्यसको साइकोलोजिकल आस्पेक्टहरूलाई पनि अझै धेरै हामीले खोतल्नुपर्छ जस्तो मलाई लाग्छ। इन्भेस्टमेन्ट चाहिँ इन प्रिभेन्सन चाहिँ हुनु पर्यो, जसले गर्दाखेरि एउटा बच्चाबाट शुरू भइरहेछ त्यो इमोसनल हेल्थका कुराहरू, एउटा क्वालिटी फ्यामिलीका कुराहरू आइरहेछ, बच्चाहरूलाई चाहिँ लाइफ स्किलका कुराहरू पनि हामीले सिकाउन सक्यो भने चाहिँ त्यो अहिले हामीले जति खर्चको लागि रिहाब सेन्टर्सहरू बनाइरहेछौँ त्यो खर्च चाहिँ अहिले पनि हामीले कम गर्न सक्छौँ भन्ने पनि हो। स्कुल्सहरू छँदैछ, त्यो सँगसँगै प्राइमरी हेल्थ केयरका कुराहरू, त्यहाँ पनि हामीले काम गर्न सक्छौँ। एउटा व्यक्ति फर्स्ट छ भने ऊ रिकभर पनि हुन सक्छ नि त। कम्प्यासनेट केयर चाहिँ छ कि छैन त, कल्चरको कुरा, रिलिजनको कुरा होइन, र हाम्रो पियर प्रेसरको कुरा जुन सरहरूले भन्नुभयो स्कुलमा, सो हाम्रो कल्चरल आस्पेक्टबाट पनि त्यो रिसर्चहरू, एउटा रिसर्च गर्ने संघ संस्थालाई हजुरहरूले त्यसमा पनि इन्भेस्ट गर्न सक्नुभयो भने द्याट वुड बी हाम्रो लागि चाहिँ अहिले नै यो प्रिभेन्सनको एउटा टास्क हुन सक्छ।
4: एउटा चाहिँ परामर्श कक्षा हुनु पर्यो प्रत्येक समुदायमा, जुन सानो सानो काम गर्न सक्छौँ हामी, जस्तो परामर्श कक्षा हुनु पर्यो। प्राइभेट सेक्टर अथवा कुनै संस्थाहरूले गरेको जुन यो हाम्रो जुन पुनर्स्थापना केन्द्रमा त इनफ छैन, र स्थानीय सरकार र सम्पूर्ण ठाउँबाट परामर्श कक्षा, पुनर्स्थापना कक्षा, पुनर्स्थापना केन्द्र सबै हुनु पर्यो। घर परिवार समुदायबाट यी समस्याहरूलाई चाहिँ एड्रेस गरेर चाहिँ माथिसम्म लान्छ। सानसानो कामहरूबाट नै धेरै ठूलो उपलब्धिहरू हुने गर्छ।
0: झण्डै 50 वर्ष पुरानो लागू औषध नियन्त्रण ऐन 2033 बदलिदो परिस्थिति अनुसार अपर्याप्त रहेकाले यसको तत्काल समीक्षा र परिमार्जन गर्नुपर्ने माग उठ्दै आएको छ। लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26 को अवसरमा काठमाण्डुमा आयोजित छलफलमा सांसदहरूको प्रतिबद्धता र सरकारवालाको विचार सहितको छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
5: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कड़ा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। हामीसँग लागू औषध नियन्त्रण ब्यूरोबाट डीएसपी जीवन निरौलाज्यू हुनुहुन्छ। के कुरामा मान्यज्यूहरूले सच्याउनको लागि सहयोग गर्नुभयो भने अहिले लागू औषध त्यसलाई नियन्त्रण गर्नको लागि कहीँ न कहीँ सहयोग पुग्छ?
6: अनौपचारिक रूपमा हामीले ब्यूरोले नै एउटा जिल्लामा सर्वे गर्यौं, एउटा जिल्लामा मात्रै 30,000, तराईको कुनै एउटा जिल्ला हो मैले नाम लिइन, 30,000 दुर्व्यसनीको संख्या रहेको आकलन गर्न सकिन्छ। र त्यही रेसियोमा बोर्डर लाइनको जिल्ला र काठमाडौँ पोखरा भैरवा जस्तो उपत्यकामा त्यही रेसियोमा बन्ने भने 2076 भएको संख्याको 5-6 टाइम्स बढी संख्या डेफिनेटली छ, हुन्छ होला।
5: 15 ठाउँमा बेस बनाएर तपाईँहरूले काम गरिराख्नु भएको छ, जनशक्तिको हिसाबले, संरचनाको हिसाबले त्यो ठिकै हो कि त्यसमा पनि केही बढाउनको लागि छ?
6: यो हाम्रो जनशक्ति एकदमै कम छ, हामी नेपालभरि हेडक्वार्टर र हाम्रो मात्र शाखा कार्यालय गरेर हामी 215 जति जम्मा कार्यरत छौं होल नेपाल। दरबन्दी संख्या 78 हो र हामी सबै अरू काजमा छौं र हाम्रो बाहिरको अफिसहरू पनि काजमा नै हो। हाम्रो पहिला लागु औषध नियन्त्रण ब्युरोको शाखा कार्यालयहरूको दरबन्दी पनि हुन्थ्यो र त्यो अहिले चाहिँ संघीयताको विस्तारित योजनामा चाहिँ मर्ज भएर अहिले हामीसँग छैन। यो हाम्रो काजमा आएर फेरि साथीहरू खटिनु भएको छ। जनशक्तिको हिसाबमा कम छ, कानूनकै मैले विषयतिर लागे। अब यसमा लुक होलहरू चाहिँ हामी अहिलेसम्म विभिन्न मोडेलहरूमा काम गरिरहेका हुन्छौँ। यो बाई एन्ड बस्ट भन्ने छ, अनि यसमा कन्ट्रोल डेरी भन्ने छ जुन कानूनमा अलिकति छुवाइएको छ। अन्डर कभर अपरेसनहरू चाहिँ हुन्छन्। अब यस्तोमा लागु औषध एन लागु औषध अपराधमा यस्ता विधिहरू प्रयोग नगर्दा कारोबारीहरू हामी नियन्त्रणमा लिन सक्दैनौ, उनीहरूको इन्फर्मेसन हामीसँग आउँदैन। अब यो विधिहरू हामीले प्रयोग गर्दा त्यो कानूनमा कार्यविधि अहिलेसम्म बनेको छैन, भनेपछि यसमा कानूनी समस्या छ। कहिलेकाहीँ हामीले यसमा सोमनी पनि देखाउनु पर्ने हुन्छ, लोभ्याउन पर्ने हुन्छ। हामी साँच्ची नै किन्ने मान्छे बनेर पैसै देखाएर त्यो पैसाको लोभले कारोबार गर्ने मान्छेले हामीलाई सामान बेच्न आउँछ, त्यो पनि हामी टेक्निक लाउँछौँ, सोमनी युज गर्छौँ। हामी बाई एन्ड बस्ट हाम्रो अपरेसन मोडेलमा हाम्रो 5 लाख भन्दा बढी बोकेर हिँड्न नपाउने भन्ने छ। 1 किलो अफिम हामीले चाहिँ किन्ने, हामी एजेन्ट बन्यौँ भने हामीले 1 किलो अफिम किन्नलाई 3 लाख 5 लाख त हामी आफैले बोक्नुपर्छ। हामी 20 किलो 30 किलोसम्म अफिमको डिल गर्छौं। यस्तो पनि हाम्रो लागि समस्या छ। विभिन्न औषधिहरू जीवन रक्षाको लागि हामीले युज गर्ने मेडिसिनहरू डाइभर्सन भएर विभिन्न नयाँ नयाँ औषधिहरूको दुरूपयोग बढ्दो छ, त्यसलाई पनि एउटा नियमन गर्न आवश्यक छ।
5: नेपाल प्रहरीका पूर्व एसएसपी र अहिले यो फौजदारी कानूनको विषयमा अभ्यास गरिराख्नु भएको म राजकुमार वैद्यवारजूलाई अहिले नआएको तर मान्यज्यूले अथवा सांसदज्यूहरूले सुन्नुपर्ने र त्यसलाई व्यवहारगत रूपमा चाहिँ कानून परिमार्जनको लागि गर्नुपर्ने के छ छोटकैमा राख्नको लागि अनुरोध गर्दछु।
7: मैले हेडक्वार्टर्सबाट कति रहेछन् त मुद्दा दर्ता भनेर मैले हिजो मात्रै लिएको थिएँ, त्यसमा मैले सबै डाटा सुनेन। यो 81-82 को मात्रै संक्षिप्त भन्न चाहन्छु। महिला पुरुष भन्ने छुट्या छ 7146 पुरुष, महिला चाहिँ 4 भारतको 283 पुरुष र 22 महिला र अन्य विदेशी भने छुट्टिया छ, त्यसमा चाहिँ हजुरको 13 पुरुष 7 महिला भनेपछि महिलाहरू पनि थर्ड कन्ट्री अन्य देशको पनि महिलाहरू पनि उत्तिकै कारोबारमा चाहिँ संलग्न छ भन्ने छ। 7890 चाहिँ मान्छेको संख्या र 5061 चाहिँ दर्ता यो सालको, अरू पनि मसँग 5 वर्षको छ तर अहिले म चाहिँ यो भन्न अब समयको अभावले केही मेरा साथीहरू अहिले म त्यहाँ एलएलएम पढ्ने साथीहरू त्यसपछि मेरो काम गर्ने बोर्डरमा लाइनमा बसेका नेपालगंज भैरवा र झापामा बसेका साथीहरूसँग पनि स्टिल काम गरिरहेको मान्छेको पनि त्यसको पनि लिएर मेरो अनुभव पनि थोरै एड गर्न चाहन्छु। भैरवाको साथी भन्दै हुनुहुन्थ्यो अहिले गाँजा यहाँबाट इन्डिया होइन कि अस्ति थाइल्याण्डको उसमा चाहिँ यहाँ आइपुग्यो, बेङ्ककबाट थाइल्याण्डमा यो भैरवाको रूट हुँदै गाँजा आइपुग्यो भन्ने उहाँले त्यो भन्नुभएको थियो भने 13 अहिले सबभन्दा चुनौती के भने तपाईँ हामीले चढ्ने सवारी साधनमा प्रहरीले चेक गर्छ मादक पदार्थ सेवन चेक गर्छ भनेर अहिले लागु औषध सेवन गरेर बढ्दो रूपमा चालकहरूले खाएर हिँडेको अवस्था छ। एउटा किटलाई लाग्दो रहेछ 1500, किटको अभावले पनि चेकिङ प्रभावकारी भएको रहेनछ। त्यो किट्सहरू यथेष्ट मात्रामा दिएर मापछ अहिले लागु औषधको चाहिँ सेवनमा चेक गर्नुपर्नेछ, किनभने दुर्घटना चाहिँ विविध कारणमध्ये अहिले एउटा कारण चाहिँ यो मेजर इस्यु भएको छ। नेपाल प्रहरीलाई अलिक स्ट्रेन्थन गर्नुपर्ने, यसलाई किट्सको व्यवस्थापन गर्ने देखिन्छ। ल्याब टेस्ट टाइममा नआउनु होइन, त्यसपछि कतिपय गाँजा सेवनको 1 महिना छ अब अनुसन्धानको अवधि 90 छ बढी राख्नु, यी कुराहरू छ। अहिले धेरै कुरा आइसकेको छ, यसमा म धेरै गइन। सेवनी र कारोबारमा चाहिँ जस्तो कल डिटेल भए पैसाको आदान प्रदान नभएको परिणामलाई बेस बनाउँदा कतिपय मान्छे भरिया सानो स्केलका मान्छेहरू 10,000-15,000 एउटा क्यारिङ गरेर मान्छेहरू आजीवन गएको अवस्था चाहिने छ। तराई थियो अहिले पहाड जानुहोस् लागु औषध मुद्दा चलिरहेछ, त्यस कारणले पहाड़सम्म छोइसकेको अवस्था छ, खुला बोर्डर छ, पर्याप्त जनशक्ति छैन र पर्याप्त स्रोत साधन छैन र सम्बन्धित निकाय सम्मानित छैन भन्ने मेरो जिकिर रह्यो। परिवारको भूमिका खोज्नु जरूरी छ, समाजको भूमिका खोज्नु जरूरी छ, प्रहरीको भूमिका तिमीले यो गर मात्रै होइन यसको लागि बजेट सहित आउनु पर्यो। लागु औषध दौरेलमा थाम्न सक्ने अवस्था छैन, फैसलामा पनि एकरूपता छैन,
5: पुरस्कारले सजिलो बनायो कि अप्ठ्यारो भयो उहाँले चाहिँ रोक्नुपर्छ भनेर प्रस्ताव गर्नुभएको
7: छ। भारतमा चाहिँ नि त्यो लागु औषध बरामद हुने बित्तिकै तुरन्तै त्यसको भेरिफाई गरेर हाम्रो त फेरि पछि टेस्ट गर्दा पनि लागु औषध नभेटेको भन्ने पनि टेस्ट आइरहेको पाइन्छ कहिलेकाहीँ, त्यो व्यवस्था छ भने यहाँ चाहिँ फैसला भइसकेपछि हुने हुनाले यसको पनि अब पुरस्कार पाउनु कुरा त अब केही एड्रेस त्यसको मकसद होला
8: होला तर अलिक यसको दुरुपयोग भयो भन्ने कुरा पनि आइरहेको छ. अब यसलाई कहीँ न कहीँ एड्रेस चाहिँ अन्य भत्ताहरू दिएर पनि एड्रेस गर्न सकिन्छ भन्ने म त्यसमा भन्न चाहे. एउटा एजेन्सीले मात्रै थाम्नु पर्ने अवस्था सक्ने अवस्था छैन कि र कहीँ कहीँ रिसिभी पनि देखिन्छ तर लाउसेत फसाइदिएको पर्ने अवस्था देखिन्छ तराईतिर विशेष गरेर जुन अहिले प्रस्थान केन्द्र छ. अब त पालिकाहरूले सरकारले लगानी गरेर पालिकाहरूले दुईटा चारवटा आवश्यकताहरू अनुसार खोल्नै पर्ने अवस्था छ. उहाँहरूलाई स्किल अनुसार काम दिने बजेट चाहिँ त्यहाँ लगानी गर्नु जरुरी छ. प्राइभेट एजेन्ट उसले थाम्न सक्ने अवस्था छैन र धेरै चाहिँ उहाँहरूको टेक्निकल नपुगेर मान्छेहरू मरेको अवस्था पनि देखिन्छ. अहिले लाउस कुल्ली मात्रै लाउस ऊ मात्रै भिक्टिम भएन, जघन्य अपराध हत्या यो लाउसहरूको कारणले भइरहेको छ. यो आफू मात्रै पीड़ित होइन, यसले समाजलाई नै दोस्तो बनाएको हुनाले अब पालिकाको बजेट त्यहाँ जानु जरुरी छ.
9: हस्, धेरै धन्यवाद छ राजकुमार वैद्यवारज्यू. र हामी छलफल अगाडि बढ़ाउने क्रममा अब यसलाई खुला गरौं. आफ्नो विचार राख्न चाहनुहुन्छ भने र यहाँहरूले हात उठाइदिनु होला. हामी पालै पालो नवराज भट्ट हामीसँग हुनुहुन्छ, क्याप्सनका काठमाडौँ अध्यक्षज्यू हुनुहुन्छ.
10: यसको प्रत्यक्ष अहिले शिकार हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरू भएको अवस्था छ. स्थानीय लोकल लेभलमा भएका साना साना पसलहरू विद्यार्थीहरूले यो गाँजा चरेस भन्दा पनि अहिलेको हाम्रो स्कूल लेभलमा पढ्ने विद्यार्थीहरूले त्यो औषधिहरू मिक्स गरेर एउटा डोज बनाएर बढी खाने गरिएको देखियो. मेडिकलहरूबाट विद्यार्थीहरूले किनेको देखियो क्या. 2051 सालदेखि लिएर अहिले तपाईँको 2083 सालसम्म आइपुग्दाखेरि 32-33 वर्षसम्म यो कानून आएन. यो चाहिँ विडम्बना हो. कानून नयाँ आउनु पर्यो. लागू औषधले गर्दाखेरि यो देशको युवा नै लतमा फस्ने र भयावह अवस्था भएको कारणले गर्दाखेरि यसमा अब नयाँ कानून बनाउने, नयाँ कानून बनाएर यसको एउटा

0: यो युजर्स कुनै भिक्टिम हुनुहुन्छ भने कति गाह्रो पर्छ। फ्यामिली मात्र सफर हुँदैन, त्यो कम्युनिटी सफर गर्छ, त्यो वडा सफर गर्छ, पालिका सफर गर्छ, जिल्ला सफर गर्छ, व्यक्तिगत सफर हुन्छ हुन्छ, त्यसले अरूलाई पनि धेरै नराम्रो हिसाबले चाहिँ त्यसले इम्प्याक्ट गरिरहेको हुन्छ। त्यही भएर वान इन्डिभिजुअल इज टु मेनी, यो कुरालाई हामीलाई असाध्यै बुझ्नु जरुरत छ जस्तो लाग्छ। यसलाई मननै गर्न जरुरत छ कि यदि हामीमा त्यो कमिटमेन्ट छ चेन्ज गर्ने हो भने लेट्स स्टार्ट इट फ्रम टुडे, भयो आजदेखि हामी सुरु गरौँ न। 51 सालमा भएको नीति नियम अहिलेसम्म पनि कुनै त्यस्तो अपडेट भएको रहन्छ? व्हाट ह्याड वी बिन डुइङ फर लास्ट 30 इयर्स, 30 वर्ष हामी के गरेका थियौँ? महत्वपूर्ण कुरो भनेको रिफरल मेकानिजम असाध्यै जरुरी। एक त अवेरनेस चाहियो, स्कुलको बच्चाहरू कति भिक्टिम हुन्छन् भन्ने किसिमको कुराहरू सम्भवतः उहाँलाई थाहा छ जस्तो लाग्छ होइन। अर्को चाहिँ भइसकेपछि रेस्पोन्स मेकानिजम असाध्यै पुवर छ, कुन ठाउँमा पठाउने? लोकल लेभलमा, वडा लेभलदेखि नै त्यो हेल्थ फेसिलिटिजहरूमा त्यो क्यापेसिटी छ कि छैन, त्यो हिसाबको ट्रेन ह्युमन रिसोर्स छ कि छैन, त्यो एउटा समस्या छ। कुन हस्पिटल पठाउने, कहाँ छ हस्पिटलमा छ कि छैन, होइन, एकदमै गाह्रो छ। रिहेबिलिटेसन सेन्टर्सहरू केही छन् तर त्यो ट्रेन ह्युमन रिसोर्स त्यहाँ छ कि छैन, होइन, उपचार गर्न सक्ने किसिमको क्यापेसिटी छ कि छैन, काउन्सिलर्सहरू छन् कि छैनन्, होइन, साइकियाट्रिस्ट क्लिनिकल साइकोलोजिस्टहरूको एभाइलेबिलिटी छ कि छैन। यी चिजहरू असाध्यै जरुरत पर्छ यो कार्यक्रममा कमिटमेन्ट जनाऊ है। कमिटमेन्ट नभइकन चेन्ज आउँछ जस्तो लाग्दैन, तर कमिटमेन्ट भयो भने वी क्यान डु एन्ड वी क्यान वर्क ऑन इट टुगेदर।
1: पुनस्थापना केन्द्र सञ्चालक मध्येबाट रिकभरिङ नेपालका अध्यक्ष विष्णु पुयल शर्माजी हुनुहुन्छ। के कुरामा कानूनमा संशोधन गरियो भने 3 गुणा 4 गुणाको दरले बढ़िरहेका छ, त्यसलाई नियन्त्रणमा राख्न सकिन्छ, पुनस्थापनामा पनि सहयोग पुग्छ।
2: माननीयज्यूहरूलाई मैले के भने, 3 काम, एउटा पोलिसी तुरन्तै बनाउन सकिन्छ, रेडी छ, टिप्पणी उठाएर कानूनमा गएको थियो, कानूनबाट गएर क्याबिनेटमा लिएर जाने, पास गर्ने भनेको थियो, भएन। त्यसपछि अर्को मन्त्री आउनुभयो, अब अहिले पनि हामी पुस गरिरहेछौ, उत्पादन, बेचबिखन, ओसार पसार, यो सबैलाई अहिलेको भन्दा कड़ा कानून बनाऊ। तर लागू जस्तो प्रयोगकर्ता त जानी नजानी, साथीभाइको लैलैमा कहिले जानेर कहिले नजानेर फँसे, उनीहरू अपराधी होइन। म तपाईँहरूको अगाडि उभिरहेको छु त, म अपराधी हो त, म लागू जस्तो प्रयोगकर्ता हो, म अपराधी हो त, म समाजमा मेरो कन्ट्रिब्युसन गरेको छैन, मैले मेरो घर हेरेको छैन, जानी नजानी म बिग्रिएँ, तर होस आयो, म फर्केँ फेरि, आई क्यान कन्ट्रिब्युट माई फ्यामिली, होइन, मेरो ब्याक टु माई फ्यामिली भन्दाखेरि, अहिलेको कानून चाहिँ ओसार पसार, बिक्री, वितरण, यो सबै भण्डारणलाई अहिलेको भन्दा पनि कडा कानून बनाऊ। सेवनलाई अलिकति भिन्दै आँखाले चस्माले हेरौँ, जसले गर्दा हामीले क्विक इन्टरभेन्सन गरेर, क्लिनिकल साइकोलोजिस्ट यहीँ हुनुहुन्छ, उनीहरूलाई त्यहाँ दलदल भएर निकाल्न सकिन्छ। नेपाल सरकारले गरेको तथ्याङ्कमा 28,000 छ भन्दा काम सुरु गरे, म त्यतिखेर गृह मन्त्रालयकै कर्मचारी, लाओस शाखाकै कर्मचारी, म पहिला लाओस शाखामै काम गर्थे, त्यतिखेर भएन, शाखाले सानो काम गर्यो भनेर म एनजिओ सेक्टरमा छिरे, राजीनामा दिएर, र आज आइरहँदा मेरो क्षेत्रमा मैले रिभोल्युसनै ल्याएँ, ट्रिटमेन्ट रिहेबिलिटेसनमा धेरै ठूलो काम भयो, धेरै व्यक्तिलाई सुधार्न सकियो, नयाँ जेनेरेसन यसरी वार्ता आइदियो कि हाम्रो कन्ट्रोल भन्दा बेहोर्न भइदियो। हाम्रो हातहरू अझै पनि सदैव हामी काम गर्न तयार छौँ।
1: राष्ट्रिय युवा परिषदका उपसचिव विश्वास रोकाजी हुनुहुन्छ। यो सरकारको मात्रै दायित्व होइन, सामाजिक रूपमा अथवा व्यक्तिगत रूपमा पनि हाम्रो त्यो खालको भूमिका हुन सक्छ। युवा परिषदको अनुभव सुनाउँदाखेरि जनचेतनाको विषय हामी अघि सुन्यौं, 6 कक्षा 7 कक्षादेखि नै त्यो सेवनको शुरूआत जानी नजानी भइरहेको छ भने, परिषदले केही त्यस्तो गरिराखेको अभ्यास छ भने, अथवा थप यो विषयमा मान्यज्यूहरूले कानूनमा अथवा संसदमा अथवा बोल्न सक्ने अथवा जहाँ जहाँ उहाँको पहुँच छ त्यो कुरामा राखिदिनु भयो भने भविष्यमा जनचेतना जगाउने विषयमा अथवा अरू विषयमा पनि सरकारी निकायले काम गर्न सक्छ भन्ने लागेकै छ। छोटकरीमा राख्नु म अनुरोध गर्दछु।
3: कानून निर्माण गर्छौं तर त्यो कानून निर्माणको चाहिँ के छ भन्दाखेरि जनचेतना जनस्तरमा चाहिँ त्यो ओरिएन्टेशन अथवा जनचेतना एकदमै अभाव छ। लागू औषध नियन्त्रण ऐन 2033 पनि सायद सबैले पढ्दैनौ होला जस्तो लाग्छ। त्यसकारणले हामीले चाहिँ कुनै पनि कानून निर्माण गरिसकेपछि त्यो कानूनलाई लक्षित वर्ग हो त्यसलाई चाहिँ हामीले चाहिँ ओरिएन्टेशन गर्न एकदम आवश्यक छ। जस्तै विद्यालय कलेजहरूमा त्यो कानून बारेमा अनि लागू पदार्थ दुर्व्यसन बारेमा एकदम चाहिँ ओरिएन्ट गर्नु, अथवा बिहान कुनै समयमा गरौं, हप्तामा गरौं, त्यस्तो गर्यो भने त्यसले चाहिँ केही न केही हाम्रो चाहिँ सकारात्मक प्रभाव पारेर त्यसले चाहिँ न्यूनीकरण गर्न सक्छ। हामीले यो नियन्त्रण कानून रूपमा मात्रै नियन्त्रण गर्यो भने यो सम्भव छैन।
1: अब हामी मान्यज्यूहरूतर्फ लागौं, जुन खालको एउटा धैर्यता राखेर यहाँ बसिराख्नु भएको छ र यो सुनिसकेपछि मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित त्यो के छ त्यो मान्यज्यूहरूबाट अब हामी सुन्न सुरु गर्छौं।
4: म सुशीला ढकाल आचार्य, झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद। कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर

0: र 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
1: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
0: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु। त्यसमा तपाईँहरूका लागि सहयोग गर, तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिन, यो महत्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्ने दुईटा कुरा यही टुङ्गो छ। धन्यवाद।
1: धन्यवाद। नजिकै मानिसजी हुनुहुन्छ, उहाँको पनि।
2: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ,
1: यो कुरा
2: म सशक्त रूपमा उठाउनेछु, र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु, र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
1: माननीय बलावती शर्मा,
3: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनुपर्छ, र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले कहाँ के गर्नुपर्छ, तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ। त्यसमा स्कूल लेभलदेखि करिकुलम जो अघि बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरुयोजना त्यसमा के छ हामीले पनि हेरौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो, र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो, पुनस्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ, र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो यो गर्नु हुँदैन हामीले भन्न त पर्यो, यो लागु औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ। कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन। हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ। हस्त, धन्यवाद।
4: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु। म हरिना देवी कामी, डडेलधुरा, प्रतिनिधि सभा सदस्य। यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं। त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु, र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन छु।
5: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव। जो यहाँ जो ल छ त्यसको बारेमा आई डोन्ट नो द्याट, यस्तो पुरानो, अब यस्तो 50 इयर्स ह्या पास्ट एन्ड नथिङ हेज ह्यापन न्यू, द्याट्स अ भेरी सकिङ थिङ फर मी।
1: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ।
5: यो दुई महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यजी धेरै बोलिराख्नुहुन्छ, उहाँहरूले कति विचार गर्नुभएको छ। म दुईचोटि यो ड्रग अब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस,
1: दुईपटक कुरा उठाइसक्नु भयो
5: दुईचोटि। यसको बारेमा फिल कस कसले गर्छ होला, एउटा डाक्टरले, एउटा परिवारले, र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन, बुझेर पढेर होइन कति कुरा यु क्यान फिल।
6: नमस्कार, म सरस्वती लामा धादिङबाट, म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजर खेती, अहिले गाजर खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है, गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ, देशको अर्थतन्त्रसँग जोडिएको पनि छ, तर त्यसो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो, के अरे आमदानी पनि हुन्छ, देशको लागि एकदमै राम्रो हो हैन उद्योग धन्दा पनि चल्छ त्यसको हरेक चीज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चीजको अब धागो सागो सबै हुने सबै हुन्छ हैन हामीले बिर्सिनु हुँदैन कि त्यो लागू पदार्थ हो त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिनु चाहिँ ठिकै छ हैन त्यतातिर चाहिँ सोचौं तपाईहरुले चाहिँ कानूनको तर्फबाट मात्र हेर्नुहुन्छ उहाँले अनुसन्धानको तर्फबाट मात्र हेर्नु होला हैन कसैले के को तर्फबाट मात्र हेर्नु होला तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं भने हामीले गाउँ घरमा आफ्नो समाजमा के चलिरहेछ हैन त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौं पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौ कि लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौ धन्यवाद
1: धेरै धन्यवाद अब यो सँगै हामी
6: अनि म एउटा कुरा भन्छु होइन अहिले नियम कानून बनाएर मात्रै हुँदैन कि त्यसलाई चाहिँ सशक्त रूपले हामीले कार्यान्वयन पनि गर्न सक्नुपर्छ कानून बनाएर थन्काएर बस्यो भने त्यसको फेरि केही औचित्य छैन
7: यो छलफलमा लागू औषध नियन्त्रण ऐन 2033 संशोधनका लागि सांसद र सरकारवालाको प्रतिबद्धता तथा विचार सुझावपछि यो ऐन संशोधनमा भएको ढिलाइ र ऐन कार्यान्वयनका लागि चालिनुपर्ने कदमका बारेमा टिप्पणी राख्ने बेला भएको छ प्रस्तुत गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता तथा फौजदारी कानून बारेका जानकार लव कुमार मैनाली
8: नियन्त्रण गर्ने हिसाबले चाहिँ यो कानूनको निर्माण गरे जस्तो देखिन्छ बेसिकली सबभन्दा ठूलो अधिकार चाहिँ औषध नियन्त्रण अधिकारीलाई दियो फेरि सँगसँगै के पनि गर्यो भन्दाखेरि या प्यारलल्ली एउटा औषध नियन्त्रण अधिकारीले इन्भेस्टिगेशन गर्ने अरू रेगुलर जुन प्रोसेस छ जिल्ला प्रहरी कार्यालयले आफ्नो जुरिस्डिक्सन अन्तर्गत कार्यवाही गर्ने औषध नियन्त्रण अधिकारीलाई चाहिँ स्पेशल अधिकार दियो पक्राउ गर्ने खानतलासी गर्ने यो पछिल्लो संशोधनले के गर्यो भन्दाखेरि तीन य दुई भनेर यहाँ चाहिँ थपिदियो यहाँ अनुसन्धान अधिकारी भन्नाले लागू औषध नियन्त्रण अनुसन्धानको सिलसिलामा लागू औषध नियन्त्रण कानून कार्यान्वयन निकायको प्रमुखले तोकेको प्रहरी सहायक निरीक्षक वा खरदारद्वारा संघको शाखा यो कर्मचारी संघ कानून कार्यान्वयन इकाईको प्रमुख भनेर यहाँ थपिदियो नेपालको कुनै पनि कानूनले कानून कार्यान्वयन इकाई भने के हो भन्ने कुरा चिन्दैन कि व्यवहारमा चाहिँ कानून कार्यवाही इकाई भनेर त्यो लागू औषध ब्युरो खडा गर्यो तर त्यो कुन ऐन अन्तर्गत कसरी के भन्ने कुरा कहीँ पनि डिफाइन गरेका छैन लागू औषधको परिभाषा भनेर भन्दाखेरि लागू औषध भन्नाले गाँजा औषधि प्रयोगी गाँजा अफिम तयारी अफिम औषधि प्रयोग अफिम कोकाको झारपात यति मात्रै हामीले परिभाषित गर्यौं साथमा आएर के भन्यो भने श्रीपाँचको सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदिव्य पदार्थ साइकोट्रपिक संस्थान तिनका लवण तथा अन्य पदार्थ सम्झाउनुपर्छ भनेर एउटा प्रोभाइजो राखिदियो त्योभन्दा बाहेक त हामीले त्यो साइकोट्रपिक संस्थान यो त्यो हामीले त्यो थियो चिनिसकेकै थिएनौँ अनि हामीले के भन्यो भने ठिक छ यो कुरा चाहिँ पछि झिकै राख्नुपर्छ हामी राजपत्रमा प्रकाशित गर्ने भने अब दुर्भाग्य हेर्नुहोस् है त 51 सालमा आएर अनि बल्ल हामीले राजपत्र 33 सालमा यहाँ आयो 51 सालमा आएर हामीले के गर्यौँ भने नार्कोटिक्स अन्तर्गत हामीले यहाँ 20 चिजलाई हामीले समावेश गर्यौं र साइकोट्रपिक सब्सटान्स भनेर 9 चिजलाई हामीले यहाँ समावेश 51 सालमा यो दफा 3 उपधावा 7 छ नि जुन अहिले नेपाल सरकारले प्रकाशित गरे सूचना त्यसको औचित्य छैन अहिले सबैभन्दा महत्वपूर्ण त यो टोटली रिराइट गर्नुपर्छ त्यो बेलामा हतारमा आएर त्यसको कन्स्ट्रक्सन पनि मिलेको छैन संसारमा जुन अरू अरू मुलुकमा जुन डेभलप कन्ट्रीहरूमा जुन फर्मेटमा जुन किसिमको चाहिँ एपहरू बनिया छ ड्रग्सको त्यो कुनै पनि त्यसले मिट गर्नै सक्दैन अहिले त्यसकारण यसलाई के गर्नु पर्यो भन्दा अब यसलाई रिराइट गर्नु पर्यो कन्स्ट्रक्सनदेखि लिएर यसको दफा उपदफा सबै नै चाहिँ के भन्दाखेरि त्यसलाई रिराइट गर्नुपर्ने अवस्था छ यदि रिराइट नगर्ने हो भने अब के गर्नु पर्यो सबैभन्दा महत्वपूर्ण जसरी हिजो हामीले कन्ट्रोल जस्तो अल्प मात्रामा भेट्यो भने लागू औषध छोडिदिने भने नि अल्प मात्रामा होस् कि धेरै होस् लागू औषध त छोड्न मिलेन नि त होइन त्यो त छोड्ने भने उसले छोड्ने होइन नि त्यो त अलालले छोड्ने प्रमाणको छोड्ने नछोड्ने कति सजाय गर्ने भने त अलालको क्षेत्राधिकारको विषय हो नि प्रहरीको क्षेत्राधिकारको या लागू औषध नियन्त्रण कानून इकाईको क्षेत्राधिकारको विषय होइन नि सबैभन्दा पहिले त के भने ड्वेल जुन छ नि इन्भेस्टिगेसन गर्ने त्यो हटाइदिनु पर्यो टोटल्ली यो चाहिँ के भन्दाखेरि प्रहरीलाई नै यो अनुसन्धान गर्ने त्यो चाहिँ अधिकार दिनुपर्छ। सजाय सम्बन्धी व्यवस्था छ नि, जस्तो सर्वोच्चले पनि फैसला हामीहरू 60 ग्रामको अल्प मात्राको अफिम फेला परेको हुनाले ठूलो गरियो कारोबारी कारोबार भन्न नमिल्ने भनेर सेवनमा पनि सजाय गरेका छ। ऊ बेला कस्तो थियो भने 100-200 ग्राम भनेको कुरा ठूलो थिएन, तर अब मिलिग्राममा जारहेको छ। अब अहिले जुन हामी सजाय गर्छौँ नि, सजायको चाहिँ कन्टेक्स्ट चाहिँ अब 25 ग्रामसम्म 100 ग्रामसम्म भन्ने जुन छ नि व्यवस्था, यसलाई फेरि पुनर्मूल्याङ्कन गर्नुपर्छ। अहिलेको कन्टेक्स्टमा 14(1) झ यहाँ हामीले म त्यो पनि मैले यहाँहरूलाई क्लियर गरिदिनुपर्छ। यसले के गर्छ भन्दाखेरि लागु औषधको लागि चाहिँ 25 ग्रामसम्म 5 वर्ष, 25 ग्रामभन्दा 100 ग्रामसम्म 10 वर्ष, यसै गरेर उसले 20 वर्षसम्म गर्यो। अब साइकोट्रोपिक सब्स्टान्सको ग्राम त्यहाँ चाहिँ मात्र त्यो हुन्थ्यो, साइकोट्रोपिक सब्स्टान्स फर इक्जाम्पल कुनै डाइजिपाम फेला पर्यो, दुईटा डाइजिपाम फेला पर्यो भने पनि कुनै न्यायाधीश सनकी न्यायाधीश भयो भने 10 वर्षसम्म कैद गर्न सक्ने भयो, 3 वर्षदेखि 10 वर्षसम्म भनेको छ। यसमा चाहिँ यसलाई पनि त मात्रा या यसको कतिमा कति सजाय हुने भन्ने त एउटा जसरी माथि तोकिया छ 25 ग्रामसम्म 50 ग्रामसम्म 25 ग्रामसम्म होइन कि, अब त 5 ग्रामसम्म 10-15 ग्रामसम्म भन्ने कानुनी व्यवस्था यसरी ल्याउनु पर्ने हुन्छ।
9: लागू औषध नियन्त्रण ऐन 2033 को कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री सुनाउँदै गर्दा कार्यक्रम हेलो सांसदको समय सकिने लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौ।
7: saazakhabar@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइबीआर नम्बर 01-5268-646 मा जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
9: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
7: नमस्कार।
10: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
11: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
10: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
11: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
12: ओहो त हेर बुढिया, बर्खाक समय थेबा पखारिक मुहका रुकल बाकी मुसुआ आयल कलश आब मुसुआ खुस्ती सब कथे आई सकता।
13: ओहो होलिका ठ्याक्क सम्झनु, घरक आन्द्र पाजा झसास थे बाहर से कस्ता कता हिलबा काट पर्ना रह।
12: असी करी हेर बुढिया, ओ सिन्हो कलश से काल मिट्टी नाओ टेला रोटी पकाक बासी छाई, दूसरा सल परिवार मने मिलकर सर सफाई करबी, दूसरा आंजर पांजर रहल पोहर का व्यवस्थापन करबी तो नहीं भी
13: मीठा हो बुढ़वा। अति डाला मत ध्यान ध्यान पोहर झपास भी था मा काम नुख बैठल रह सकते ना।
12: वह और से तो कलक हो छाई समीरा छावा विवेक दुओ मई मिलकर घरक आंजर पांजर रहल ध्यान ध्यान घास काटी, कालिक लानल काटे थे घर से तनिक दूर कटकोरा लगाई पड़ल, बखारिक मुकर थे सांप मुस्कु सू के पैठनी सीखना मेरकर चबदार पड़ल, दोसरा घरक आंजर पांजर फसफारो सफा फूल से सांप कहीना का उष्ठ कम हो जाए।
13: कल शनिश्चर थे हो ध्यान का फुर्सत थे बा
14: साप बर्खा छाकक समय में सुखा ठामा बैठा मन पड़े था, इ मौसम में आपन बस्यारा में पानी पैठना पीला कोर से सुखा ठाम का खोजी में होकर बाहर निस्कट
15: मूस मुर्गी जसिन आहारा का खोजी करना क्रम में फिर सांप मानव बस्ती लग आई सक
16: विश्वास लगना वो सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैस पत्ता लगाई लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org में जाख आवश्यक जानकारी लिख सकते।
17: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
18: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो, देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइरहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टीकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टीकापुर कैलाली, प्रोप्राइटर मोहनदास भार।
5: मोबाइल नम्बर 9848513426। जमरापारी टीकापुर कैलाली।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।
1: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
2: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
1: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने।

0: गर्नुहोस्। आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
1: बैंकले कभैलाई कसै अवस्था मिलै तम्रो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरु। उनीहरू विवरण मागिभर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
2: सिद्धार्थ बैंक बठियाई, जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
4: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: दन्तरोग सेवा,
5: मृगौलाका बिरामीका लागि डायनेसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा,
6: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
4: र सिटी स्क्यान सेवा,
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
5: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
4: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
5: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
5: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
5: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97628435, उपेन्द्र शाह 98216024 57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98557853022 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवनस्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बिहेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।
2: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
3: ओहो, मुसा कुदिरा छ, हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
3: हुन्छ बुढा, यसको बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM, टीकापुर FM 101 मेगाहर्ज।

0: सिंह बाबा को माया कटिला करे।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असार 20 गते तेस्रो शनिबारको दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
5: बुढल्ला सुन्टो कि नै वा नन्डे भुवाज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी ना पट्टा नि पैना त
6: अजी गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ।
5: तुहार बाटास तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आन्छे कि कत्रा सुघर बनाएकन ल बाटी।
6: ए ले ले ठिक बा चल हाली भात वट खाइ आऊ जाइका हुँ सामुएल ज्वेलर्स में घर गहना बनाइ। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार।
5: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98 6 84 41 208 98 4 86 39 261।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 सम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
2: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
3: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
4: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
5: यही असार 20 गते शनिबारका दिन
4: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
4: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
5: डाक्टर आउने दिन असार 20 गते शनिबार।
4: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार धिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98144602004।

0: उही सबै पेपर अरूको सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरि
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
0: उही बैंकमी
1: बैंकमी त्यही अद्दु पढ्यो भ
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैङ्कलाई नै जानकारी दिनु पढन्छ र आफ्नो बैङ्क खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैङ्क पठै जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
1: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली। Thank you.

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, फोटो त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
2: सम्पर्क मोबाइल नम्बर 9870-10672।
6: स्वास्थ्यका लागि पानी

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247825।

0: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
1: नात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
0: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
1: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षीघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षीघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले दसैँको बिरानी कमै मात्र पाइन्छ, तर यसको दसाई एकदम खतरनाक हुन्छ।
2: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा दसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प दसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
3: धेरै जसो सर्पका दसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसी हाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
6: यही असार 20 गते शनिबारका दिन
5: महलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
7: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
5: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
7: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
5: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
7: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
5: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
7: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
5: याद गर्नुहोस् है,
7: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
5: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।

पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने। अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोग

0: यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटेङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौं। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमै आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई

टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासो र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुने छु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
4: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
3: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।

0: आइगई क्या आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाटै सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिकै लागि त सामुएल जोलस बनाएको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442408, 9846239261।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही असार 20 गते तेस्रो शनिबारको दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825 6772।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश
1: जिगापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान 1 नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालय।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबास्ते एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै डिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: उही सबै पेपर अर्को सकिया हो?
6: सकियो।
5: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी।
6: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ।
5: उही बैंकमी
6: बैंकमी
5: त्यही
6: अद्दु पढ्यो
5: त्यो त अद्दु पढन्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैङ्कलाई जानकारी दिनु पढन्छ र आफ्नो बैङ्क खाताको जानकारी औरका हातमै पुग्दो बठे। सचेत बनौ,
6: सतर्क रहौ, ठगी बठै बचौ।
7: सिद्धार्थ बैङ्क पठै जनहितमै जारी सन्देश।
8: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँभरिलाई।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशभर मनसून सक्रिय, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। राष्ट्रिय सभामा आज 7 मन्त्रालय सहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल। 100 खर्बको अर्थतन्त्रको खाका बन्दै र दोस्रो हाफको शुरूमै एन्डोएको गोल स्विजरल्याण्डको अग्रता दोब्बर। अब मध्याह्न खबर विस्तारमा। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जस अनुसार आज बिहान देशभर साधारणतया बादल लागेको छ भने बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा समेत भएको छ। यस्तै दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने बताएको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन सहित वर्षाको सम्भावना छ। यस्तै आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी भोलि शनिबार पनि मौसममा खासै सुधार आउने देखि भोलि दिउँसो पहाड़ी र हिमाली क्षेत्रमा बादल लाग्ने तथा तराईमा आंशिक बदली हुने प्रक्षेपण गरिएको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारले अघि सारेको सशक्तीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयनका क्रममा पूर्वाधार विकास मन्त्रालयले लाइसेन्स छपाई तथा अन्य विभिन्न सरकारी सेवामा विद्युतीय शासनको अवधारणालाई प्राथमिकतामा राखेको छ। मन्त्री परिषदको गत चैत 13 बैठकबाट स्वीकृत उक्त कार्यसूचीमा समावेश पूर्वाधार विकास तथा यातायात क्षेत्रको व्यवस्थापनका लक्ष्य अन्तर्गत डिजिटल सेवा विस्तारका साथै अल्पत्र गरिएका आयोजनाको खोजी र व्यवस्थापनका प्रयास देखिएका छन्। सूचीमा सूचीकृत कतिपय एजेण्डा पूरा भएका छन् भने कतिपय कार्यान्वयनको चरणमा छन्। नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने लक्ष्य सहित पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमति पत्र वितरण प्रणालीलाई डिजिटल बनाउनुले सकारात्मक सन्देश दिएको छ, जसले गर्दा विद्युतीय शासन प्रणाली मार्फत जनतालाई छिटो र सरल रूपमा सेवा प्रवाह गर्ने प्रयास गरिएको पाइन्छ। वर्षौंदेखि अल्पत्र र रोग्न अवस्थामा रहेका आयोजनाको पुनरावलोकन गरेर तिनलाई पुनर्जीवन दिने क्रियाले पनि एकैसाथ प्रशंसा पाएको छ। मन्त्रालयले सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र नागरिक मैत्री बनाउनेदेखि पूर्वाधार विकास तथा यातायात व्यवस्थापन सुधारसम्मका विभिन्न कार्यक्रम कार्यान्वयनमा जोड़ दिनुपर्ने सिनियर डिभिजनल इन्जिनियर जीवेन्द्र मिश्र बताउनुहुन्छ। उहाँका अनुसार मन्त्रालयको सरकार गठनको 100 दिनभित्र भएका प्रगति विवरण अनुसार केही लक्ष्यहरू सम्पन्न भइसकेका छन् भने अधिकांश कार्यक्रम कार्यान्वयन तथा तयारीको चरणमा छन्। मन्त्रालयले सार्वजनिक सेवा प्रवाहमा सुधार, आयोजना व्यवस्थापन, सड़क तथा यातायात पूर्वाधारको प्रभावकारी अनुगमन, डिजिटल प्रणालीको विस्तार, महिला सुरक्षा तथा नागरिक मैत्री सेवाको विकासलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढ़ाएको छ। सरकारले सार्वजनिक प्रशासनलाई परिणाममुखी र उत्तरदायी बनाउने उद्देश्यले अघि सारेको 100 बुधे कार्ययोजना अन्तर्गत मन्त्रालयले कर्मचारीको कार्य सम्पादन मूल्यांकनलाई परिणामसँग जोड़ने प्रयास गरेको छ। यसका लागि मुख्य कार्य सम्पादन सूचक केपीआई आधारित मापन प्रणालीको मस्यौदा तयार पार्ने काम भइरहेको मन्त्रालयले जनाएको छ। सड़क विभागले कार्य सम्पादन मापदण्ड तयार गरिसकेको तथा रेल विभागले पनि कार्य सम्पादन सूचक तयार गरी मन्त्रालयमा पठाएको छ। यस्तै कार्य सम्पादनसँग आबद्ध उत्तरदायित्व र पुनरावलोकन प्रणाली लागू गर्ने कार्य पनि अगाडि बढ़ाएको छ। मन्त्रालयका अनुसार विभिन्न विभागबाट विवरण संकलन तथा कार्यान्वयन आयोजना तयार गर्ने प्रक्रिया जारी छ। बितेका 24 घण्टामा 2042 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रू 13,33,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 56 नियम विपरीत राइड सेयरिङ गरेका 121 संकेत बत्ती उल्लंघनकर्ता 87 र तीव्र गतिमा सवारी साधन हुइकाएका 173 जनालाई कार्यवाही गरिएको हो। यसैगरी लेन अनुशासन पालना नगर्ने 128, निषेधित क्षेत्रमा हरन बजाउने 87, सड़क पेटीमा पार्किङ गर्ने 85, एकतर्फी सड़कमा सवारी चलाउने 56 र अन्य सवारी नियम पालना नगरेका 1,249 जनालाई कार्यवाही गरिएको हो। मध्याह खबरमा राष्ट्रिय सभामा आज 7 मन्त्रालय सहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल लगायत खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
2: टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान 1 नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालय।
0: अब बाँकी खबर। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आज अपरान्ह 1:15 हुने बैठकमा आर्थिक तथा बजेट सम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ। संसद सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्ने कार्यसूची छ। त्यसपछि विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ। यसैगरी राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ। अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारले अवलम्बन गरेका उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको 100 दिनमा राजस्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरूपमा आशातीत परिवर्तन देखा परेको छ। निजी क्षेत्रमा विश्वास, लगानीमा विस्तार तथा दात्री निकायको विश्वासमा समेत बढ़ोत्तरी भएको छ। सरकारले लगानी मैत्री वातावरण निर्माण गरेको छ। निजी क्षेत्रको माग अनुसार नै 1 दर्जनभन्दा बढ़ी पुराना र अव्यावहारिक कानूनको खारेजी प्रक्रिया अघि बढ़ाएको छ। अव्यावहारिक र अनावश्यक कार्यालयलाई खारेज गर्ने तथा कर कानूनमा सुधार गर्ने जस्ता कामका कारण थप विश्वास वृद्धि भएको छ। गत चैत 13 गते अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री डाक्टर सोनी मुवागले मुलुकको आर्थिक पुनरुत्थान र सुशासनका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले निजी क्षेत्र र आम नागरिकलाई समस्यामा पार्ने 15 पुराना कानून खारेज गर्ने प्रक्रिया शुरू गर्ने निर्णय गर्नुभएको थियो। उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदन र विभिन्न व्यापारिक संगठनका सिफारिशका आधारमा सो निर्णय गरिएको उहाँको भनाई थियो। पदभारको दिन व्यक्त गर्नुभएको मार्गदर्शनका आधारमा नै अर्थ मन्त्रालयले आफ्ना गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले यसबीचमा सबैभन्दा जोड़ दिएको महत्वपूर्ण विषय हो 100 खर्ब बराबरको अर्थतन्त्र। यसलाई अर्थमन्त्री डाक्टर वाग्लेले पनि प्राथमिकतामा राख्नु भएको छ। आर्थिक उन्नयनका लागि अर्थतन्त्रको आकारमा उल्लेखित वृद्धि गर्नुपर्छ भन्ने मान्यताका साथ सरकारले आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको वाचा पत्रमा समेत सो विषय उल्लेख थियो। ऊर्जा उत्पादन, पर्यटन, आईसीटी, कृषि, पूर्वाधार र संस्थागत सुधार गरेर अर्थतन्त्रको आकारमा बढ़ोत्तरी गर्ने र त्यसका लागि मिशन मोडमा काम शुरू भएको अर्थमन्त्रीले पटक पटक दोहोर्याउँदै आउनु भएको छ। आगामी आर्थिक वर्षको बजेटलाई पनि सोही अनुरूप नै केन्द्रित गरिएको छ। स्थिर मूल्यमा वार्षिक कम्तीमा 7% आर्थिक वृद्धि हासिल गर्ने र 5-7 वर्षभित्र नेपालीको प्रति व्यक्ति आय $3,000 पुर्याउने लक्ष्य वाचा पत्र र सरकारको पनि छ। सरकारले बजेट निर्माणमा नागरिकलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यका साथ यसपटक सुझाव संकलन गर्न पोर्टल सञ्चालनमा ल्यायो। आगामी आर्थिक वर्षको बजेटलाई पनि सोही अनुरूप नै केन्द्रित गरिएको छ। स्थिर मूल्यमा वार्षिक कम्तीमा 7% आर्थिक वृद्धि हासिल गर्ने र 5-7 वर्षभित्र नेपालीको प्रति व्यक्ति आय $3,000 पुर्याउने लक्ष्य वाचा पत्र र सरकारको पनि छ। सरकारले बजेट निर्माणमा नागरिकलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यका साथ यसपटक सुझाव संकलन गर्न पोर्टल सञ्चालनमा ल्यायो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले मिशन मोड कामलाई प्रमुख प्राथमिकता दिने अर्थमा अगाडि सार्नु भएको छ। भाषण भन्दा पनि परिणामलाई केन्द्रमा राखेर तोकिएको समय सीमाभित्रै आर्थिक लक्ष्य हासिल गर्न लक्ष्य राज्य सञ्चालनको कार्यशैलीमा परिवर्तन गरिएको छ। परम्परागत प्रविधिलाई तोडिएको छ। डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र कड़ा कानूनी सुधार गरिएको छ। यसको मुख्य विशेषतामा परिणाममुखी कार्यशैली रहेको छ। भाषण वा सतही योजनामा सीमित नभई नतिजा निकाल्न अभिप्रेरित गरिएको छ। समय सीमा र कार्य सम्पादन सूचाङ्कको प्रयोग गरिएको छ। डिजिटल अनुगमन मार्फत आयोजना र नीति कार्यान्वयनको अवस्था कहाँ पुग्यो भने प्रत्यक्ष ट्र्याक गर्ने व्यवस्था गरिएको छ। कानूनी तथा संस्थागत सुधार मार्फत निजी क्षेत्रको मनोबल उकास्न र लगानी आकर्षित गर्न नीतिगत अडचन हटाइएको छ। संस्थागत उत्तरदायित्व कायम गरिएको छ। खर्च नियन्त्रण र गुणस्तर कायम गरिएको छ। अनावश्यक प्रशासनिक खर्च कटौती गर्ने, खुद्रा योजना कर्मस बन्द गर्ने र खुला प्रतिस्पर्धा मार्फत मात्र योजना कार्यान्वयन गर्ने प्रणालीको आत्मसात गरिएको छ। विप्रेषण र आयातमा आधारित अर्थतन्त्रलाई उत्पादन, नवप्रवर्धन र उद्यमशीलतामा आधारित बनाउने लक्ष्य राखिएको छ। अर्थ मन्त्रालयले यसबीचमा गरेको अर्को महत्वपूर्ण काम हो पेन्सनकर्ताले पाउँदै आएको अनावश्यक झन्झट, 3.5 लाख पेन्सनकर्ताको झन्झट र झन्झट अन्त्य गरेर ई पेन्सन प्रमाणीकरण प्रणाली शुरू गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली शुरूआत भएको छ। दिगदारीपूर्ण पेन्सन नवीकरण र बैंक छनौटको झन्झट समाप्त भएको छ भने सरकारले तिर्नुपर्ने बैंक कमिशन पनि शून्यमा झरेको छ। मध्याह खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम। के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
4: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
4: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
5: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: दन्त रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा,
6: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
5: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
5: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
0: अब पुनः बाँकी खबर। फिफा विश्वकप 2026 अन्तर्गत राउण्ड अफ 32 खेलमा स्विजरल्याण्डले दोस्रो हाफको शुरूमै गोल गरेको छ। क्यानाडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा भइरहेको खेलमा दोस्रो हाफको पहिलो मिनटमै डान एन्डोयले गोल गर्दै स्विस टोलीका अग्रता दोब्बर पारेका हुन्। नटिङहम फरेस्टबाट खेल्ने विंगरले दोस्रो हाफ शुरू भएको 48 सेकेण्डमै गोल गरेका हुन्। त्यसअघि पहिलो हाफमा ब्रिल एम्बोलोले 10 मिनटमा गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। जोहान मान जाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन्। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देशभर मनसून सक्रिय, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। राष्ट्रिय सभामा आज 7 मन्त्रालय सहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल। 100 खर्बको अर्थतन्त्रको खाका बन्दै र दोस्रो हाफको शुरूमै एन्डोयको गोल स्विजरल्याण्डको अग्रता दोब्बर। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
7: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम्म हाम्रै सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग गरी।
8: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
9: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
10: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
11: यही असार 20 गते शनिबारका दिन
10: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
9: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस हुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
10: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
11: डाक्टर आउने दिन असार 20 गते शनिबार।
10: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
12: आइ गई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
13: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि धुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
12: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
13: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
14: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
15: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
16: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
14: डेलिभरीका लागि
16: ड्रिंकिङ वाटर एक्वा शीतल
14: टिकापुर कैलाली,
17: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
18: स्वास्थ्यका लागि पानी,
19: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेडस, टिकापुर, कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 9849585008।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दी भुवा जागिले न अब समय एक ठो घर गहना नि हो बनैना उनी न पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आतु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कतरा सुगर बना कन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239261
2: सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
3: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
4: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
0: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
2: भनेदेखि सबै कुरा पाउने रहेछ
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
6: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
5: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 9844

टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिलाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-42-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
0: मिलन आल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 9848-51-43-26। जमरापारी टिकापुर कैलाली।
4: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौँ। कसैले लिङ्क खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौँ।
5: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
6: सतर्क रहौं, ठगीबाट बचौं।
5: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
7: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825 77 72।

0: May I come in, sir?
1: आओ, तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
0: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
1: मरेको सर्पलाई चलाउन त चलाएन नि?
0: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: प्लस टू उत्तीर्ण सम्पूर्ण महान भावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
7: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
6: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
1: यही असार 20 गते शनिबारका दिन
0: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
0: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
1: डाक्टर आउने दिन असार 20 गते शनिबार।
0: सम्पर्क नम्बर 091-5702-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: पेसाब लाग्दा चर्पी जाइ टुका
4: ए रुको नाट पछि नोकला छ मै टर्च लाइट लट्ठी दिएटु लेख जाओ
3: काजे चुनु लट्ठी वा टर्च लाइट
4: काकर रही दाइ राटिक बेला बाहिर निक्ल पर्ला छ वा टोयलेट जाइ पर्ला छ जहिया फे टर्च लाइट बार्ख को लम्बा लट्ठी लेख के न जाइ पर्था काकर कि बर्खा छ्याक बा साफ रहस्य छ टर्च को अजराले साफन ल्या खसेक दै छ को लट्ठी ठ्याक ठ्याक आवाज सुनख साफ भक्त का
3: हो कत्रा मजा सल्लाह डेली मार छोटकी छाई
4: दाई हमन्ना स्कूलिक मैडम सर मुख साफ मुख से इतना ठाउँ सी ल्याङ पर्ला से वो काम कर पर्ला से जहिया फेठ फुसियार भी पर्था गई सिखेल बाट का आम छेटवा दिभा झपा अथवा ध्यान घास चलक ठाउँमा ल्याङ पर्ला से लम्मा लट्ठी देख ठ्याक ठ्याक बजेटी ल्याङ पर्था गई कल बाट
5: सात बर्खा छाकक समयमा सुक्खा ठाउँमा बैठ मन परैछ यी मौसममा आफन बस्यारामा पानी पैसना पिला कोर्से सुक्खा ठाउँको खोजीमा हुक्रा बाहिर निस्कठ
6: मुस मुर्गी जसिन आहाराको खोजी गर्न क्रम फेर साँप मानव बस्ती लग्न आइसक्छ
3: विश्वास लग्नाओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैठ पत्ता लगाइक लाग आधिकारिक वेब पेज snakebite.nepal.org मा जाख आवश्यक जानकारी लिहेसेक जिठा
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश
1: आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
2: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन चाहिँ ढुक्क पारिकन आएकी छु हो भने बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
1: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसाले भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 9870106772।
6: स्वास्थ्यका लागि पानी

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान।
1: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण कर, क्लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmcticapur@gmail.com।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
2: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।

0: and we need to cut 600 kilo meat.
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
4: ए, त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर कैलाली।
6: सम्पर्क मोबाइल नम्बर 98017106072।
7: स्वास्थ्यका लागि पानी।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
1: ओहो, मुसाको दिना चाहिँ हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
1: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
1: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: चुरे जोगाउ पानीका मुहान बचाउ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढाउं चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
2: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98017 10672
5: स्वास्थ्यका लागि पानी

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई छग्दु खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरु उनरो विवरण मागि भर बैंकमी सोधौं, सतर्क रहौं, ठगी बठिए बचौं।
4: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
5: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: गले भोलि घटा पछाडि जाने हो।
1: अबु को जान्छ त्यति टाढा? तपाईँ साथीले नयाँ मिल खोलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने म पनि जाने हो। तेरो

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवनस्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट, उत्तर बिहडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-648-673 र 98414-602-04।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
5: चन्दीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
6: यही असार 20 गते शनिबारका दिन
5: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलदासले MBBS MD बिरामी जाँच गर्न चन्दीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
7: दिइने सेवाहरू: बेला बेलामा मुटु धुकधुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
5: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
7: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
5: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
7: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
5: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
7: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
5: याद गर्नुहोस् है,
7: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
5: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चन्दीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 9850829700।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो अरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भर खुल्याको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाट बचौं।
1: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848558।
7: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
6: ए बा आइगई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
7: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
6: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
7: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।
8: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना पट्टा नि पैना त
9: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटू।

0: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिबारको दिन
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848518228।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: आई बुढल्ला, सुन्टो कि नै वा नन्दी ध्वज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनी ना पट्टा नि पैना त
4: अधि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आतु कहाँ बनाऊ कहाँ बनाऊ।
3: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी।
4: ए ले ले ठीक है बा, चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक टीकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41268 और 98486 39261।

0: पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, कमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: कोही सबै पेपर उर्क सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ
0: कोही बैंकमी
1: बैंकमी
0: हाँ
1: ता क्याई अद्दु पड्यो
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठेई बचौ
2: सिद्धार्थ बैंक बठेई जनहितमै जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो
5: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर बीसीए बीबीए बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ
4: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट उत्तर भेडी 4 धनगढी फोन नम्बर 091523312 र 523949

0: जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868014799, 9824625532। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। असार 19 गतेसम्म जानकी गाउँपालिकाको 76 र टीकापुर नगरपालिकाको 60% मात्रै वित्तीय प्रगति। मनोसामाजिक सेवाले वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य आय आर्जनमा जोड़िँदै। जानकी गाउँपालिकाद्वारा 17 जना आरण व्यवस्थालाई आधुनिक उपकरण वितरण। र बैतडी बस दुर्घटना 17 जना घाइते, 2 को अवस्था गम्भीर। कैलालीको जानकी गाउँपालिकाको चालू आर्थिक वर्षको वित्तीय प्रगति 76.72 भएको छ। असार 19 गतेसम्म पूँजीगत खर्च करिब 53% र चालू खर्च 87% हाराहारीमा पुगेको जानकी गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको अब यही असार 25 गतेसम्म मात्रै खर्च उठाउन पाउने व्यवस्था रहेको छ। अझै अन्तिमतिर ठूला योजनाहरूको भुक्तानी दिन बाँकी रहेका कारण 25 गतेसम्म जानकी गाउँपालिकाको करिब 80% भन्दा माथि खर्च हुने आकलन गरिएको लेखा अधिकृत माझीको भनाइ छ।
1: अहिलेसम्म खर्च प्रगति भन्दाखेरि जम्मा 19 गतेसम्म 76.72% भएको छ। त्यसमा चाहिँ पुँजीगत खर्च करिब 53% छ भने चालू खर्च 87% हाराहारीमा छ। चालू आर्थिक वर्षको असार 25 गते अन्तिम खर्च लेख्ने दिन हो। असार 25 गतेसम्म हाम्रो पुँजीगत खर्चतिरको ठूलो आयोजनाहरूका भुक्तानीको क्रममा रहेको कारणले गर्दा पुँजीगत खर्च चालू खर्च अब हेर्दा अगाडि जाँदैन होला। पुँजीगत खर्च चाहिँ अलिक बढ्ने देखिया छ। त्यो भएर करिब करिब 80-85% आसारसम्म पुग्छ।
0: जानकी गाउँपालिकाको वित्तीय प्रगति 76% पुग्दा टीकापुर नगरपालिकाको वित्तीय प्रगति 60.13% मात्रै भएको छ, जसमा चालुतर्फ 72.66% र पुँजीगततर्फ 38.64% खर्च भएको छ। असार 19 गतेसम्मको अवस्था हेर्दा अनुपातमा 60% वित्तीय प्रगति भएको र यो अवस्थालाई हेर्दा टीकापुर

0: नगरपालिकाको चालू आर्थिक वर्षको वित्तीय प्रगति 65% माथि हुँदैन कि भन्ने आकलन गरिएको टिकापुर नगरपालिकाका लेखा अधिकृत लक्ष्मी ओडले बताउनु भयो।
1: हालसम्म वित्तीय प्रगति हेर्ने हो भने चालुतर्फ हाम्रो यो वर्ष अहिलेसम्म 72.66% खर्च भएको छ भने त्यसै गरी पुँजीगत तर्फ 38.64% खर्च भएको छ। बिटेको एभरेजलाई हामीले हेर्ने हो भने जम्मा यो वर्षको हाम्रो बजेटलाई हेर्ने हो भने बजेटको जम्मा 1,04,25,93,904.69 रुपियाँ हाम्रो विनियोजन भएको थियो र खर्च हाम्रो 62,69,62,696.96 रुपियाँ खर्च भएको छ। प्रतिशतमा हेर्ने हो भने 60.19% हाम्रो खर्चको विवरण रहेको छ। टिकापुर नगरपालिकाको अब एभरेज चाहिँ 60 कटेको छ, अब 65 भन्दा बढी जाँदैन कि भन्ने मेरो अनुमान छ।
0: अहिले पनि कार्यालयमा भुक्तानीका लागि धेरै फाइलहरू आइरहेका तर सफ्टवेयर सुस्त भएकाले काममा केही ढिलाइ भइरहेको र असार 25 गते राति 12 बजेसम्म भए पनि सबै कामहरूको भुक्तानी गर्ने लेखा अधिकृत ओडको भनाइ छ।
1: यो वर्षको असार 32 भने चाहिँ हाम्रो 7 दिन अगाडि भन्दाखेरि 25 हाम्रो खाता र सफ्टवेयर चल्छ। सफ्टवेयरमा अब 25 गतेसम्म काम भने पनि अहिले यो वर्षको समस्या हाम्रो सूत्रको स्लो गति भएकोले समय अनुसार हामीले भने अनुसार भौचक उठाउन पाइरहेका छैन। अहिले पनि हाम्रो सफ्टवेयर भएको समस्याले गर्दा हामीसँग अब भुक्तानीको लागि फाइल त आएको छ तर हाम्रो सफ्टवेयर चाहिँ स्लो भएकोले हामीले उठाउन सकिरहेको छैनौँ, एउटा समस्या छ। असारको 25 गते राति 12 बजीसम्म चाहिँ सफ्टवेयर चल्ने भएकोले त्यही अनुसार चाहिँ हाम्रो भुक्तानी गर्ने कुरा यहाँलाई जानकारी गराए।
0: टिकापुर नगरपालिका र जानकी गाउँपालिकाको वित्तीय प्रगतिको तुलना गर्दा टिकापुर नगरपालिका भन्दा जानकी गाउँपालिकाको वित्तीय प्रगति 16.5% बढ़ी भएको देखिन्छ। नेपाल सरकारको वित्तीय कार्यविधि अनुसार असार मसान्तको 7 दिन अर्थात एक साता अगाडि नै सरकारी खाताहरू बन्द गर्नुपर्ने व्यवस्था छ। यस वर्ष असार महिना 32 भएकाले असार 25 गते राति 12 बजेसम्म सरकारी खाताबाट खर्च गर्न अर्थात भुक्तानी दिन पाउनेछन्। बैतडीमा आज दिउँसो भएको बस दुर्घटनामा 17 यात्रु घाइते भएका छन्। घाइते मध्ये एक महिला र एक पुरूषको अवस्था गम्भीर छ। हाल घटनास्थलबाट घाइतेहरूको उद्धार कार्य भइएको छ भने उनीहरूको विस्तृत विवरण खुल्न बाँकी छ। धनगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001-39-63 नम्बरको बस पाटन नगरपालिका 9 स्थित गैराखान नजिकै दुर्घटनामा परेको हो। बस सड़कबाट करिब 60 मिटर तल खसेको खोड़ पेपरारी चौकीका इन्चार्ज किशन भट्टले बताउनुभयो। उहाँका अनुसार घाइते मध्ये 60 वर्षीय एक पुरूष र 55 वर्षीय एक महिलाको गम्भीर छ। घटनास्थलमा अहिले स्थानीय बासिन्दा खोरपे प्रहरी चौकी र इलाका प्रहरी कार्यालयको टोलीले घाइतेहरूको उद्धार गरिरहेको छ। उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि डलदुरा अस्पताल र खोरपे स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। बैतडीमा 2 हप्ता अघि पनि धनगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको बस दशचन्द्र नगरपालिका खडेपिपल नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा परि एकजना शिक्षकको ज्यान गएको थियो भने 10 यात्रु घाइते भएका थिए। जानकी गाउँपालिकाले परम्परागत आरण व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै व्यवसायको उत्पादन क्षमता वृद्धि तथा आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले 17 आरण व्यवसायलाई आधुनिक उपकरण वितरण गरेको छ। गाउँपालिकाको आर्थिक सहयोगमा 9 वडाका 17 आरण व्यवसायलाई इलेक्ट्रिक ब्लोर पंखा र ग्राइण्डर मेसिन प्रदान गरिएको हो। गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले उपाध्यक्ष लालमती देवी कठरिया तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गर्नुभएको हो। खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
2: टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान 1 नम्बर वाडा कार्यालय नगर विकास समितिको भवन सिटी हल नजिक टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालय।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। मानसिक स्वास्थ्य महत्वपूर्ण हो। मानिस स्वस्थ भए मात्रै काम गर्न कमाई गर्न सक्छ। वैदेशिक रोजगारले रोजगारीमा रहेका मानिस उनीहरूका परिवारमा विभिन्न कारणले मनसमस्या देखिने गर्दछ। त्यसको समयमै व्यवस्थापन गर्न सकेमा नागरिकले आय आर्जन गरी जीवन सहज बनाएका छन्। थप खबर रत्नापुन मगरबाट।
4: टिकापुर नगरपालिका वडा नम्बर 2 राजेपुरकी कोकिला टमट्टाका श्रीमान विदेशमा हुनुहुन्छ। श्रीमान विदेशमा गएपछि कोकिलालाई 7 महिनासम्म सम्पर्क गर्नु भएन। विदेशमा रहेका श्रीमान सम्पर्कमा नआएपछि उहाँलाई निकै तनाव भयो। तनाव धेरै भएपछि कोठामा एक्लै बस्ने, कसैसँग नबोल्ने अनि मनमा गलत विचारहरू आउन थाले। त्यसपछि उहाँले टिकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता मीना कुंवरलाई भेट्नुभयो र उहाँको सल्लाह अनुसार काम गर्न थाल्नुभयो। उहाँले मोमो बनाउने तालिम लिनुभयो र मोमो बनाउने, प्याकिङ गर्ने रोजगारीमा जोडिनुभयो। मोमो बनाउने कामबाट नियमित आमदानी भइरहेको छ। उहाँ पनि काम गर्न थालेपछि दुवैमा रहेका श्रीमान पनि सम्पर्कमा आउनुभयो। कोकिलाको आत्मविश्वास बढ़नुका साथै घर खर्चका लागि आवश्यक कमाई पनि हुन थालेको छ र रातभरि ननिदाउने समस्या र तनावबाट पनि उहाँ मुक्त हुनुभएको छ।
5: 6-7 महिना भइसकेको थियो कन्ट्याक्टमा नआउनु भएको। म्याडमले गर्दाखेरि मेरो श्रीमान चाहिँ कन्ट्याक्टमा आउनुभयो। म्याडमले एकदम मलाई यति राम्रो कुरा सिकाउनु भयो कि जहाँसम्म म्याडम भेट्नुभयो मलाई, त्यहाँबाट अहिले त म एकदम ठिक छु। अहिले म पे गर्ने बनाउने काम गर्छु। त्योभन्दा अगाडि त मलाई यस्तो हुने कि खाना पनि खान मन नलाग्ने, निन्द्रा पनि नलाग्ने, मान्छेको मुखतिर बस्नै मन नलाग्ने, एक्लै कोठामा बस्ने मन लाग्ने, साँप पर्यो कि मतलब आत्महत्या गर्ने यस्तो सोच मात्रै आउने। रातभरि सुत्दै सुत्दै थिएँ म। अहिले त्यस्तो केही पनि छैन। अहिले राम्रोसँग कुरा पनि गर्नुहुन्छ। श्रीमानको कमाइले मात्रै केही नहुने रहेछ कि, आफूले कमाएर आफूले कमाएको फरक हुने रहेछ भन्ने कुरा बुझियो।
4: टिकापुरको वाडा नम्बर 2 कोठारपुरकी जानकी चौधरीको जीवनमा पनि निकै तनाव सहनु पर्यो। जानकीकी छोरी बितेको 3 वर्ष भयो। छोरी बितेको 2 महिनापछि विदेशमा रहेका श्रीमानको समेत मृत्यु भयो। परिवारका 2 जना एकदमै प्रिय व्यक्ति गुमाउनु पर्दा जानकीले आफूलाई सम्हाल्न सक्नु भएन। घरको तनावले कक्षा 9 मा पढ्दै गरेको छोराले पनि पढाइ बिगार्यो। त्यसपछि जानकीको दिमागले धेरै कुरा ठेक्न सकेन। मनोचिकित्सक भेटेर औषधि खाएपछि र टिकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ताको नियमित परामर्शले उहाँ सम्हालिनुभयो। हाल जानकीले नास्ता पसल सञ्चालन सम्बन्धी तालिम लिनुभएको छ र सहयोगीहरू भेटाए पसल सञ्चालन गर्ने सोचमा हुनुहुन्छ।
5: छोरी बित्ला 3 वर्ष विदेश, तब विदेशमा रहे 2 महिना पाछ टेन्सन श्रीमान टेन्सन टेन्सन बेराम थोरी लग्नु बस्ता छ। केही मेडम गेली, मेडम सम्झैली मही टाइम टाइममा भेटली मेडम अस्पताल फेरि बारम्बार नेपाल ज्यादा टेन्सन नै लेन टेन्सन छ त्यहाँ बिमार आप पहिले हल्का हुँदै बाउसी नै हुन्छ त। पहिला काम गर थिए जेना मन नै लाग, अब त काम छु मजुरी करके अपन घर खर्च चलैछु। पहिला त खाना खेने खेन मन लाग, निन्द्रा नै लाग, रात भर उस्तो जागौँ बस छावा छोट छावा निन्दा जाए। पहिला से बहुत हुँदै बा नगरपालिका से तालिम मिलन बा नास्ता पसल के होला।
4: त्यस्तै अर्की महिला सीता चौधरी पनि श्रीमान वैदेशिक रोजगारीमा गएपछि समाजको व्यवहार, आर्थिक तनाव थुप्रै कारणले मानसिक समस्याबाट गुज्रिनुभयो। लामो समय परामर्शपछि सिलाई पेसामा लाग्नुभयो र नियमित परामर्श सेवा लिएपछि पारिवारिक शान्ति र जीवन सहज भएको बताउनुहुन्छ।
5: मेरो बुढा चाहिँ बाहिर हुनुहुन्थ्यो। बाहिर भएपछि म र मेरो 6 वर्षको छोरा छ, घरमा 2 जना मात्रै। घर छुट्यौँ क्या, हामी घर छुटेपछि मेरो घरको मान्छे मलाई केही पनि दिएनन्। मलाई एक त त्यो टेन्सन थियो, घर छुट्टिए मलाई दाई भाइले अलग गरिदिए, मेरो बुवाले अलग गरिदिए भनेर बुढा पनि एउटा टेन्सनमा, म पनि त्यो तनावमा, आफू पनि तनावमा यस्तै बच्चा छोडेर मजुरी जान्थे। एक्लै हुने रुने मात्रै कसम कुरा गर्न मन नलाग्ने, एक्लै कोठा बस्न मन लाग्ने, अनि यस्तै गर्दा गर्दै म त्यहीँ छोरी त्यत्तिकै बस्थेँ घरमा, न कसैसँग बोल्थेँ। यस्तो लाग्थ्यो कि म अब यो समाजमा मैले बाँच्न सक्छु जस्तो मेरो मनमा थिएन। त्यही कारणमा मेडमसँग भेट भयो। मेडमसँग भेट भएपछि अहिले आफै नै आज मेडमको कृपाले भनौँ कि आज म आफ्नै सिलाइ व्यवसाय गरेर सिलाइ कटाइ सिकेर
6: आफ्नै पसल राखेको छु यहाँ डिसेम्बरमा सिकाउँछु पनि अरूलाई पनि।
4: सुरक्षित आप्रवासनका लागि सामी कार्यक्रम कैलालीका संयोजक विष्णु प्रसाद चौधरी टिकापुरबाट आर्थिक वर्ष 2081-82 954 जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका, जानकीबाट 576 जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क रहेको जानकारी दिनुहुन्छ। रोजगारीमा जाने धेरै परिवारमा विभिन्न कारणले मानसिक स्वास्थ्य समस्या देखिएकाले सरकारले पनि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना 2077 कार्यान्वयनमा ल्याई काम गरिरहेको र स्थानीय पालिकाले पनि मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर मनोसामाजिक सेवा लिनुपर्ने बताउनुहुन्छ।
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्य योजना 2077 पनि पारित गरेको छ। यसमा कति राम्रो उद्देश्यहरू राखेको छ, मानसिक स्वास्थ्यसँग सम्बन्धित 12 औषधिहरू निशुल्क रूपमा दिने भन्ने कुरा त सरकारले नै घोषणा गरेको छ, तर पर्याप्त मात्रामा 1-2 औषधि पनि सम्बन्धित निकायमा गए भने त्यो नपाइराखेको अवस्था पनि छ। त्यही भएर यो बाटोमा पनि अलिकति चासो राख्नुपर्छ कि जसको चाहिँ मलाई लाग्छ र मानसिक स्वास्थ्यसँग सम्बन्धित संघ प्रदेश र स्थानीय तहको संरचनागत ढाँचा तथा भूमिका अन्तर्गत पनि सेवाहरू अगाडि बढाउनु पर्ने हुन्छ। यी सबै कुराहरू मानसिकसँग सम्बन्धित कुराहरू नीतिहरू कार्ययोजनाहरू बनेको छन् र यसलाई इम्प्लिमेन्टेसनको पाटोमा लानुपर्छ कि।
4: टिकापुर नगरपालिका वडा नम्बर 7 वडा अध्यक्ष यज्ञ प्रसाद निउपाने मानसिक स्वास्थ्य ठिक भए मात्रै शारीरिक रूपमा स्वस्थ हुने भएकाले यसमा ध्यान दिने बताउनुहुन्छ।
8: जबसम्म व्यक्ति मानसिक रूपमा स्वस्थ रहँदैन तबसम्म न ऊ आफूमा स्वस्थ रहन्छ, न उसको परिवार स्वस्थ हुन्छ, न समाज न देश कुनै पनि स्वस्थ रहन सक्दैन। त्यसकारण हामी मानसिक रूपमा जब स्वस्थ रहन्छौँ हामी धेरै कुराको विकल्प हामीबाटै चाहिँ यसको प्रयास हुन्छ। जनतालाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरू निर्माण गर्नु सरकारको अलिक प्राथमिकतामा पर्छ, तर बढी प्राथमिकता आफ्नो देशको नागरिक ऊ स्वस्थ छ कि छैन त्यसले पार्ने प्रभाव कति चाहिँ हुन्छ भन्ने कुरातिर ध्यान जान जरुरी हुन्छ।
4: टिकापुर नगरपालिका लेखा अधिकृत लक्ष्मी ओड मानसिक स्वास्थ्यका लागि नीतिगत रूपमा सुधार गर्दै आय आर्जनसँग जोड्न सेफ सिकाउने उद्यमी बनाउने कार्यमा पालिकाले सघाउँदै गएको बताउनुहुन्छ। टिकापुर नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता मीना कुंवर समुदाय र विद्यालयमा मनोसामाजिक परामर्श दिँदा धेरै बालबालिका उपचार तथा परामर्शमा आएका बताउनुहुन्छ। विकासका नाममा बाटोमा लगानी भइरहेको तर मानसिक स्वास्थ्यमा लगानी हुन नसकेकाले मानसिक स्वास्थ्यका बिरामीहरू बढ्दै गएका, पालिकामा मानसिक स्वास्थ्य नीति समेत बनिसकेकाले यसलाई कार्यान्वयनमा प्राथमिकता दिनुपर्ने, मनोसामाजिक परामर्शदाता थप्न आवश्यक रहेको र भएकालाई प्रयोग गर्नुपर्ने उहाँको जोर छ।
9: हामी विकासका नाममा पूर्वाधारका विकासहरू घर जग्गा अथवा अरू अरू कुरामा चाहिँ हामी धेरै लगानी गर्छौँ, तर जबसम्म मान्छे चाहिँ मानसिक रूपमा स्वस्थ हुँदैन उसको चेतनामा परिवर्तन हुँदैन तबसम्म यो विकासको अर्थ पनि खासै त्यति उपलब्धिमूलक नहोला। सबभन्दा पहिला त मान्छे मानसिक रूपमा चाहिँ एकदमै परिपक्व हुनु पर्यो, स्वस्थ हुनु पर्यो। नीति चाहिँ बनेको छ मानसिक स्वास्थ्य सम्बन्धी टिकापुर नगरपालिकामा, त्यो कार्यान्वयनको पाटोमा कसरी चाहिँ पछाडि रह्यो भन्ने विषय प्रत्येक स्वास्थ्य केन्द्रमा हुन्छ कि स्थानीय तहमा हुन्छ कि यसलाई स्थापित गर्नको लागि एकजना काउन्सिलर दुईजना काउन्सिलरले मात्र सम्भव छैन। टिकापुर नगरपालिकामा काउन्सिलरलाई पनि अलिकति थपेर हुन्छ कि भएकै काउन्सिलरलाई चाहिँ सदुपयोग गरेर हुन्छ कि।
0: लैंगिक हिंसा न्यूनीकरण, जैविक लिंग, लैंगिकता र यौनिकता, लाञ्छना तथा भेदभाव सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। इन्द्रेणी सृजनशील समाजको आयोजनामा कार्यक्रम भएको हो। संस्थाका अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर 4 वडा अध्यक्ष लालवीर चौधरी रहनुभएको थियो। कार्यक्रममा स्वागत वंशीराम चौधरीले गर्नुभएको थियो। कार्यक्रममा रामेश्वर महतो, रामचन्द्र चौधरी, दिपेन्द्र चौधरीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रम सञ्चालन जगत भण्डारीले गर्नुभएको थियो। महोत्तरी प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कैद भुक्तानका लागि जलेश्वर कारागार पठाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी पञ्चलाल गोलेका अनुसार कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा प्रतिवादी रहेका महोत्तरीको गौशाला नगरपालिका 2 निवासी 60 वर्षे लक्ष्मी मेहतालाई अदालतको फैसला कार्यान्वयनका लागि कारागार पठाइएको हो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुर एफएम।
10: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश।
11: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
12: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
11: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
12: महिलाको महिनावारी गडबडीको समस्या,
11: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
12: पेट सम्बन्धी सम्पूर्ण समस्या,
11: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
12: ईसीजी सेवा,
11: डिजिटल एक्सरे सेवा
12: र प्रयोगशाला ल्याब सेवा।
11: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लामा प्रहरीले अवैध लागू औषध खैरो हिरोइन सहित पाँचजनालाई पक्राउ गरेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका दुई नयाँ बस्तीबाट हिजो साँझ खैरो हिरोइन जस्तो देखिने 30 ग्राम 930 मिलिग्राम धूलो पदार्थ सहित चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट बाँडीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई बीएए 1351 नम्बरको स्कार्पियो सहित पक्राउ गरेको हो। प्रहरीले उक्त स्कार्पियो पनि नियन्त्रणमा लिएको छ। यस्तै कैलालीको लम्किचुवा नगरपालिका एक थकालीपुरबाट 150 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धूलो पदार्थ सहित 23 वर्षीय ललित राणा छेत्री पक्राउ परेका छन्। इलाका प्रहरीकाले लम्कीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा चेक जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ बरामद गरेको जनाएको छ। खोज खबरमा अब पालो जनावाजको, टिकापुरका जनप्रतिनिधिले ओडामा जिम्मेवारी सम्हालेको कतिपयले 9 वर्ष बित्यो भने कतिपयले 4 वर्ष बिताए। दुई कार्यकाल नेतृत्व गर्ने अवसर पाएकाको 9 वर्ष र पहिलो पटक अवसर पाएकाका लागि 4 वर्ष बित्यो। आजको जनावाजमा हामीले केही जनप्रतिनिधिलाई तपाईँले बिताएका केही वर्षको समीक्षा कसरी गर्नुहुन्छ भनी सोधेका छौं।
13: मेरो नाम कमला देवी विश्वकर्मा, वार्ड नम्बर 3 शंकरपुरको महिला जनप्रतिनिधिबाट सदस्य। 4 वर्षको अनुभवमा राम्रै बित्यो भनौँ होइन, अब त्यसमा पनि बीचबीचमा अब हाम्रो आपतकाली सिर्जना भएको सिएनजी आन्दोलनमा भयो, त्यति जनताका भने अनुसारको काम गर्न सकेका छैनौँ, त्यसको लागि क्षमा प्राप्त छौँ। व्यक्तित्व विकास त भयो, बोल्न सक्छौँ, अब त्यो कुनै पनि अप्ठ्यारो छैन, त्यो बोल्नको लागि त सहजीकरण भएको छ। बीचमा बाधा अङ्गरचनाहरू धेरै आए, त्यस कारणले गर्दा जनताको सोचेको जस्तो काम
14: सम्पूर्ण टिकापुरवासीलाई मेरो नमस्कार। मेरो नाम भरत साउत, टिकापुर नगरपालिका वडा नम्बर 9 को वडा सदस्य। यो कार्यावधि भित्र जे जति गर्नुपर्ने थियो, विकासका कामहरू भयो, यताउति भयो, मानवमा चेतनाको विकास भयो, विस्तारै भइरहेको छ र अझ पनि हुनेछ। अझ गरेर पनि नगर्यो भन्ने चेतना छ जनताहरूको, त्यो चेतनाको विकास अझ गर्नुपर्नेछ। शिक्षामा, स्वास्थ्यमा, रोजगारमा जति हुनुपर्ने छ त्यति विकास खासै भएको छैन। अझ चेतनाको विकास गरेर शिक्षाको, रोजगारको, स्वास्थ्यको भयो अझ विकास गर्न बाँकी नै छ। अब आउने पिढीले यो विकास अवश्य गर्नेछ। अहिले बहुमतको सरकार छ, यसले अनिवार्य रूपमा राम्रो काम गर्नेछ भन्ने मेरो आशा र भरोसा, र हामी पनि टिकापुर नगरपालिकाले राम्रै काम गर्नेछ भन्ने छ।
15: सम्पूर्णलाई नमस्कार, भारती देवी बिक। 4 वर्षको भन्नुपर्दा 1 वर्षमा त भनौँ अब सोच्दै गयो भनौँ के कस्तो राजनीति भनेर बुझ्न सकिएन, अर्को वर्षमा गर्दा पनि त्यस्तै भयो, अहिले चाहिँ अब 4 वर्षमा पुग्नु गर्दा अब आँखा त खोलियो, आँखा खोल्दाखेरि अब सकिने बेला भयो, यो पनि केही छैन। जे होस् अब दयेश्य फाउन्डेसन ले गर्दा आफू धेरै अब बोल्ने क्षमता विकासहरू धेरै बढाइदिनु भयो, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
16: नमस्कार, म प्रेमलाल चौधरी, म टिकापुर चाहतको वडा सदस्य। मेरो 9 वर्ष कार्यकाल हुँदाखेरि आखिर जनताको चाहना अनुसार काम लगभग गरिराखेको हुनाले पुनः दोहोरिएर आएछौ। अब यो वर्ष पनि जनताकै अनुसार फेर्ने गरी तिनकै काम गरिरहेछौ। अब आउने दिनमा पनि जनताले रुचायो भने आउने काम राम्रै गरिएछ।
0: जनावाजपछि अब बाँकी प्रसंग, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ। काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका थापालाई प्रधानमन्त्री समेत रहेका कुलपति बालन शाहले उपकुलपतिमा नियुक्त गर्नुभएको हो। थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत, प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय हुनुहुन्छ। इन्जिनियरिङमा स्नातक गरिसकेपछि सरकारी कामको शुरू गरेका उहाँले काठमाडौँ विश्वविद्यालयबाट उप प्राध्यापकमा नाम निकाल्नु भएको थियो। प्राध्यापक, सहायक डीन, कार्यकारी डीन, रजिस्ट्रार बनेका उहाँ 2077 माघमा केयूको उपकुलपति नियुक्त हुनुभएको थियो। मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका उहाँले स्नातकोत्तरमा टर्बाइन रबन्नर र विद्यावारिधि हाइड्रोलिक मेसिनहरूमा बालुवाका कणले हुने घिसाउट छरमा गर्नुभएको छ। थापाले अमृत साइन क्याम्पसबाट प्रवीणता प्राप्त तहर तथा ल्याबोरेटरी स्कूल कृतिपुरबाट विद्यालय शिक्षा पूरा गर्नुभएको हो। अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालतले पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीश द्वय गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको इजलासले एन्फा पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षको नाममा अन्तरिम आदेश जारी गरेको हो। राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा अध्यागमन विभागले एन्फाका अध्यक्ष महासचिव किरण राई लगायत अन्य पदाधिकारी तथा सदस्यहरूलाई विदेश भ्रमणमा रोक लगाएको थियो। त्यसपछि एन्फा अध्यक्ष पंकज विक्रम निङमाङ अदालत पुग्नु भएको थियो। अदालतले विशेष भ्रमण रोकका लागि राखेपले लेखेको पत्र र विभिन्न निकायहरूमा भएका पत्राचारहरू तत्काल कार्यान्वयन नगर्न भनेको हो। संस्थागत आर्थिक हिनामिनाको आरोपमा उनीहरूलाई अख्तियारले छानबिन गरिरहेको छ। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्नातक तह चौथो ब्याचका विद्यार्थीहरूको अन्तिम सेमेस्टरको अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी भएको छ। शुक्रबार शुरू भएको सेमिनारमा विभिन्न विज्ञहरूका कार्यपत्र प्रस्तुत गरिएका छन् भने कृषि विज्ञानमा स्नातक तहको पढ़ाई पूरा गरेका 90 जना विद्यार्थीहरूले आफ्ना अनुसन्धान प्रस्तुत गरिरहेका छन्। पहिलो दिन नेपालको कृषिमा रूपान्तरण र अबको गन्तव्य विषयमा नार्कका वैज्ञानिक रोशन बाबु ओझाले कार्यपत्र प्रस्तुत गर्नुभएको छ। प्राध्यापक डाक्टर हरिकृष्ण पन्तले नेपालको पश्चिम तराईमा मसुरोको बीउ उत्पादनमा लाग्ने लागत बजार नाफाको अवस्थाका विषयमा अनुसन्धान गरिएको कार्यपत्र प्रस्तुत गर्नुभएको छ भने मधेस कृषि विश्वविद्यालयका उप प्राध्यापक मोहम्मद इकराम हुसेनले दिगो खाद्य कोषेबाली उत्पादनका लागि रोग र किराको सामना गर्न सक्ने नयाँ उन्नत जात विकास गर्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ। गोष्ठीमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक एकगिराज पाठक कृषि विज्ञान संकायका पूर्व डीन डाक्टर विष्णुविलास अधिकारी लगायतले बोल्नु भएको थियो। एएसपीए सुदूरपश्चिम स्पोर्ट अवार्डमा यस वर्ष खेलाड़ी पुरूषतर्फ क्रिकेटका दिपेन्द्र सिंह एडी र महिलातर्फ कबड्डीका मानमती विष्ट उत्कृष्ट घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मंच कैलालीको आयोजनामा भएको कार्यक्रममा एडी र विष्ट उत्कृष्ट भएका हुन्। पुरूषतर्फ भारोत्तोलन अशोक भण्डारी राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामी तथा महिलातर्फ दृष्टिबीन क्रिकेटकी पूनम चौधरी र फुटबलकी मीना देउबा मनोनयनमा परेका थिए। समाचार सँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। असार 19 गतेसम्म जानकी गाउँपालिकाको 76 र टिकापुर नगरपालिकाको 60% मात्रै वित्तीय प्रगति। मनोसामाजिक सेवाले वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य आय आर्जनमा जोड़िँदै जानकी गाउँपालिकाद्वारा 17 जना आरण व्यवसायलाई आधुनिक उपकरण वितरण र बैतडी बस दुर्घटना 17 जना घाइते 2 को अवस्था गम्भीर। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगर्जन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टेहरी सिंह सुनार, सम्पर्क नम्बर 9868 1204, 9846 39261।

0: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: टिकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5702-67 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसभित्रको विवाद झन गहिरिँदै इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने, सरकारको 100 दिन सफल भएको रासुपाको दावी, सरकार फितलो र असफल रहेको विपक्षी दलको टिप्पणी।
1: आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन, शिक्षामा शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक 3% चाहिँ कर लगाइयो।
0: स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23.44 अर्ब रूपियाँ भन्दा बढ़ी बकेउता भुक्तानी, सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कार्यस्थलबाटै स्वास्थ्य सेवा शुरू।
2: सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, निजामती अस्पतालमा पनि भीड बढ्दो, भीडलाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिंहदरबारमा स्थापन गरिएको हो।
0: मनसुनभर मेलम्चीको पानी आपूर्ति बन्द, काठमाडौँवासीलाई खानेपानीको समस्या बढ़ने, दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता, किसान कल सेन्टरमा किसानको चासो बढ़दै।
3: तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ।
0: र फ्रान्समा त्यति गर्मीको कहर, एक सातमै 2000 भन्दा बढ़ीको मृत्यु, विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: महिलाका लागि ब्लू बस सञ्चालनको पहल सार्वजनिक यातायातलाई थप सुरक्षित बनाउने सकारात्मक प्रयास हो, तर महिलाका लागि छुट्टै बस व्यवस्था गर्नु मात्र दीर्घकालीन समाधान हुन सक्दैन। सबै सार्वजनिक यातायातमा महिला निर्धक्क यात्रा गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नु राज्यको मुख्य दायित्व मानिन्छ। ब्लू बस सँगै प्रभावकारी कानूनी कार्यान्वयन, निगरानी र जनचेतनामा पनि जोड़ दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको शुरूआत गर्ने सवालमा सरकारको 100 दिन सफल भएको बताएको छ। पार्टीको अभिमुखीकरण कार्यक्रम पछि संचारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारको 100 दिन सुशासनमा केन्द्रित भएको बताउनुभयो। तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएको भन्दै सुशासन सरकारको अहिलेको प्राथमिकता रहेको बताउनु भएको छ। उहाँले सुझावको आधारमा केही कमी कमजोरी राखे सच्याएर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ।
6: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड़ लगायो। सरकारले अहिले यो 100 दिनमा विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ। त्यसमा केही कमी कमजोरी रहेछ भने नागरिक समाजले उठाएका विषय, ती कमजोरीहरूलाई पनि हामी त्यसलाई सुझावका रूपमा अगाडि बढाएर त्यसमा अझ परिपक्व ढंगले सरकार अगाडि बढ्छ।
5: यसैबीच नेकपा एमाले भने सरकारको 100 दिन फितलो, अपरिपक्व र विवादास्पद भइएको निष्कर्ष निकालेको छ। महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन असफल देखिएको उल्लेख गरिएको छ। प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोड़िएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक हुनु अहिलेको सरकारको असफलताको मुख्य कड़ी भएको एमालेको निष्कर्ष छ। कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
1: त्यो देशको पक्षमा बिल्कुलै देखिएनन्, जनताका पक्षमा देखिएनन्, आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन। शिक्षामा शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक 3% चाहिँ कर लगाइयो, विद्युतमा 5% भ्याट लगाइयो। लगातार रूपमा चाहिँ जनता तल्लो तहका जनता गरी खानेहरू रुकुम राष्ट्रियका विरूद्धमा यो सरकार चाहिँ गएको देखिएको छ।
5: विशेष महाधिवेशनपछि दुई ध्रुवमा विभाजित नेपाली कांग्रेसको इतर पक्षले अहिलेकै अवस्थामा संस्थापन पक्षसँग कुनै पनि सहमति नहुने निष्कर्ष निकालेको छ। पूर्व उपसभापति पूर्ण बहादुर खड्का निवासमा आज बसेको बैठकले सभापति गगन थापा नेतृत्वसँग कुनै एकताको महाधिवेशन नहुने निष्कर्ष निकालेको नेता डाक्टर प्रकाश रण महतले सीआईएनसँग बताउनुभयो।
7: पार्टी मिल्नुपर्छ भन्ने पक्षमा हो, तर जो नेतृत्व हुनुहुन्छ उहाँहरूले चाहिँ चाहेको देखियो नि, भेट्दाखेरि कसरी भेट्दाखेरि सबै भइहाल्छ नि भन्नु। अब सामान्य कुराहरू हामीले राखेका छौँ, ठुला कुरा गरेका छैनौँ। 15 अधिवेशन निष्पक्ष हुने र साझा संयन्त्र समायोजन संयन्त्र जे हुन्छ गर्नु पर्यो, र नवीकरण भएकाहरूलाई चाहिँ सबैलाई यो नभनिकन त्यसलाई डिजिटल गर्ने कुरा चाहिँ सबै चाहिँ केन्द्र गर्नु पर्यो। त्यसमा को आयो को आएन, किनभने नवीकरण त गरिसकेका छौँ। यति नै कुरा छ, र यो धेरै अगाडिदेखिको प्रयास हुँदा पनि उहाँहरू चाहिँ गम्भीर देखिनु भएको छैन, त्यसले चाहिँ हामी सबै चिन्तित छौँ।
5: हालको नेतृत्वबाट कुनै पनि सहमतिका खाकाहरू प्रस्तुत नभएको अवस्थामा आन्तरिक मतभेद बढ्ने कांग्रेसको निष्कर्ष छ। यसैबीच निवर्तमान सभापति शेरबहादुर देउबा समूहले छुट्टी सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ। सोमबार कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा एकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा एकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको कर्मचारी कल्याण शाखाको प्रमुख दीपक ढकालले सीआईएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
2: निजामती कर्मचारीहरू ठूलो संख्यामा सिंहदरबार परिसरमा कार्य गर्नुहुन्छ। उहाँहरूले चाहिँ सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, अनि निजामती अस्पतालमा पनि अब भिड बढ्दो भिडलाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिभिल सर्भिस हस्पिटलको चाहिँ एक्सटेन्सन काउन्टर सिंहदरबारभित्र राख्नुपर्छ भन्ने कुरा अस्पताल व्यवस्थापन समितिले समेत निर्णय गर्यो। त्यसको आधारमा चाहिँ यो सिंहदरबारमा स्थापन गरिएको हो।
5: दैलेखको चामुण्डा बिन्द्रसैनी नगरपालिका साथ स्थित कर्णाली राजमार्गको साङ्ने ताडा क्षेत्रबाट कर्णाली नदीमा खसेको गाडीको अझै फेला पर्न सकेको छैन। आज बिहानभरि खोजी जारी रहे पनि नदीमा गाडी नभेटिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
2: गाडी पनि भेटेको छैन र कुनै पनि बडीहरू पनि भेटेको छैन। गाडी खसेको स्थान चाहिँ एकदमै करेन्ट धेरै भएको, पानीहरू पनि धेरै भएको, त्यो अब गोताखोरहरू पनि त्यहाँ एकदमै भित्र जान सक्ने स्थिति छैन। त्यहाँ चाहिँ अब खोजुन आज दिनभरि नै खोजेको छ, त्यसको 4-5 किलोमिटर तलसम्म पनि गोताखोरले खोजेको छ। अब सम्भावित जहाँ खसेको भनेको छ त्यहाँ पनि खोजेको छ, तर अहिलेसम्म पत्ता लगाउनु लागिसकेको छैन। बडी चाहिँ एकजनाको भेटियो होइन, त्यही एकजनाको चाहिँ आफन्त दुईजना तिनजना अनि एउटा चालक र सहचालक यही पाँचजनाको मात्रै मिसिङ भएको भन्ने हिसाबले चाहिँ एक किसिमले जानकारी आएको छ। त्यहाँभन्दा बढीको परिवारहरूले कसैले सूचना दिनुभएको छैन।
5: तमिलो पानी र वेग ठूलो भएकाले खोजी प्रभावित बनेको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका एकजनाको शव फेला परेको थियो। त्यसबाहेक गाड़ी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ। यस्तै आज बैतडीमा भएको बस दुर्घटनामा 17 जना घाइते भएका छन्। धनगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको बस दिउँसो बैतडीको पाटन नगरपालिका 8 गौराखानामा दुर्घटनामा परेको हो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगसिरसम्मको बोक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोक्यौता बाफत उपलब्ध गराउनुपर्ने 23,44,02,98,015 रकम भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगसिर महिनासम्मको दावी बोक्यौता फरफारमा भएको जनाएको छ। मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्र भन्दा माथिल्लो भागमा रहेको पहिरो गिग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको हो। अहिले वैकल्पिक प्रणाली मार्फत पानी पठाइएको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि सुरुङको सफाई मरमत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको समितिले जनाएको छ। लगातार परेको वर्षाले बैतडीको पाटन नगरपालिका छ स्थित कृष्ण माध्यमिक विद्यालयको दुई तले भवन पूर्ण रूपमा भत्किएको छ। विद्यालयका प्राधानाध्यापक वीरेन्द्र केसीका अनुसार 16 असारदेखि निरन्तर परेको वर्षाका कारण आज करिब पौने 10 बजे चार कोठे दुई तले भवन पूर्ण रूपमा भत्किएको हो। घटना भएको समयमा भवनभित्र केही नरहेकाले कुनै मानवीय क्षति नभएको प्रधानाध्यापक केसीले जानकारी दिनुभयो। भवन भत्किएसँगै पठन पाठन सञ्चालनमा समेत समस्या भएको केसीले बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। जून महिनाको अन्त्यतिर युरोपमा गर्मीका कारण फ्रान्समा एक साताको अवधिमा 2000 भन्दा बढ़ी अतिरिक्त मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार जूनको अन्तिम सातामा अघिल्लो साताको तुलनामा मृत्यु संख्या 29% बढ़ेको हो। विशेष गरी 45 वर्ष भन्दा माथिका व्यक्तिहरूमा मृत्युको दर उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अन्तर्गत राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति पौने 12 बजे अमेरिकाको डल्लास रंगशालामा शुरू हुनेछ। त्यस्तै भोलि बिहान पौने 4 बजे साविक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जेको विजेता र केप भर्डे समूह एचको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्।
0: नार्को किसान सेन्टरबाट कृषकलाई प्रत्यक्ष प्राविधिक सेवा।
3: पैसा लाग्दैन यसमा। 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ।
0: कृषि समस्याको समाधान सम्भव छ। कुराकानीसँगै हानिकारक परम्परागत अभ्यासले महिला किसानमा परेको प्रभाव रिपोर्ट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोप्राइटर मधुमाया जीजी, पढे हैन प्रोप्राइटर भनेछु, हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान समानताको अभियान
14: कार्यक्रम साझा आवाज।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्गले किसान कल सेन्टरलाई राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको नियमित सेवाका रूपमा सञ्चालन गरिरहेको छ। यस सेवा केन्द्रबाट बाली, पशुपालन, रोग किरा व्यवस्थापन, कृषि प्रविधि, कृषि यान्त्रिकीकरण लगायतका विषयमा किसानलाई परामर्श दिइन्छ। यसबाट किसानले कसरी लाभ लिइरहेका छन् हामीले नार्गका कृषि मौसमी डाक्टर मुक्तिनाथ झासँग सोधेका छौं।
3: हरेक शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ, जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ, त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ, त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने यहाँ मैले समाधान गर्न नसके पनि हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
18: तपाईँले नम्बर नोट गर्नुभएको छैन भने म पुनः दोहोर्याउँदैछु। 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टा को समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि, कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
3: यस्तो समस्या नहुनुपर्ने, त्यही पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु। तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ त्यो
18: ठाउँमा।
3: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ, के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिलेकाहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केसहरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
18: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
3: हजुर, त्यो पनि हो नि, जस्तो कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त उहाँ यदि सेम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टू वे कम्युनिकेसन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ। हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कर्णालीको कृषि महिलाको काँधमा अधिकार भने अझै टाढा।
10: महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले.
19: पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुष.
0: महिला किसानलाई अवसरमा अझै असमानता, समानताका लागि स्थानीय सरकारले गर्नुपर्ने पहल विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
20: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना. बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो. विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ. पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्. तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ. फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ. रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई.
21: सुरुङ्गीको चिरबिर आवाज सँगै हरियालीले ढाकिएका मुगुका खेतबारी यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्. खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दा सम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ. मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ.
10: थोरै तरकारी लिए भइगयो भने जस्तै हुन्छ, अब तरकारी धेरै हुन्छ, बजार सानो छ, त्यस्तो हुन वक्त अब जस्तै धेरै छ त अब एक केजी टमाटर लिएपछि आधा घण्टा 20 मिनट 2 घण्टा जति पनि कोही कुराले गबले भुलाइराखेका छन् त. समस्या त धेरै छ त. अझ र हामी हेर्ने खातको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ. पुरुषले माथि आफ्नो खुट्टो माथि गर्ने, आफू माथि हुने. अब महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले.
21: खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ. यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ.
19: कहिले कसो अलिकति हो, हलो सलो जोत्दाखेरि खन्दाखेरि केही हामीले गाह्रो पर्यो भनेपछि हामीले जाउँ भनेर भनेपछि मात्र हो, नत्र महिलाहरूले धेरै गर्छन्. पुलिस अलिकति हो पुरुषले गर्ने. उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ, ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ, ग्रिन हाउस गर्दाखेरि कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो अलिकति. पुरुष
21: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ. नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढ़ी छ. नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेख्य रूपमा बढ़ी छ. तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब एक तिहाई मात्र छ. अर्थात खेतमा महिलाको श्रम बढ़ी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ. छायानाथ रारा नगरपालिका तीनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्न बाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ.
22: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो, अहिले गाह्रो छ. अब केही यता पर्वजलतिर हालम भनेपछि कर्मचारी अन्न यहाँ जग्गा सग्गा हेरिजान्छन्, कहीँ पानीको छैन, ऊ स्वरोजगार छैन भन्ने भयो, कोही क्या भन्ने भयो.

0: प्रणालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरूष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन्। तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ। महिला किसान र रमाइली बुढा महिला किसानलाई सिप प्रविधि वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ।
1: गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो, हामीलाई अलि मिलाएर दिँदाउ बजारमा डोका गरिकन लिनु नपर्ने थियो। रोड आएको थियो, गाडी गरिकन निको तरकारी तराई तराईको निय ल्याउँछन् त हाम्रो तरकारीले मार्केटै पाए छैन।
0: नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ। यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन्। तर उनीहरूको श्रमलाई उचित सम्मान, निर्णय प्रक्रियामा सहभागिता, सम्पत्ति माथिको अधिकार, कृषि प्रविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु
2: गमगडी। महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने, यातायात नपाउने, व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायमै छ। यस्तो समस्या समाधानका लागि के गर्नुपर्छ? हामीले काठमाडौँको शंकरापुर स्थित माने डाँडा महिला किसान समूहका सचिव अस्मिता खातीसँग सोधेका छौं।
3: केही छैन, गर्यो भने मेहनत गर्यो भने हरेक चिज बिक्नेछ। कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन, तर मेहनती चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो। हामी दुःख चाहिँ गर्यो भने
4: परिवर्तनको कुरा, यो त अहिलेदेखिको कुरा होइन नि त।
3: हजुर,
4: म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने, सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनु भन्दा अगाडिदेखिको पनि कुरा होला, होइन? कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन, यसमा चाहिँ के कारण होला जस्तो लाग्छ हजुरलाई?
3: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो। आमाले पनि छोरालाई पढ्दैन तिमी यो गर्न, तिमी यो पढेर बस, तिमी काम गर्नु पर्दैन भने
4: घरको काम नगर
3: नगर भन्ने उयो हो कि
4: बहिनीलाई,
3: त्यस्तो चलनले पनि हो कि आजसम्म पनि परिवर्तन गर्न नसकेको। जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म, दबिरहेको
4: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काइमा पनि हुर्काउँछ, बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्ने भयो,
3: त्यो फरक नै पर्ने भयो। अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्छ।
4: तपाईँले आफ्नो सन्तानलाई चाहिँ कसरी हुर्काइरहनु भएको छ त?
3: मैले चाहिँ मेरो छोरालाई, मेरो 7 वर्ष भयो, मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम, अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या मतलब गर्न पनि लाग्छु मैले।
4: अहिले नेपालमा धेरै महिला किसान, हुन त सरकारी डेटा पनि आएको छ, नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन्, ती मध्ये 70% चाहिँ किसान महिला छन् कि, महिला किसानले काम गरिरहेछन्, तर उनीहरूको न परिचय छ महिला किसान भनेर, अनुदान लिने ठाउँमा पनि पुरुषै छन् होइन, राहत लिने ठाउँमा पनि पुरुषै बढी छन्, सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ, काम गर्ने धेरै महिला, तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ।
3: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन, विभिन्न सिपमूलक तालिम अथवा कुरा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो, अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो महिला, महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन, महिलालाई नै अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ।
2: काँग्रेसभित्रको विवाद गहिरिँदै गएको छ भने इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने नेताहरूको दावी छ। सरकारको 100 दिन सफल भएको राष्ट्रपाको दावीमा सरकार फितलो र असफल रहेको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23.44 अर्ब रूपियाँ भन्दा बढ़ी बक्रौदा भुक्तानी गरिएको छ भने आजबाट सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन भएको छ। मनसूनभर मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ, यसले काठमाडौँवासीलाई खानेपानीको समस्या बढ़ी दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता छ भने किसान कल सेन्टरमा किसानको चासो बढ़दै गएको छ। र फ्रान्समा अत्यधिक गर्मीले एक सातामै 2000 भन्दा बढ़ीको मृत्यु भएको छ। विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुनेछन्। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व।

0: पूर्व
1: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम एक से एक मेगाहर्ट्ज।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ।
6: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
5: सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
7: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
8: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
10: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
8: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848571828।
7: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
11: यही असार 20 गते शनिबारका दिन
7: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
12: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
7: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
12: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
7: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
12: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
7: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
12: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
7: याद गर्नुहोस् है,
12: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकार मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
7: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 9858029700।
13: चेली हेरिदिँदै बालाई लोटरी पढ्यो भने क्या, ब्याङ्कको विवरण दिया, पैसा खातामी आइजान्छ भन्यो।
14: धैदै बा, तुमले लोटरी भर्दै थिया?
15: क्या हो रे चेली, लोटरी पढ्या त निको हो बा?
14: कभै नभर्या लोटरी कसरी पढन्छ बा? इसा मेसेज, व्हाट्सएप, फेसबुक, भाइबर कायमीले आयाले कभै जनपतिया, फोनै आयाला गई आफ्नो विवरण कभै जनदिया, कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड, पिन आदि कभैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
16: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।
0: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
16: मैं नहीं जाइस, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
0: उहे मारे तो तुहिन वहाँ पठाई दो, यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
16: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहू, तब तो मैं अब भी जाए।
6: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरो शनिवार काठमाडौं के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, दंडीफोर, दाट, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रप, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुईल घाव, खतीरा ओ यौन दुर्बलता उपचार होती रहल बा।
5: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9800071024 ओ 9800476417।
17: झरी र बाढीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
18: आई हो बड्डो, घर कहिया सिर्जैब? पाछसे शुरू करल मने घर सिज्जा सेक्ल।
0: अरे का करूरी बुढिया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू, मिलबो मिलबो नि करत का कहीं न हो का।
18: मिस्तरान बर्जन हो कना घर हेरो ना, पट्टा सुगुर बनैला बाट, आल्मोनियम के मुआ का द्वार लगा का टूफे ओस्त बनी हो ना, ओट्र फे पटानी हुई कि गोंगुआ बुढ़ो हो ना, कबू कहूँ घूम जाए तो था पाए।
5: यूपीवीसी ब्रांड के मौका, द्वार, पार्टीशन, स्टील की रेलिंग, आगे पानी हो घाम से नहीं बिगड़ना, खोले बेरो बंद करे बेर आवाज नहीं ना, विशेषतः हुलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
19: मिलन अल्मोनियम एंड ग्लास हाउस, जमरा के उपार टीकापुर कैलाली, प्रोप्राइटर मोहन राज भाट, मोबाइल नंबर 9848513426।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम विपद व्यवस्थापन चौतारीमा यहाँलाई स्वागत छ। म दुर्गा देवकोटा। कार्यक्रम विपद व्यवस्थापन चौतारी प्र्याक्टिकल एक्सन र बी ग्रुपको साझेदारीमा संचालित समुदायका लागि जलवायु उत्थानशील परियोजनाको सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमद्वारा उत्पादित कार्यक्रम हो। यो कार्यक्रम सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। यो कार्यक्रम हरेक हप्ताको मंगलबार र शुक्रबार बेलुका 8 बजेर 10 मिनटमा प्रसारण हुन्छ। कार्यक्रममा हामी विभिन्न प्रकारका जलवायु जन्य प्रकोपहरूले निम्त्याउने विपद व्यवस्थापनका लागि, विपदका जोखिम न्यूनीकरणका लागि भएका प्रयास, पूर्व तयारीको अवस्था, पूर्व सूचना प्रणालीको प्रभावकारिता र समुदाय स्तरमा भएका प्रयासबारे छलफल गर्छौं। स्थानीय समुदायको विपद व्यवस्थापनमा क्षमता विकासका लागि प्र्याक्टिकल एक्सन र बी ग्रुपले स्थानीय सरकारसँग समन्वय गरेर समुदायको क्षमता विकासमा आवश्यक सहयोग गर्दै आएको छ। रेडियो कार्यक्रम विपद व्यवस्थापन चौतारीको आज 6ठौं श्रृंखला हो। आजको कार्यक्रममा हामी टीकापुर नगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीसँग छलफल गर्दैछौं।
1: स्वागत छ यहाँलाई कार्यक्रममा। अहिले टीकापुर नगरपालिकाले विपद पूर्व तयारीको अवस्थाको कुरा गर्दाखेरि चाहिँ के छ अवस्था?
2: अहिले अब यो मनसुनको बेला आइसकेको छ। विशेष गरेर टीकापुर नगरपालिकामा अहिले पूर्व तयारी गर्दै गर्दाखेरि यो एउटै विपदलाई, एउटै प्रकोपलाई हेरेर मात्रै गरेर सम्भव छैन। हामी बहुप्रकोपको हिसाबले तयारी गरेका छौँ। विशेष गरेर बाढी, अब टीकापुर नगरपालिका तीनतिर नदीले घेरिएको पालिका भएको हुनाले हामीले यसमा तीनतिर नदीले घेरिसकेपछि बाढीको जोखिम चाहिँ उच्च रहेको छ। हरेक वर्ष विपद पूर्व तयारी तथा प्रतिकार योजना अध्यावधिक गर्छौं र त्यो अध्यावधिक गरिसकेपछि त्यसमा चाहिँ हामीले कति सामग्रीहरूको तयारी गर्नुपर्ने हुन्छ, अहिलेसम्मको अवस्थाको विश्लेषण पनि गरिराखेका हुन्छौं, कुन विपदले कति क्षति पुर्याइराखेको छ भनेर, अनि हरेक वर्षको यो विपदको क्षतिको असरलाई हेरेर जुन आगामी वर्षको विपदको यो पूर्व तयारीको लागि हामीले काम गरेका छौं। जसमा हामीसँग अहिले पूर्व तयारीको हिसाबले हेर्यो भने हामीसँग 3वटा कन्टेनर छ। 3वटा कन्टेनरमा हामीले यो विपद उद्धारका लागि लगायत खाद्य चाहिँ हामीले चाहिँ डाइरेक्ट पसलबाट खरिद गर्छौँ भने गैर खाद्य सामग्रीहरू अलरेडी हामीसँग छ र त्यो सामग्रीहरू तत्काल कुनै विपद आइलाग्यो भने हामीले चाहिँ तत्काल सम्बोधन गर्नको लागि त्यो सामग्रीहरू दिने गर्छौँ र त्यसको लागि हामीसँग अहिले गैर खाद्य सामग्री हामीले चाहिँ 100 वटा चाहिँ स्टक राख्नुपर्छ भन्ने हिसाबले चाहिँ हामी तिरपाल लगायतको सामग्री जुन छ त्यो चाहिँ हामीले स्टक राखेका हुन्छौँ र जसलाई आवश्यकता पर्छ त्यसलाई हामी चाहिँ हामीले दिँदै गर्दा त्यसमा चाहिँ हामी घटाउँदै जान्छौँ र अहिले पूर्व तयारीको हिसाबले हेर्दाखेरि हामीले अब बाढीलाई मात्रै हेरेर पुगेन, त्यसको लागि हामीले चाहिँ बाढी सँगसँगै अहिले चाहिँ अब जल्दो बल्दो अवस्थाको हिसाबले हेर्यो भने अहिले हावाहुरीको हिसाबले पनि अलिकति पूर्व तयारी बढी गर्नुपर्ने देखेको छ र शीतलहर, तातो लहरको विषय पनि छ जो यो मनसुन अवस्था अनुसार हेरेर हामीले चाहिँ यो पूर्व तयारीहरू गरेका छौँ। जसमा हामीसँग एउटा पूर्व तयारी गर्नलाई बलियो आधार भनेको हामीसँग विपद व्यवस्थापन कोष छ र विपद व्यवस्थापन कोषको रकमलाई हामीले जुन हाम्रो नगर स्तरीय विपद व्यवस्थापन समिति छ हाम्रो चाहिँ जुन तयारीमा हामीले आवश्यकता पर्छ त्यो पूर्व तयारीको लागि हामी त्यो नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठक राखेर त्यो पूर्व तयारीको कार्यहरू गर्नलाई अगाडि बढ्छौँ। अब पूर्व तयारीमा हामीले अब यो स्थानीय पालिका हो, यो हामीले गर्न सक्ने सानो सानो कुनै एउटा ओडासम्ममा कुनै क्षति भइहाल्यो भने हामीले त्यतिसम्मको तयारी गर्न सक्ने पालिकाको क्षमता रहन्छ। यदि कुनै किसिमको ठूलो विपद आइलाग्न सक्छ भनेर हामीसँग जोखिम क्षेत्र यी हुन् र जोखिम क्षेत्र सँगसँगै पूर्व तयारीका लागि जस्तै बाढीको लागि हामीसँग सुरक्षित उच्च भवनहरू छ र सँगसँगै अहिले चाहिँ गत वर्षदेखि निर्माण कुनै ठाउँमा सम्पन्न भइसकेको र कुनै ठाउँमा अहिले निर्माणको चरणमा रहेको हामीले चाहिँ बर्बर घरलाई पनि सामुदायिक उच्च भवनको रूपमा राखेर त्यो पनि हामीले पूर्व तयारीमै त्यो सेल्टरहरूको जीपीएस लोकेसन सहित लिएर अहिले चाहिँ त्यो समुदायका व्यक्तिहरूलाई चाहिँ कुनै क्षति भइहाल्यो भने त्यो ठाउँमा सार्न सकिन्छ भनेर त्यसलाई पनि पूर्व तयारीकोमा हाम्रो सम्पत्तिको रूपमा हामीले राखेका छौँ। सँगसँगै त्योभन्दा बढी पूर्व तयारीको लागि कुनै सामग्री आवश्यकता भयो भने हामी जिल्लालाई र प्रदेशलाई पनि यो प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला आपत तत्कालीन कार्य सञ्चालन केन्द्रलाई पनि जानकारी गराएका हुन्छौँ र हामीसँग अहिले जुन पूर्व सूचना छ पूर्व तयारीको लागि सबैभन्दा बलियो आधार पूर्व सूचना चाहिँ हामी समुदायसम्म फैलाउँछौँ र एकदमै जोखिम या यदि कुनै किसिमको विपद आइलाग्ने अवस्था आइलाग्यो भने त्यो समुदायको व्यक्तिहरू चाहिँ जानकार हुनुहुन्छ जो संकटासन्नता परिवार हुनुहुन्छ उहाँहरूलाई चाहिँ समयमै विपद आउनु अघि नै सुरक्षित ठाउँमा सार्नुहुन्छ र उहाँहरूले चाहिँ सुरक्षित तरिकाले बस्नुहुन्छ र सँगसँगै अब अर्को पूर्व तयारीको बलियो आधार भनेको पालिकासँग त जुन क्षमता छ नै भने मैले जस्तै खोज तथा उद्धारका सामग्रीहरू हामीसँग रबर बोर्ड छ दुईटा त्यसपछि लाइफ ज्याकेट स्ट्रेचर लगायतको सामग्री छ र यो वर्षदेखि हामीले पालिकामा मात्रै राखेर भएन अब पालिका सँगसँगै ओडामा पनि अति आवश्यक पर्ने खोज तथा उद्धारका सामग्री हामीले हरेक ओडामा पनि राखेका छौँ र समुदायमा पनि जहाँ चाहिँ जोखिम क्षेत्र छ बाढीको हिसाबले त्यो ठाउँमा चाहिँ हामीले समुदायमै नै यो उद्धारका सामग्रीहरू राखेका छौँ सँगसँगै बलियो आधार हाम्रो सामग्री मात्रै राखेर भएन उहाँहरूसँग कार्यदल गठन भएको छ सामुदायिक विपद व्यवस्थापन समिति छ खोज तथा उद्धार कार्यदल छ पूर्व सूचना कार्यदल छ त्यसपछि प्राथमिक उपचार कार्यदल छ महिला कार्यदल छ उहाँहरूले आफ्नो भूमिकाहरू निर्वाह गरेर चाहिँ यो काम गर्नुहुन्छ र अहिले चाहिँ हामीले सबै ठाउँमा सामग्रीको अवस्था के छ भनेर अहिले चाहिँ तयारी अवस्थामा राखिसकेका छौँ र यो सामग्रीले गर्दा भोलिको दिनमा कुनै विपद आइलाग्यो भने एक ठाउँको सामग्री हामीले चाहिँ अर्को ठाउँमा पनि तुरन्त लैजान सक्छौँ किनभने उहाँहरूको सम्पर्क नम्बरहरू हामीले चाहिँ सबै ठाउँमा चाहिँ राखेका छौँ आवश्यकता अनुसार हामीले जुन ठाउँमा आवश्यक पर्यो त्यो ठाउँमा चाहिँ राख्न सक्छौँ मलाई लाग्छ टिकापुर नगरपालिका चाहिँ अब बाढीको हिसाबले अरू हिसाबले त हामी अब पूर्व तयारीमा अलि कमजोर छौँ तर बाढीको हिसाबले चाहिँ हामी पूर्व तयारीमा अलिकति सामग्री सहित रकम सहित चाहिँ अलिकति हामी राम्रै छौँ जस्तो लाग्छ
1: क्षमता विकासको दृष्टिले हेर्दाखेरि चाहिँ पालिकाले आफ्नो क्षमता विकास गर्दै गएको हो
2: पालिकामा जस्तै हामीसँग क्लस्टर छ आठवटा क्लस्टरले नै आफ्नो आफ्नो कामहरू गर्नुहुन्छ र यो वर्षदेखि अलि नयाँ अभ्यासमा हामीले गरेको कुनै ठाउँमा आगलागी भइहाल्यो भने पहिला चाहिँ एउटा दमकलको संयन्त्र दमकलको कर्मचारी मात्रै जानुहुन्थ्यो भने यो वर्षदेखि हामीले नगर प्रहरी सँगसँगै हामीसँग सरसफाई कर्मीहरू पनि हुनुहुन्छ उहाँहरूले पनि आपतकालीन अवस्थामा कुनै ठूलो आगलागी भयो भने उहाँहरूले पनि यो कार्यहरू गर्न सक्षम हुनुहुन्छ उहाँहरूलाई पनि आगलागी जन्य विपद जोखिम न्यूनीकरणको लागि तालिमहरू प्रदान गरिएको छ सँगसँगै अब हामीसँग अहिले अब जल्दो बल्दो इस्युमा अहिले अब जस्तै गर्मीको महिना जुन चाहिँ गर्मी लाग्दै गर्दा र बर्खा लाग्दै गर्दाखेरि सर्पहरू चाहिँ एकदमै धेरै देखिने त्यो ठाउँमा चाहिँ हामीले सर्प उद्धारको लागि टोली नै समुदाय स्तरको र नगरपालिकाको नगर प्रहरी गरेर हामीले हरेक दिन नै यो उद्धार गरिराखेका छौँ जेठ मसान्तसम्म मात्रै हामीले 63 विषालु र अविषालु सर्पहरू उद्धार गरेको अवस्था छ र समुदायहरूमा पनि क्षमता अभिवृद्धिका कामहरू जुन अघि पनि मैले भने खोज तथा उद्धार कार्यदल उहाँहरूको क्षमता विकास भएको छ प्राथमिक उपचारको क्षमता विकास भएको छ र विशेष गरेर पूर्व सूचनाकोमा चाहिँ हाम्रो हरेक समुदायले चाहिँ हाम्रो फोन गर्नुहुन्छ हामीलाई पनि र हामीले पनि समुदायलाई फोन गर्छौँ सँगसँगै अब हामी सन्देशमूलक सूचनाहरू प्रवाह गरेर एफएमबाट पत्र पत्रिका मार्फत र ओडाले नगरपालिकाले ग्रुप एसएमएसबाट पनि हामीले यो पूर्व सूचनाहरू दिने कामहरू गरेका छौँ क्षमता अभिवृद्धिको हिसाबले हेर्यो भने मानवीय क्षति सँगसँगै अब एकदम शून्य भन्नुपर्छ मानवीय क्षति चाहिँ हामीले एकदम न्यून गरेछौँ पूर्व सूचनाको कारणले सुरक्षित ठाउँमा पहिले जानुहुन्छ र समुदाय स्तरमा विद्यालय स्तरमा चाहिँ अहिले पूर्व सूचनालाई फोकस गरेर यो जलवायु जन्य जोखिमलाई चाहिँ न्यूनीकरण लागि हामीले यो जनचेतनामूलक कार्यक्रमहरू गरेर समुदायको पालिकाको ओडाको क्षमता विकास हुने कार्यक्रमहरू चाहिँ संघ संस्था मार्फत र पालिकाको बजेट सँगसँगै ओडाले पनि यो बजेट विनियोजन गरेर यो क्रियाकलापहरू हामी चाहिँ यो वर्ष एकदमै धेरै अरू वर्षको तुलनामा हेर्यो भने एकदमै धेरै गरेका छौँ र अब यो वर्षको हेर्यो भने हामी फरक किसिमले अलिकति अपाङ्गता भएकोलाई मात्रै छुट्टै हिसाबले उहाँहरूलाई चाहिँ कस्तो किसिमको सूचना आवश्यक पर्छ एउटा सामान्य व्यक्तिलाई सूचना दिनु र अपाङ्गता भएको व्यक्तिलाई चाहिँ सूचना दिनु फरक पर्ने हुन सक्छ भनेर उहाँहरूलाई हामीले चाहिँ छुट्टै राखेर उहाँहरूको मात्रै फिडब्याक लिने गरी यो सूचना सन्देशमूलक र यो विपदजन्य हिसाबमा उहाँहरूलाई कसरी सुरक्षित ठाउँमा सार्न सकिन्छ उहाँहरूलाई चाहिँ कसको हेल्प सुरुमा चाहिन्छ समुदायको हेल्पले सहयोगले मात्रै कहिलेकाहीँ भएन भने पालिकामा पनि उहाँहरूले डाइरेक्ट फोन गर्न सक्ने वातावरण बनाएका छौँ र अब कहिलेकाहीँ यति गर्दा गर्दै पनि महामारी पनि फैलिन सक्छ विपदको हिसाबले भनेर हामीले अहिले यो वर्ष नै स्वास्थ्य कर्मीहरूलाई पनि एउटा स्वास्थ्य संस्थाबाट हामीले 3 गरेर स्वास्थ्य कर्मीहरूलाई पनि 2 यो चाहिँ विपद जोखिम न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम राखेर सफल बनाएका छौँ किनभने महामारी फैल्यो भने जुन रिपोर्टिङ सिस्टमको कुराहरू छ उहाँहरूलाई थाहा नहुन सक्छ कतिसम्म चाहिँ हामीले गर्न सक्ने के सामग्रीहरू चाहिँ हामीले जुटाइदिनु पर्ने हुन्छ हामीसँग भएका अब जुन गैर खाद्य सामग्री चाहिँ हामीले विपद व्यवस्थापन शाखाबाट गर्छौँ भने मेडिसिनका कुराहरू होला शिविर सञ्चालन गर्नुपर्ने कुराहरूमा चाहिँ स्वास्थ्य शाखाले अपनत्व लिएर कार्य गर्दा सहज हुन्छ भनेर हामीले उहाँहरूलाई चाहिँ छुट्टै प्याकेज बनाएर तालिमहरू सञ्चालन गरेका छौँ अब सामुदायिक सामुदायिक विपद व्यवस्थापन समितिमा चाहिँ हामीले गठन संस्थाले आएर गर्नुभएको छ। क्षमता अभिवृद्धि थुप्रै भएका छन्। यो प्र्याक्टिकल एक्सनको बी ग्रुपले वार्ड नम्बर खास गरेर 5, 6, 7, 8 उहाँहरूले थुप्रै कामहरू पनि गर्नुभएको छ। उहाँहरूले सामग्री पनि हस्तान्तरण गर्नुभएको छ। क्षमता विकासको लागि जुन कार्यदलहरू जुन सामुदायिक विपद व्यवस्थापन समितिभित्र पनि 4 कार्यदल गठन गर्नुभएको छ, उहाँहरूको जिम्मेवार अनुसारको काम र उहाँहरूलाई तालिम सँगसँगै सामग्रीहरू चाहिँ समुदायमा नै राखिएको छ अहिले। त्यसले गर्दाखेरि चाहिँ अब अहिले चाहिँ मलाई लाग्छ समुदायहरू चाहिँ पहिलाभन्दा धेरै उत्थानशील हुँदै जानु भएको छ। बी ग्रुप प्र्याक्टिकल एक्सनले हामीलाई चाहिँ विपद जोखिम न्यूनीकरण सँगसँगै जीविकोपार्जनलाई पनि जोडेको छ र पूर्वाधारको विकासको लागि पनि जोडेका छौँ। जस्तै सेल्टरसम्म जानलाई बाटोमा चाहिँ कुनै कलभर्टको आवश्यक पर्यो भने चाहिँ साझेदारीमा नगरपालिका र बी ग्रुपको साझेदारीमा हामीले चाहिँ कलभर्टहरू निर्माण गर्ने कामहरू चाहिँ यही वर्ष मात्रै सम्पन्न गरेका छौँ। अब बाढी बिमाको क्रियाकलापहरू छ जसले गर्दाखेरि चाहिँ कृषिसँग प्रत्यक्ष जोडिएको विषय छ र त्यसपछि गएर जीविकोपार्जनको लागि उहाँहरूले विभिन्न किसिमका तालिमहरू जस्तै बेदबासकै तालिमहरू सञ्चालन गर्नुभएको छ। यसले गर्दाखेरि कुनै विपद परिहाल्यो भने उहाँहरूलाई चाहिँ सिप पनि दिनुभएको छ, जोडिनु भएको छ, सिपसँग पनि जोडिएको छ भनेर यसरी एकातिर उहाँहरूको जुन विपदसँग लड्ने क्षमता पनि अभिवृद्धि भएको छ भने कुनै विपद आइलाग्यो भने त्यससँग चाहिँ जुड्नको लागि सिप प्लस चाहिँ जीविकोपार्जनको आय आर्जनको विषयलाई जोडेर पनि क्रियाकलापहरू अहिले भएका छन्।
1: जस्तो यहाँले प्र्याक्टिकल एक्सन र बी ग्रुपको साझेदारीको कुरा गर्नुभयो। प्र्याक्टिकल एक्सन बी र बी ग्रुपको सँगको साझेदारीमा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजनासँगको समन्वय र सहकारीको कुरा छ नि। यसले पालिकालाई क्षमता विकास अथवा चाहिँ संकटासन्न अवस्थामा रहेका नागरिकको आय आर्जनमा राहत मिलेको भन्ने हो?
2: राहत त थुप्रै उहाँहरूले सहयोग गर्नुभएको छ। जस्तै क्षमता अभिवृद्धि हुने बित्तिकै उहाँहरूले चाहिँ अहिले जस्तै 8 गयो भने पालिकाले राहत दिनु पर्दैन भन्ने विषयहरूको जुन संस्थाले सपोर्ट गरेर समुदायले चाहिँ त्यो ठाउँमा पुर्याउनु भएको छ। उहाँहरूले सामुदायिक विपद व्यवस्थापन समितिमै जुन अब हरेक घरबाट कोष बनाएर चाहिँ रकम र रकमले मात्रै होइन कहिलेकाहीँ चाहिँ उहाँहरूले अन्नबालीहरू पनि उठाउनुहुन्छ। त्यसले गर्दाखेरि समुदायमै यदि कुनै किसिमको विपद आइलाग्यो कसैको घरमा चाहिँ अब सबैलाई त विपद आउँदैन एकैचोटि, जसको घरमा चाहिँ बढी क्षति पुर्याएको उहाँहरूलाई पालिकासम्म पुग्नु पर्दैन। सुरुको लेभलमा उहाँहरूले समुदाय हुन्छ त्यसरी गर्नुभएको छ र यसले गर्दाखेरि अब पालिकालाई त्यो भार चाहिँ सबै ठाउँमा भयो भने धेरै हुन्छ तर समुदायले आफै रेस्पोन्स गर्दाखेरि पालिकालाई पनि अब सहज भएको छ र उहाँहरूले सानो सानो काममा चाहिँ पालिकासम्म पुग्नु पर्दैन, आफ्नो समुदायमा आफ्नो काम चाहिँ आफै गर्नुपर्छ भन्ने जुन एउटा एक किसिमको उहाँहरूको ज्ञान अभिवृद्धि क्षमता विकासको कुराहरू र आफू नै सक्षम हुनुपर्छ भन्ने विषयलाई लिएर गर्नुभएको छ त्यो एकदम नमुना योग्य काम हो। र उहाँहरूले अब अहिले चाहिँ जुन बाढी बिमा गरेर यो बाढी बिमाले गर्दाखेरि जोखिम हस्तान्तरणको क्रियाकलापले गर्दा पनि यसले पनि हाम्रो राहतको क्रियाकलापहरूलाई घटाएको छ र जुन समुदाय अब आफै परिपक्व बलियो उत्थानशील हुँदै जान्छ उहाँहरूले खास गरेर अब हामीसँग पहिला राहत दिनुपर्ने किन हुन्थ्यो भने बढी उहाँहरूले धान मात्रै लगाउनुहुन्थ्यो मानौ भने अहिले धानको सट्टामा उहाँहरूले अर्को विकल्प खोजेर उहाँहरूलाई चाहिँ सिप दिनुभएको छ, त्यो खेती गर्न सिकाउनु भएको छ, बगर खेती गर्न सिकाउनु भयो, एउटा के अरे बालुवामा पनि उहाँहरूले जुन अन्नहरू आमदानीहरू लगाएर चाहिँ अभिवृद्धि गर्ने कामहरू गर्नु भएको छ। यो चाहिँ अब बी ग्रुपले जुन अब नमुनायोग्य काम गर्नुभएको छ यो चाहिँ सराहनीय छ र समुदायहरू चाहिँ यसले गर्दाखेरि बढी चाहिँ पहिलाभन्दा अहिले उहाँहरूको आमदानीमा वृद्धि पनि भएको छ।
1: अनि अर्को कुरा चाहिँ जस्तो कर्णाली नदीको चिसापानी गेल स्टेसनलाई आधार बनाएर यहाँहरूले केही दिन अगाडि मात्रै जुन 5 अवसरमा चाहिँ सामुदायिक विपद व्यवस्थापन समितिहरूले सबै ठाउँमा नमुना अभ्यास गर्नुभयो कि एकैपटक, यो चाहिँ जुन प्र्याक्टिकल एक्सन बी ग्रुपकै साझेदारीमा भयो, यो नमुना अभ्यासको प्रभावकारिता चाहिँ अब जस्तो हरेक वर्ष भइरहेको छ हामीले पालिकाले पनि गरिरहेछ समुदाय स्तरमै पनि भइरहेको छ, यसको प्रभावकारिता चाहिँ कस्तो देख्नु भएको छ?
2: यो प्रभावकारिता चाहिँ मलाई लाग्छ टिकापुर नगरपालिकामा जुन लामो समयदेखि उहाँहरूले चाहिँ जुन 5 गरिराख्नु भएको छ, एउटा समुदायमा गयो भने जुन 5 के का लागि भन्दाखेरि उहाँहरूले चाहिँ कृत्रिम घटना अभ्यास अब मनसुन चाहिँ भित्री बेला हुन् त त्यति बेला त्यति बेला पूर्व तयारीको हिसाबले हामी कस्तो अवस्थामा छौँ, यदि बाढी आइहाल्यो भने चाहिँ हामीले के तयारी गर्नुपर्ने छ, ग्याप के हुन्छ भनेर ग्याप एनालाइसिसको लागि जुन समुदायले गर्नुहुन्छ पहिला चाहिँ धेरै सहयोग बी ग्रुपबाट प्र्याक्टिकल एक्सनबाट भएको थियो, उहाँहरूले नै सबै सिकाउनु पर्थ्यो भने अहिले एक दिन चाहिँ उहाँहरूले सबै सामुदायिक विपद व्यवस्थापन समिति र कार्यदललाई बोलाएर के छ तपाईँहरूको तयारी अवस्था भनेर सोध्नुहुन्छ र त्यसमा पालिका पनि सहयोग हुन्छ किनकि पालिका नै आफै त्यसमा चाहिँ समन्वय सहकार्य गरेर आयोजक भएर काम गरेको हुनाले पहिला जसरी बी ग्रुप प्र्याक्टिकल एक्सनले अपनत्व बढी लिन्थ्यो भने अहिले समुदायले आफै अपनत्व लिएर यो कार्यक्रमहरू कृत्रिम घटना अभ्यासहरू गर्दै आउनु भएको छ र उहाँहरूले आफैले नै जुन क्रियाकलापहरू गर्नलाई जुन सिकाउनु पर्दैन उहाँहरूलाई, पालिकालाई फोन गर्ने, त्यसपछि गएर पार्वती गुरुङलाई जुन फोन गर्ने, पानीको छ तह कति मिटर पुग्यो भनेर, कति मिटर पानी आइपुग्दाखेरि चाहिँ हामी चाहिँ सुरक्षित स्थानमा जानुपर्छ भनेर जुन विभिन्न किसिमको सूचनाको माध्यमहरू प्रयोग गर्नुहुन्छ, त्यसपछि आफ्नो प्र्याक्टिसहरू घाइते बनाएर प्रयोग गर्ने, सूचना पुगेको सकेपछि पनि कुनै घरको बस्तीको मान्छेहरू चाहिँ आउनुभयो कि भएन सुरक्षित ठाउँमा भनेर सङ्कटासन्नता परिवारहरूलाई पहिल्यै पहिचान गर्ने र उहाँहरूलाई पहिल्यै सुरक्षित ठाउँमा ल्याउने जुन अभ्यास गर्नुभएको छ यो एकदम नमुना योग्य छ र यो नमुनाले गर्दाखेरि चाहिँ अब म आफै पनि कतिपय ठाउँमा पुग्छु। उहाँहरूले चाहिँ अब यो नमुना अभ्यासले गर्दा पछिल्लो तयारीमा चाहिँ हामी एकदम सफल हुन्छौँ। हामीले के तयारी गर्न कमी छ भनेर हामीले चाहिँ त्यो तयारीको लागि पछिको तयारीलाई पनि जुटाउन सजिलो हुन्छ भनेर लाग्नु भएको छ। यसमा अब कतिपय ठाउँमा अब ओडाले पनि अहिले अपनत्व लिएको छ, जस्तै 6 नम्बरको ओडाले यस वर्षदेखि कृत्रिम घटना अभ्यास सञ्चालनका लागि थोरै भए पनि जुन बजेटै शीर्षकमा विनियोजन गरेर उहाँहरूलाई चाहिँ अलिकति सहयोग गरेको छ। अब धेरै समुदायले आफै चाहिँ सुक्खा खानाहरू तयारी गरेर तयारी गर्नुहुन्छ, झटपट झोला भन्ने के हो भने उहाँहरूले चाहिँ सुरुकै अवस्थादेखि जुन भन्न सक्नुहुनु भएको छ, यो चाहिँ बी ग्रुपले प्र्याक्टिकल एक्सनले जुन सुरुदेखि गरेको प्रयासले आज यो ठाउँमा पुगेको हो, एकैचोटि यो ठाउँमा समुदाय पुगेको होइन। अहिले चाहिँ बी ग्रुपले हामीलाई एक ठाउँमा चाहिँ हामीसँग अलरेडी 3 ठाउँमा चाहिँ साइरन थियो बहुप्रकोपको, अहिले एक ठाउँमा बी ग्रुपले दियो समुदायकै मागको आधारमा। फेरि एकदमै आवश्यक छ, एक ठाउँमा बज्यो भने 2 किलोमिटर फेरि पुग्छ र त्यो फेरिको सूचना एकदम स्पष्ट रूपमा हामी चाहिँ भोइस रेकर्ड गरेर अनि त्यसपछि बाढी आउँदैछ है ल छिटो सुरक्षित ठाउँमा जानुहोस् भन्ने खाले सूचनाहरू बजाउँदै गर्दाखेरि अहिले फेरि समुदायकै माग बमोजिम 2 ठाउँमा अझै सपोर्ट गर्ने भन्ने बी ग्रुपको जुन प्र्याक्टिकल एक्सनको छ, हामीले चाहिँ यसपालि खतरौला र श्रीलङ्का प्रक्रियामा छ, यो 2 ठाउँमा यही आर्थिक वर्षमा जोडिन्छ होला। हाम्रो आर्थिक वर्ष होइन कि जुन अब जुन आर्थिक वर्ष अनुसारको अब डिसेम्बरसम्म कहिलेसम्म जोडेर यो सकिन्छ होला र यसले गर्दाखेरि चाहिँ हामी जुन अब फोन मार्फत गर्दाखेरि सूचनाहरू एकदम ढिलो पुग्ने हुन्थ्यो, अहिले अब कृत्रिम घटना अभ्यास गर्नु हो हामीले म्यासेज पनि पठायौँ सँगसँगै फोन गर्नुपर्ने, एकैपटक हामीले चाहिँ 3 ठाउँ 4 ठाउँको साइरन बजाइदियौँ र त्यो साइरनको आधारमा उहाँहरूले आफ्नो तयारी गर्नुभयो, त्यो सही हिसाबले चाहिँ सजिलो भएको छ। अर्को भनेको जुन अब यो संस्थाले अहिलेसम्म सहयोग गर्दै आएकोमा राम्रो उपलब्धि भनेको पहिला चाहिँ राहत भन्ने शब्द पहिला आउँथ्यो, अहिले चाहिँ छैन। पूर्व तयारीमा यो कृत्रिम घटना अभ्यासले चाहिँ उहाँहरू पूर्व तयारीमा आफै जुट्नुहुन्छ, अब अहिले नै उहाँहरूले अब 3 दिनको पूर्व सूचना जुन चाहिँ अब बाढी आउने सम्भावनावाला सूचना पाइसकेपछि आफ्नो घरको अन्न बालीहरू पहिले नै उहाँहरूले सकेसम्म सुरक्षित ठाउँमा लैजानुहुन्छ, जसले गर्दा 3 दिनको 5 दिनको 7 दिनको पनि जुन राहत दिनुपर्ने त एक थरीको 2 दिन 3 दिन पकाउन नसकिने अवस्थामा चाहिँ सुक्खा खाना पालिकाले दिनुपर्ने होला, तर त्योभन्दा पछिल्लो चरणमा जुन उहाँहरूको जुन आफ्नो अन्न बाली चाहिँ उहाँले सुरक्षित तरिकाले पहिले नै भगाउन सक्नु भएको छ पूर्व सूचनाले, त्यसमा चाहिँ पूर्व सूचना सँगसँगै पूर्व कार्यहरू यो गर्ने भनेर जुन संघ संस्थाहरूले सपोर्ट गर्नु भएको छ, त्यसले गर्दाखेरि त्यो पालिकालाई चाहिँ धेरै सहज भएको छ।
1: यो पूर्व सूचनाकै कुरा गर्दाखेरि चाहिँ अब यो चाहिँ गर्मीको समय हो नि त, अब यो बेला चाहिँ लुको एकदम जोखिम भएको बेला चाहिँ अब यहाँहरूले चाहिँ अब मौसम विज्ञान विभागले जारी गरेको बुलेटिन त यहाँहरूले सार्वजनिक गर्ने गरिराख्नु भएको छ र यो लुको पूर्व सूचना प्रणाली सम्बन्धी केही अभ्यासहरू पनि यहाँहरूले गरिराख्नु भएको छ नि त, यसको प्रभावकारिता कस्तो छ, जस्तो आगामी दिनमा के हुन सक्छ?
2: यो जस्तै लुको तातो लहरको कार्यान्वयनको चरण चाहिँ अलिक जटिल नै छ, किनभने अब हामी काम जुन सङ्कटासन्नता परिवार जो चाहिँ जोखिम वर्ग भन्छौँ उहाँहरूलाई अब हामी सकेसम्म घर बाहिर नजानुस् भन्ने किसिमको अवेरनेसको सूचनाहरू दिन्छौँ, सिकाउँछौँ पनि पानीहरू प्रशस्त मात्रामा खानुहोस्, झोलिलो पदार्थ खानुहोस्, अलिकति अब शीतलो कपडा लगाउनुहोस्, शीतलमा बस्नुहोस् भन्दै गर्दाखेरि अलिकति जटिल किन विपन्न नागरिक हो जुन कुरा हामीले सिकाउँदै गर्दा यदि त्यो वर्गलाई हामी त्यो दिन सकेनौँ भने चुनौती पनि छ। अब हाम्रो यहाँ 6,000 हाराहारीमा हेऱ्यो भने अब जोखिम वर्गका घरहरू देखिन्छन्, टिनले छाएको घर छ, भित्र पङ्खा छैन, कृषि उहाँहरू चाहिँ बाहिर जानुहुन्छ दिनभरि, अहिले अब बर्खाको बेला हो खास अब धान रोपाईको बेला हो, अब हामी चाहिँ सकेसम्म घरभित्र बस्नुहोस् भनिरहेको छौँ, रोपाई नगर्यो भने वर्षभरि के खाने भन्ने कुराहरू आउँछ, यसले गर्दा जटिल छ। तर हामीले के सिकाइराखेका छौँ भने कम्तीमा पनि आफ्नो शरीरलाई हेरेर आफ्नो स्वास्थ्यलाई ख्याल गरेर चाहिँ बाहिरको काममा जानुहोस्, सकेसम्म चाहिँ साँझ बिहानको काम गर्नुहोस्, दिउँसो चाहिँ घरभित्र बस्नुहोस् भनेर, अनि जो चाहिँ अलिकति बिरामी हुनुहुन्छ उहाँहरूलाई चाहिँ घरभित्र रेस्ट गर्न दिनुहोस्, जो चाहिँ अलिकति काम गर्न सक्नुहुन्छ त्यसरी जानुहोस् भन्दाखेरि उहाँहरू स्वास्थ्यप्रति चाहिँ ख्याल गरेर कामहरू गरिराखेको हामीले चाहिँ पाएका छौँ।
1: जस्तो अर्को विपद पोर्टलको कुरा छ नि, यहाँहरूले विपद पोर्टललाई पनि प्रयोग गरिराख्नु भएको छ, त्यसमा चाहिँ के कस्तो तथ्याङ्कहरू उपलब्ध हुन्छन्, त्यो चाहिँ कसरी प्रयोग भइरहेको छ?
2: विपद पोर्टलमा जस्तै हामीले अहिलेसम्म नेपालभरिमा कुन घटना कहाँ घटिराखेको छ, कति घटनाहरू भइराखेका छन्, कहाँ चाहिँ अब धेरै पानीहरू परिराखेको छ भन्ने हामी पोर्टलबाट त्यस्ता डाटाहरू लिन्छौँ, सँगसँगै अब कति वर्षपछि चाहिँ अब यहाँ अब यो ठाउँको लागि बाढी फर्किने अवस्था छ, कति पर्सेन्ट फर्किने अवस्था छ भने यो डाटाबाट लिन सक्छौँ भने गोदाम घर छ त्यसमा विपद पोर्टलभित्र कहाँ चाहिँ कति सामग्रीहरू रहेको छ भन्ने विषयहरू पनि त्यो भित्र लिएर जस्तै अब स्थानीय पालिकाले ठुलो विपद आइलाग्यो भने त आफैले त त्यतिले जुटाउन सक्दैन त्यसको लागि चाहिँ हाम्रो नजिकको सामग्रीहरू चाहिँ कहाँ छ त भन्ने कुरा चाहिँ हामी विपद पोर्टलबाट लिन सक्छौँ र सहयोगी संघ संस्थाहरूको नम्बरहरू त्यसपछि अब संघको प्रदेशको जो जो हामीलाई आवश्यक पर्यो ऐन नियम कानूनहरू पनि पोर्टलबाट लिन सक्छौँ र घटना कति घट्यो कुन ठाउँमा कति घटिराखेको छ भन्ने कुरालाई आधार मानेर जस्तै पहाडतिर पानी आइराखेको छ भन्ने विषयलाई पनि तयारीका विषयलाई पनि धेरै किसिमको तथ्याङ्कहरू चाहिँ हामी त्यसमा लिन सक्छौँ महामारीको कुराहरू पनि हामी त्यही भित्र भेटाउन सक्छौँ कुन ठाउँमा फैलिराखेको छ कस्तो छ भनेर त्यसलाई हामी जति आफूसँग प्रविधिसँग खेल्दै गयौँ त्यति हामीले लिने हो अब यही ठाउँको जस्तो हामीले जोखिम क्षेत्रहरू पहिचान गरेर पोर्टलमा इन्ट्री गरेका छौँ र सँगसँगै जोखिम क्षेत्र पनि र जोखिम भइसकेपछि त्यो चाहिँ अब बाहिरबाट पनि हामीले मात्रै प्रयोग गर्ने भएन कसैले हेर्यो भने पालिकाको ऐन कानुन के छ भनेर हामीले विपद पोर्टलमा इन्ट्री गरेका छौँ यहाँको चाहिँ नगरस्तरीय विपद व्यवस्थापन समितिमा को को हुनुहुन्छ भन्ने हामीले राखेका छौँ यहाँ चाहिँ को कोले तालिम लिनुभएको छ कस्ता व्यक्तिहरू चाहन सक्छन् उहाँहरूको तथ्याङ्क हामीले अध्यावधि गरेर राखेका छौँ त्यसले गर्दाखेरि यो पालिकाको अवस्था यस्तो छ भनेर अन्तबाट विश्लेषण गर्दाखेरि पनि अन्य संघ संस्थाहरू पालिकाहरूले अन्य संघ सरकारले पनि हामीलाई यो हेरेर चाहिँ के आवश्यक छ अझै पालिकालाई के ग्याप भइरहेको छ त्यहाँ चाहिँ के काम गर्न कमी कमजोरी छ भन्ने विषयमा पनि उहाँहरूले पनि हामीलाई सहयोग गर्ने ठाउँ पनि त्यो एउटा मूल्याङ्कन गर्ने थलो पनि विपद पोर्टलमा छ त्यसले गर्दाखेरि त्यसले सहज पनि भएको छ र कतिपय हामीलाई अब यो सहज हुँदा हुँदै अब हामी सबै प्रविधिसँग जोड्नलाई अलिकति गाह्रो पनि छ कतिपय बेला समस्या पनि आउँछ जस्तै अस्थायी आवासको हामीले चाहिँ विपद पोर्टलमा नभरेर हामीले चाहिँ अब पैसा निकासा हुँदैन नागरिकहरूको सिस्टम कहिले काहीँ नचलिदिने कहिले चाहिँ हामीले चल्दा पनि अलिकति प्रविधिमा त्योसँग खेल्न नसक्ने अहिले चाहिँ जम्मै हाम्रो चाहिँ पुननिर्माणका कामहरू त्यसपछि गएर अस्थायी आवासका राहत पाउने कामहरू चाहिँ सबै विपद पोर्टलमा इन्ट्री गर्नुपर्ने हुन्छ कहिले काहीँ जटिल हुन्छ कहिले चल्दैन कहिले चले पनि सिस्टमले धेरै लामो समयसम्म 30 दिनको समय दिएको हुन्छ त्यो दिनभित्र हामीले भर्न सकेनौँ अरू कार्यव्यस्तताले पनि यदि टाइमभित्र हामीले गर्न सकेनौँ भने टाइमभित्र गर्न सक्यौँ भने एकदम राम्रो छ कहिले समय एक दिनले एक घन्टाले चुक्यौँ भने पनि त्यसले फेरि हामीलाई चाहिँ सिस्टममै छिर्न नदिने पनि बनाउँछ गाह्रो पनि बनाउँछ किनकि स्थानीय पालिका हो जनशक्तिको अभाव हुन्छ र समयभित्र हामीले काम गर्न सकेनौँ भने गाह्रो हुन्छ
1: पालिकाको आफ्नै विपद व्यवस्थापन आपतकालीन कोष पनि छ
2: हजुर
1: त्यसमा चाहिँ आपतकालीन कोष र स्वरूप परिचालनको अवस्था के छ अहिले हाम्रो बजेट कति छ
2: हामीले हरेक वर्ष अहिलेसम्म हेऱ्यो भने 3-4 वर्षको रेसियो हेऱ्यो भने हामीले हरेक वर्ष विपद व्यवस्थापन कोषमा 1 करोड भन्दा बढीको चाहिँ रकमहरू नगरसभाबाट विनियोजन भएको अवस्था छ पहिला भन्दा अहिले चाहिँ यो क्रियाकलापहरू पनि खर्च गर्ने ऊ पनि बढेको छ किनभने पहिला हामीले अब अलिकति राहतमुखी थियौँ अहिले हामीले पूर्व तयारीमा बढी फोकस गरेछौँ तालिमहरू चलाएका छौँ पूर्व कार्यका कामहरू गरेका छौँ अब पहिला हामीसँग अब एलिओसीको भवन स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र छुट्टै थिएन अहिले हाम्रो स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र छुट्टै स्थापना भएको छ अब स्थापना यो गरेर मात्रै भएन यसको लागि 24 घण्टा 7 दिन सञ्चालनको लागि हामीले यही विपद व्यवस्थापन कोषबाट चाहिँ नगर प्रहरीहरूलाई चाहिँ यही अब आवासको लागि व्यवस्था गर्नुपर्छ भनेर 2 कोठे हाम्रो यही वर्ष सम्पन्न हुन्छ हामीले चाहिँ नगर प्रहरीको आवास गृह भनेर यही बनाइराखेका छौँ यतिले मात्रै भएन भनेर संघ संस्थासँग समन्वय गर्दैछौँ अब विपद सिकाइ केन्द्र नै छुट्टै बनाइदिनुपर्छ नानी बाबुहरू बालबालिकाहरू जो आउनुहुन्छ समुदायबाट आउनुहुन्छ भने उहाँहरूले यही मजाले भिडियो हेरेर पालिकाको डकुमेन्ट्री बनाइदिएर सिकाइ केन्द्र छुट्टै राख्यो भने उहाँहरूले चाहिँ के गर्नुपर्छ यहाँ कस्ता खाले विपद आउँछन् तयारीको अवस्था के छ भनेर अध्ययनको थलो बनाउन सक्यो भने सहज हुन्छ भनेर हामी यो तयारी पनि गर्नुपर्छ कि आगामी वर्षदेखि भनेर लागेका छौँ र विपद व्यवस्थापन कोषमा रकम 1 करोड भनेपछि अलिकति अब 1 करोड हो कि भन्ने हो तर यो बहुप्रकोपको हिसाबले जोखिम भएको पालिका भएको हुनाले अझै पनि यो रकम चाहिँ थोरै हो र पनि जुन बजेट छ जति स्रोत साधनले भ्याएसम्म पालिकाले यो वर्षको क्रियाकलापमा जस्तै हामीले धेरै क्षमता विकासको कार्यक्रम गरेका छौँ आगलागी जन्ने विपदका लागि चाहिँ दक्ष जनशक्ति तालिम प्राप्त सर्प उद्धारको त्यसपछि गएर हामीले चाहिँ विपद स्वयंसेवकै भनेर अघिल्लो वर्ष जुन 28 जनालाई दिएका थियौँ समुदायका र हाम्रो नगर प्रहरीलाई यो वर्ष पनि हामी उहाँहरूलाई पुनर्ताजा कि तालिमहरू दिएका छौँ त्यस्तै प्राथमिक उपचारका तालिमहरू चाहिँ हामी समुदाय स्तरमा प्रदान गरेका छौँ अनि अब 1 दिने 2 दिने क्षमता अभिवृद्धिका क्रियाकलापहरू थुप्रै हामीले गरेका छौँ यो कोर्सले चाहिँ हामीलाई कहिलेकाहीँ साझेदारी गर्नुपर्दा पनि सहज हुने संघ संस्था आइहाल्नुभयो भने संघ संस्था साझेदारी गरेर कार्यक्रमहरू गर्न सहज हुने भएको छ र अब कतिपय कहिलेकाहीँ कानूनहरू बनाउँदै गर्दा अपडेट हुनलाई अब जस्तै यही वर्ष अब पहिला विपद पूर्व तयारी तथा प्रतिकारी योजना हरेक वर्ष अपडेट गर्नुपर्ने भन्छ अहिले चाहिँ स्थानीय भूपत तथा जलवायु उत्थानशील कार्य ढाँचा नेपाल सरकारले नै अब बनाउनु पर्छ सबै पालिकाले भनिसकेपछि बी ग्रुप प्र्याक्टिकल एक्सनकै उसमा सहयोगमा यो वर्ष चाहिँ हामीले उहाँहरूको बजेट विनियोजन भइसकेछ अब प्रक्रिया सुरु हुन्छ हामीले चाहिँ टिकापुर नगरपालिकाले पनि स्थानीय विपद तथा जलवायु उत्थानशील कार्य ढाँचा आगामी आर्थिक वर्षमा हाम्रो हिसाबले चाहिँ हाम्रो पालिकाको हिसाबले आगामी आर्थिक वर्षमा त्यो पनि हामीले सम्पन्न गर्छौँ त्यो सम्पन्न गरिसकेपछि कहाँ कति जोखिम बस्ती छ भने अहिलेसम्म चाहिँ हामीले समुदाय स्तरमा एउटा कागजमा सीमित थियो भने अब त्यो चाहिँ जीआईएस सिस्टममै अपलोड हुन्छ त्यसले गर्दाखेरि झन् सहज हुन्छ
1: समुदायको भूमिका र समुदायका मागहरू सुनवाईको कुरा गर्दाखेरि चाहिँ जस्तो समुदाय स्तरमा पूर्व तयारी जोखिमको जानकारी सहभागिताको कुरा त यहाँले गरिसक्नुभयो होइन उहाँहरूको क्षमता विकास भएको छ सक्रियता बढेको छ उहाँहरूका आवाजलाई चाहिँ योजना तथा नीतिमा समावेश गर्न चाहिँ कस्तो अभ्यासहरू गरिराख्नु भएको छ
2: हामी हरेक कार्यक्रमहरू गर्दाखेरि समुदायमा चाहिँ कस्तो खाले योजना ल्याइदिनुपर्छ भनेर उहाँहरूसँगकै सल्लाह सुझावमा गर्छौँ र जुन पालिकाले बजेट विनियोजन गर्दाखेरि योजना छनौटमा समुदायमा उहाँहरूले चाहिँ योजना छनौट गर्नुहुन्छ वन वातावरण तथा विपद व्यवस्थापनतर्फ भनेर 3% चाहिँ अनिवार्य छ कतिपय ओडाले चाहिँ समुदायको माग अनुसार त्योभन्दा बढी पर्सेन्ट पनि छुट्याएर अहिले चाहिँ बजेटहरू आगामी यो गत वर्षको प्र्याक्टिस पनि थियो भने यो वर्षकोमा पनि हामीले समुदायलाई नै आधार मानेर उहाँहरूको प्राथमिकीकरणको आधारमा यो बजेटहरू विनियोजन गर्छौँ 7 नम्बर 6 नम्बर 5 नम्बर जुन चाहिँ एकदम जोखिम क्षेत्र हो त्यो ठाउँमा जस्तै पहिला सामुदायिक उच्च भवन एकदम खुल्ला थियो भन्नाले छत हुने त्यसपछि चाहिँ खुल्ला थियो अहिले गएर चाहिँ त्यसमा के भयो भने हामीले त्यो खुल्लालाई समुदायको मागको आधारमा जुन योजना छनौटकै बेला उहाँहरूले सुरक्षित खाने पानीको लागि मोटरहरू जडान भन्नुभयो त्यसको चाहिँ वाल लाउनुपर्छ भित्ता लाउनुपर्छ भनेर माग आयो त्यसपछि योजना त्यो सानो सानो योजना चाहिँ ओडाले नै सम्बोधन गरेर ओडाकै वार्षिक बजेटमा चाहिँ उहाँहरूले पाउनुभयो कतिपय ठाउँमा चाहिँ बोरिङहरू अलिकति पानीहरू अब सिँचाइ ठुलो ठाउँमा जस्तो हाम्रो 7 नम्बरमा ठुलो सेफ सेल्टर छ उच्च भवन छ अपाङ्गता मैत्री भवन छ त्यो ठाउँमा चाहिँ एउटा बोरिङको आवश्यक पर्छ भनेर बोरिङको जडान किनभने सँगसँगै ताल पनि छ उहाँहरूले त्यसलाई ताललाई पनि सँगै जोडेर ऊ गर्नु भएको छ भने अब यसमा हाम्रो पहिला भन्दा अहिले चाहिँ पहिला उहाँहरूले अब मागमा पनि अलिकति जनचेतना कम भएर कम माग्नुहुन्थ्यो भने अहिले विशेष गरेर तल्लो बेलुका वडाहरू जस्तै 8 नम्बरले वृक्षारोपणलाई एकदमै धेरै प्राथमिकता दिनुभएको छ वडाकै बजेटबाट वृक्षारोपण गर्नुभएको छ किनभने तापक्रम कम्तीमा पनि अलिकति शीतलता प्रदान हुन्छ भनेर र जहाँ तालतलैया छ तालतलैया संरक्षण गर्नुपर्छ भनेर समुदायहरूको उसबाट अहिले चाहिँ मागहरू उठिराखेको छ किनभने हामीसँग सामुदायिक विपद व्यवस्थापन समिति पनि छ र टोल विकास संस्था पनि छ टोल विकास संस्थाले चाहिँ अहिले अब हामी हरेक वर्ष बाढी बाढी भन्दै गर्दा अब यो 2-3 वर्षको रेसियोलाई हेऱ्यो भने बाढी भन्दा बढी चाहिँ अन्य विपदले हामीलाई चाहिँ क्षति पुर्याइराखेको अवस्था छ पहिला चाहिँ अब चेक ड्यामहरू नलाग्दाखेरि ठुला नदीहरूमा चाहिँ अलि धेरै बाढी आउँथ्यो अहिले चाहिँ अब जुन ठाउँमा फुट्यो भने चाहिँ आउँछ बाढी नत्र भने जुन हामी 10.8 मिटर खतरा तह भन्छौँ यदि कुनै ठाउँमा बाँध फुटेन भने कर्णाली नदीमा 10.8 मिटरमा बाढी आउँदैन त्यसको लागि तयारी ठुला योजनाहरू रानी जमरा कुलरे सिँचाइ आयोजनाले गरेछ भने अब सानसाना उसमा चाहिँ सानो ठाउँमा कुनै ठाउँमा चाहिँ तटबन्ध लगाइदिनु पर्नेछ भने पालिकाले पनि त्यसमा चाहिँ सम्बोधनहरू समुदायको माग अनुसार गरिराखेको छ कुनै ठाउँमा चाहिँ अब यो जैविक तटबन्धहरू पनि समुदायले लाउनलाई हामीले साझेदारी गरेर समन्वय गरेर संघ संस्थासँग सहयोग गरेर गरिराख्नु भएको छ भने वृक्षारोपणको क्रियाकलापहरू यसरी चाहिँ विभिन्न जोखिमहरू न्यूनीकरणका लागि समुदायको माग बमोजिम पालिकाले नमुना योग्य कामहरू चाहिँ गरिराखेको छ 8 नम्बरले 2 वर्ष लगातार यो वर्ष चाहिँ उहाँहरूले तटबन्ध भइसकेपछि अहिले हरियाली प्रवर्धन गर्नुपर्छ भनेर अब हरियाली प्रवर्धनमा लाग्नु भएको छ अब यति गर्दा गर्दै फेरि अर्को समस्या आउँछ जङ्गली जनावरको आतंक पनि अलिकति बढी छ यहाँ त्यसको लागि चाहिँ अहिले समुदायमा हामीले अर्को प्र्याक्टिस भनेको साइरन हाते साइरन पनि छ त्यो साइरन बजाउँदाखेरि पनि अब त्यो जनावरहरू भाग्ने आवाजले गर्दा तर्साउने गर्ने यसरी समुदायले आफै नयाँ अभ्यासहरू गरेर पनि नयाँ कामहरू चाहिँ गर्ने सुरुवाती गर्नुभएको छ कति कामहरू चाहिँ उहाँहरूले आफ्नै बलबुताले गर्नुहुन्छ भने कतिपय चाहिँ पालिकाको समन्वय साझेदारीमा गर्नु पर्यो भने वार्षिक बजेटमा पनि आउँछ तर वार्षिक बजेटमा आएन विपदजन्य काम हो भने पछि पनि हामीले चाहिँ समुदायको माग आयो भने विपद व्यवस्थापन कोष जुन छ त्यो नगरस्तरीय विपद व्यवस्थापन समितिको निर्णय गरेर हामीहरू त्योबाट पनि उहाँहरूलाई सम्बोधन चाहिँ गरिराखेको अहिलेसम्मको त्यो अभ्यास पनि छ
1: जस्तो पालिकाले बनाएको नीतिहरू कार्यान्वयनको अवस्था र यो चालु आर्थिक वर्षमा पनि कुनै नीति बनेको त्यस्तो केही छ
2: गत वर्षसम्मको जुन हामी समुदायलाई नै यो विपद उत्थानशील बनाउने भन्ने जुन नीति र क्षमता अभिवृद्धिका क्रियाकलापहरू गर्ने भन्ने थियो त्यो बमोजिमको हामी हरेक समुदायमा या त ओडा या पालिका गरेर हामीले चाहिँ त्यस्ता क्रियाकलापहरू सबै समुदायको हरेक व्यक्तिलाई त दिन सकिन्न तर टोल विकास संस्थाको महत्वपूर्ण व्यक्तित्वहरू सामुदायिक विपद व्यवस्थापन समितिको त्यसपछि ओडा स्तरीय विपद व्यवस्थापन समिति यसरी चाहिँ सबैतिर पुगेको छ अब हामीले के बुझ्छौँ भने टोल विकास संस्थाको पदाधिकारी टोलीलाई दियौँ भने त्यो टोल विकास संस्थाको सबै घरधुरीमा पुग्यो भन्ने हामीले चाहिँ बुझ्छौँ यसरी यसरी चाहिँ भएको छ। र नीति बमोजिमको काम अहिलेसम्मको जुन कृत्रिम घटना अभ्यास सञ्चालन गर्ने, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप मजबुत बनाउने, समुदायलाई झन उत्थानशील बनाउने, जलवायु मैत्री बनाउने भन्ने क्रियाकलापहरू चाहिँ भएको छ जुन नीति ल्यायौँ यो वर्षको। अब आगामी वर्षको नीतिलाई हेर्यो भने हामीले नीति चाहिँ पेश गरेका छौँ।
1: जस्तो आपतकालीन कार्य सञ्चालन केन्द्रको क्षमताको कुरा गर्दाखेरि जनशक्तिको हिसाबले र पूर्वाधारको हिसाबले पनि हामी चाहिँ कुन अवस्थामा छौँ?
2: तुलनात्मक रूपमा कति आवश्यक भन्ने हिसाबले हेर्यो भने अहिले हामीलाई आवश्यकता कति भन्ने हुन्छ। अन्य पालिकालाई हेर्यो भने हामी मजबुत देखिन्छौँ, तर म आफूले आफैले भन्दाखेरि अझै पनि हामी सक्षम चाहिँ भएका छैनौँ। शाखाको हिसाबले जुन स्थानीय आपतकालीन कार्य सञ्चालन भौतिक संरचनाको हिसाबले हामी मजबुतै छौँ भन्ने मान्नुपर्छ। सँगसँगै भित्रका पूर्वाधार कम्प्युटर जुन चाहिने आवश्यक इन्टरनेट डेस्कटप कम्प्युटर ल्यापटपदेखि यस्ता सामग्रीहरू हामीसँग छन्। र न्यूनतम जुन आवश्यक पर्ने नेपाल सरकारले भनेको भन्दा हामी चाहिँ अन्य उद्धारका सामग्रीमा, गैर खाद्य सामग्री, राहतको सामग्रीमा पनि मजबुत नै छौँ। आफ्नै दमकल लगायतको सामग्री छ हामीसँग, दमकल छ, सतवाहन छ, ब्याकुलोडर, अब टिप्पर लगायतका सामग्रीहरू पनि छन् र नगर प्रहरी छन्। त्यसपछि गएर फायर फाइटरहरूको जुन टिम छ काम गर्नलाई त्यो चाहिँ राम्रो छ। सँगसँगै अब हामीसँग दुईटा नै रबर बोट हामीसँगै छ, तीनटा कन्टेनरै छ राख्नलाई सामग्री, र अब सँगसँगै सुरक्षा निकाय पनि सबैतिर फैलिएको हुनाले त्यो पनि बलियो छ।
1: र हामी प्रभावित क्षेत्रमै कन्टेनर राख्नु,
2: प्रभावित क्षेत्रमै कन्टेनर राखिएको छ, र कन्टेनर जतिखेर पनि हामी खोल्न सक्ने अवस्थामा छौँ। त्यहाँ सामग्रीहरू हामी अहिले तयारी अवस्थामा राखेका छौँ। र जुन अब तत्काल कसैको घर अब मानौ क्षति भयो भने एकातिर हामीसँग सेफ सेल्टर छ, अर्कोतिर हामीले चाहिँ तत्काल उहाँहरूको सेफ सेल्टर पनि टाढा पर्यो भने हामीले त्यसको लागि चाहिँ तिरपालहरू हामीसँग अहिले चाहिँ 200 हाराहारीमा, अनि त्यसपछि उहाँहरूको लागि काँचो कपडा, भाँडाकुँडा लगायतको यो कम्बलहरू, त्यो सामग्री हामी तयारी अवस्थामा राखेका छौँ। र थप त्यतिले रेस्पोन्स भएन भने थप सामानको लागि पनि हामी संस्थासँग समन्वय गरेर तयारी अवस्थामा छौँ। र यो काम गर्नलाई हामीलाई सहजता के हो भने हामीसँग यो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि मापदण्ड छ। त्यो मापदण्ड अहिले नेपाल सरकारको पनि छ, त्यसमा चाहिँ स्पष्ट भएको हुनाले कसैले पर्खिनु पर्ने आवश्यक छैन, तत्काल हामी सम्बोधन गर्नुपर्ने छ। त्यो चाहिँ हामीले काम गर्नलाई अहिलेसम्मको हिसाबले सहज छ। तर जुन अब अहिलेसम्मकोमा हेर्यो भने जुन 24 घण्टा हामी सञ्चालन चाहिँ गर्न सकेका छैनौँ, त्यसको लागि थप जनशक्तिको आवश्यकता पर्ने हुन्छ। एकदमै जोखिम भएको बेला चाहिँ हामी 24 घण्टा सञ्चालन गरेछौँ, अघि पछि चाहिँ हामी 24 घण्टा सञ्चालन गर्न नसके पनि अहिलेसम्म व्यवस्थापन भएको छ। तर अर्को मैले यसमा चाहिँ हाम्रो जुन नेपाल सरकारको मापदण्ड 24 घण्टा 7 दिन सञ्चालन भन्दै गर्दाखेरि कार्यालयको भवनमा चाहिँ हाम्रो ताला लागेको अवस्था देखे पनि मलाई लाग्छ हामी 24 घण्टा सञ्चालन, किनभने हामी घरबाटै गर्छौँ। हाम्रो टिम जतिखेर पनि फोन उठाउँछ, त्यसपछि गएर हामीले चाहिँ जुन बेला जहाँ परे पनि हामी तत्पर छौँ। त्यसको लागि कार्यालयको हिसाबले 24 घण्टा सञ्चालन भएको देखिन्न, तर हामी कामको हिसाबले हेर्यो भने 24 घण्टा सञ्चालन गरेका छौँ।
1: जस्तो अन्त्यमा विपद व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलनका सवालहरूलाई मूल प्रभावीकरण गर्दै समुदायको विश्वास जित्न पालिकाको तर्फबाट कस्तो प्रतिबद्धता जनाउनुहुन्छ?
2: पालिकाबाट अब प्रतिबद्ध चाहिँ भन्दा त कर्मचारीबाट गाह्रै होला, तर हामीले अब सबै शाखासँग समन्वय गरेर सबै विषयलाई चाहिँ हामी जलवायु मैत्री बनाउनु पर्छ भनेर, जस्तै अब अहिले कृषि शाखाले धेरै जस्तो बालीहरू चाहिँ जलवायु मैत्री खेती प्रणालीको कुरा अहिले चाहिँ यो वर्षदेखि जानुभयो भने धेरै चाहिँ हामी चैते धानलाई प्रवर्धन गरेको अवस्थाहरू छ। अनि त्यसपछि अब चैते धान मात्रै नभनौँ, जुन चाहिँ बाली सहन सक्ने क्षमता छ जुन ठाउँको उसमा चाहिँ जग्गामा, त्यो किसिमको कृषि प्रणाली चाहिँ कृषि शाखाबाट अवलम्बन भइराखेको छ। अनि साना कुलाहरूको छेउमा चाहिँ जैविक तटबन्ध हरूको प्रयास भइराखेको छ, वृक्षारोपणको क्रियाकलापहरू भइराखेको छ। समुदायमा टोल विकास संस्थाले आफै नै वृक्षारोपणको क्रियाकलापहरू गरिराख्नु भएको छ, हरियाली प्रवर्धन गर्नुभएको छ। यति मात्र होइन, कतिपय टोल विकास संस्थाले चाहिँ अब एकातिर हरियाली प्रवर्धन पनि हुने, सौन्दर्यीकरण पनि हुने, अलिकति आय आर्जन पनि हुने, जस्तै फूल खेतीहरू पनि अब सड़क किनारामा पनि फूल खेतीहरू राम्रो अभ्यासहरू गर्नुभएको छ। त्यसमा पालिकाले पक्कै हातेमालो गर्दै अहिलेसम्म अगाडि बढेको छ र उहाँहरूलाई थप कुनै ठाउँमा सहयोग, कहिले प्राविधिक सहयोग हुन चाहिन सक्छ, कहिले चाहिँ उहाँहरूलाई केही सपोर्ट चाहिन सक्छ, त्यस्तो बेसमा बिरुवाहरू उपलब्धको लागि हामी वन कार्यालयसँग समन्वय गर्ने, ढुवानीको लागि त्यो बिरुवा ल्याउनलाई चाहिँ हामीले पालिकाको गाडीहरूको व्यवस्था गरिदिने, र माटो कहिले काहीँ परीक्षण गर्नु पर्यो भने पनि विभिन्न संस्थाहरूसँग समन्वय गरेर माटो परीक्षणका क्रियाकलापहरू अगाडि बढाइदिने, यसरी चाहिँ समुदाय र हामी छुट्टा छुट्टै नभएर सँगसँगै गएर कामहरू चाहिँ गरिराखेको अवस्था छ।
1: योजना निर्माण गर्दा पनि विपद मैत्री योजनालाई प्राथमिकता दिएको छ
2: एकदमै। यसमा चाहिँ अहिले विशेष गरेर समुदाय आफै नै जस्तै प्लास्टिककै कुरा गरौँ, अब बजारमा अलिकति प्लास्टिक अहिले पुरै न्यूनीकरण शून्य त भएको छैन, तर कति पहिले किनमेल झोलाहरू आफै टोल विकास संस्थाले निर्माण गर्नुभएको छ। योजना छनौट गर्दाखेरि उहाँहरूले सकेसम्म वृक्षारोपण नाला सहितको जुन योजनाहरू छनौट गरेर पठाउनु भएको हुन्छ, माग गर्नुहुन्छ, र जहाँ चाहिँ अब सानो सानो उसमा जुन पहिला पक्की तटबन्ध भन्ने शब्द आउँथ्यो भने अहिले जैविक तटबन्धका कुराहरू आइराखेका छन्। त्यसले गर्दाखेरि अनि अर्को विशेष महत्वपूर्ण भनेको अहिले जुन समुदायले आफै आवश्यकता महसुसीकरण गरेको जमिन मुनिको पानी चाहिँ सुक्दैछ, अब चाहिँ हामीले तालतलैहरू संरक्षण गर्नुपर्छ, थोरै भए पनि यो वर्षाको पानीलाई चाहिँ संकलन गरेर राख्नुपर्छ भन्ने हिसाबले अहिले लाग्नु भएको छ। यो चाहिँ पालिकाले पनि यो सँगसँगै यो आगामी वर्षको योजनामा पनि राख्ने भनेर हामी तयारी गरेका छौँ। यो भयो भने अब हाम्रो समुदाय र हामी छुट्टा छुट्टै होइनौँ, समुदायको माग नै पालिकाले गर्नुपर्ने काम हो, र समुदाय जब यो जलवायु मैत्रीको विषयमा जति धेरै सचेत हुनुहुन्छ त्यति नै हामीलाई पालिकालाई पनि अब प्रकोपहरू छ यसलाई थोरै भए पनि न्यूनीकरण पनि हुन्छ र अनुकूलनको क्रियाकलापले गर्दा सहज चाहिँ हुन्छ।
1: हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद यहाँलाई पनि।
0: छलफलपछि आजलाई कार्यक्रम विपद व्यवस्थापन चौतारीको अन्त्यमा आइसकेका छौं। कार्यक्रम विपद व्यवस्थापन चौतारी तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया, सुझाव र सल्लाहका लागि हाम्रो ठेगाना कार्यक्रम विपद व्यवस्थापन चौतारी, सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz र हाम्रो सम्पर्क नम्बर 0915612555 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म प्रस्तुता दुर्गा देवकोटा बिदा हुन्छु। नमस्कार।

तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बर्खामा पुरानै घाउ बल्झिने डरमा मेलम्चीको पानी बन्द, दिगो समाधान कहिले भेटिएला?
1: फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने हाम्रो लक्ष्य छ। त्यो सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ। हजुर,
0: पासपोर्टलाई लिएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच के भएको हो?
2: यत्रो ठूलो ट्रान्जिसनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघले सुडानमा जारी भीषण गृहयुद्धका बीच उत्तर कोडोफान राज्यमा अर्को गम्भीर मानवाधिकार संकट पैदा भइरहेको जनाएको छ। राष्ट्रसंघीय मानवाधिकार प्रमुख फोल्कर ट्युकले घेराबन्दीमा परेको उक्त राज्यको राजधानी एल ओबेद वरपर लगातार अत्याचारका घटनाहरू भइरहेको भन्दै चेतावनी दिएका हुन्। राष्ट्रसंघको एउटा आकस्मिक सत्रलाई सम्बोधन गर्दै ट्युकले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न पनि आग्रह गरे। जिनिभाबाट बीबीसीकी इम्युजिन फोल्स भन्छिन्, यो सत्र पूर्व सावधानीका लागि हो। ट्युकले यो कुनै अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे। उनका अनुसार एल ओबेद शहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन्। बीबीसीकी इम्युजिन फोल्स। पछिल्ला दिनमा एल ओबेद, सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लड़ाईको केन्द्र बनेको छ। इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रैंड मोसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेई प्रति श्रद्धांजली प्रकट गरेका छन्। खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ, जसमा उनीसँगै मारिएकी सानी नातिनीको शव पनि समावेश छ। उनीहरू फेब्रुअरीमा अमेरिका र इजरायलले थालेका युद्धको शुरूआततिर मारिएका थिए। शनिबार हुने आधिकारिक समारोहमा लाखौं मानिस तथा विदेशी कूटनीतिज्ञहरू पनि सामेल हुने ठानिएको छ। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन्। इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक युक्रेनी महिलाको खोजी भइरहेको जनाएको छ। उक्त घटनामा 3 जना घाइते भएका थिए। स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरूषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन्। र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढ़ेहुली नदेखिने एन्टी एजिङ सुई बनाउन प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन्। फेडरल इन्भेस्टिगेशन एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अंग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ। इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 जनालाई पक्राउ गरेको थियो। एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव साल नालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढ़ेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरूङबाट काठमाण्डु पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। विक्रम सम्म 2078 असार 1 र साउन 16 गते मेलम्चीमा आएको भीषण बाढ़ी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरूङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष बर्खामा मेलम्ची बन्द हुने गरेको छ। सुनौ संजय ढकालको यो रिपोर्ट। काठमाडौँ उपत्यकाका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझै जोडिने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले बताएको छ। तर विगतमा उसले बाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन्,
1: हिजो चाहिँ धमिलोपना मात्रै नबढेर अस्थायी ड्याममै क्षति पुग्यो, गएर बन्द गरेको छ अहिले, केही दिन वेट गर्छ, एक दुई दिन फेरि पानी घटेर तत्काल मद्दत गरेर चलाउन सक्यो, फर्दर क्षति नपुग्ने भयो भने त्यसलाई रिज्युम गर्छौँ, नत्र त्यही अनुसार हामी बन्द गर्नलाई तयारी गरेका छौँ।
0: प्रत्येक वर्ष जसो यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए। समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरुङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए। दैनिक 17 करोड़ लिटर पानी काठमाडौँलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ। खानेपानी आपूर्तिको जिम्मा पाएको केयूकेएलले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ। मेलम्चीको 17 करोड़ लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोलाबाट थप 17 करोड़ लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाडौँको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड़ लिटर पनि अहिले बाह्रै मास आउन सकेको छैन। फेरि विकास समितिका कार्यकारी निर्देशक उपाध्याय,
1: प्रारम्भिक डिजाइन रिपोर्ट सबमिट गराएको छ कन्सल्ट्यान्टले, हामीले त्यसको रिभ्यू गरेर फिडब्याक दिएका छौँ। अब यसको फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने त्यो हाम्रो लक्ष्य छ। त्यो डिजाइन सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रंजन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा, संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिश भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे। यसै सन्दर्भमा साथी फडिन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाईँ आफै पनि भारत भ्रमणबाट फर्किनुभयो, तपाईँहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
2: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको विशेष गरी विदेशी नेपालीहरूको हकमा पासपोर्ट डिस्ट्रिब्युसन गर्ने, कन्सुलर सेवा प्रोभाइड गर्ने, त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढंगमा काम गरिरहेका छौँ। यो पछिल्लो दुईटा भारत अथवा चीनसँगको भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायौँ। त्यो गर्व, त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
4: भारतपछि तपाईँ चीन जानुभयो, चीनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
2: चीनसँगको विषय

0: अलिक बढी जोड हुन्छ भनेर मैले राखेँ।
1: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु। तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो, यसमा जस्तो खालको आवेदनहरू आए योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
0: मैले अपेक्षा गरेको भन्दा बढी संख्या र धेरै अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेशन पाएको छु। त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ। आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ।
1: अनि अन्तिममा यो बीचमा अलिकति राजधानी छपाईको विषय विवादमा पनि परेको छ, विशेष अदालतमा मुद्दा नै दायर भयो, जनताले समयमा राजधानी पाउँछन् अब अभाव हुन्छ भन्ने कुरा आइरहेछ।
0: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिरहेका छौँ। अहिले एउटा ठूलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जेक्सन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिराखेका छ। हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठूलो ट्रान्जेक्सन हुँदै गर्दा पनि धेरै अप्ठ्यारो नपरिकन ट्रान्जेक्सन गर्न सकौँ भनेर हामी अहिले काम गरिराखेका
1: छौँ। खासमा यो विवाद के हो भनेर नै धेरैलाई अन्यल छ, अनि यसको समाधान के हो तपाईँको विचारमा?
0: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन, तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लगेको छ। भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो। अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो हो। धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ। कन्ट्राक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ। भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो, तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ।
1: अनि यो प्रधानमन्त्रीको कार्यालय र तपाईँ बीच सहमति भयो भन्ने खबरहरू आयो होइन, यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
0: त्यस्तो असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठूलो ट्रान्जेक्सनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जेक्सन होस् भन्ने दुवै पक्षको चाहना हो, र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ।
2: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। फ्रान्सले 24 जूनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ। जून महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढ़ेको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ। जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ़िरहेको बताइएका बेला विशेष गरी युरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो।
2: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: के तपाईलाई किचन वायरिङ र पूजा

0: झरीका बेला खोलानाला बढ़ने र थुनिने हुन सक्छन्। यसले तपाई बसेको ठाउँ वरपर बाढ़ी आउन सक्छ। तपाईका ठाउँमा बाढ़ी आउने सम्भावना कतिको छ भनेर बुझ्न पैसा नलाग्ने सरकारी नम्बर 1155 एनसेल वा एनटीसी दुवैबाट फोन गरेर जानकारी लिन सकिन्छ। बाढ़ी आउने सम्भावना छ भने सकेसम्म बसेको ठाउँ नजिक उचाई भएको ठाउँ कहाँ छ त्यसको बारेमा जानकारी राख्ने, मोबाइल र टर्च लाइट फुल चार्ज गरेर राख्ने, औषधि, लाल पूर्जा, नागरिकता, पैसा, गरगहना जस्ता महत्वपूर्ण सरसामान प्लास्टिकमा फोको पारेर कोठाको अग्लो ठाउँमा राख्ने, आफू बसिरहेको घर खोला नजिक छ वा बाढ़ीका बेला बस्न असुरक्षित हुन सक्छ भने बाढ़ी आए पनि कहाँ जाने भन्ने बारेमा पहिल्यै पहिचान गर्ने, प्रहरी, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीको फोन नम्बर मोबाइलमै सेभ गरिराख्ने, नियमित रूपमा स्थानीय रेडियोको सूचना तथा समाचार सुनिरहने, बाढ़ी आउनु अघि तयारी गरेमा जनधनको क्षति हुनबाट बच्न सकिन्छ। यदि बाढ़ी आइरहेको छ भने उचाई भएको सुरक्षित ठाउँमा जानुपर्छ। तपाई बाढ़ीबाट प्रभावित हुनुहुन्छ भने यस्तो बेला पानीको मुहान फोहोर हुने भएकाले उमालेको वा शुद्ध गरेको पानी मात्रै पिउने, खाना खानु अघि र शौचालय गएपछि साबुन र पानीले हात धुन नबिर्सने, तरकारीहरू राम्रोसँग शुद्ध पानीले पखालेर वा पकाएर खाने, पिउने पानीका स्रोतहरूलाई सफा राख्ने, सहयोग र राहत सेवा कहाँ कहाँ वितरण भइरहेको छ स्थानीय रेडियो तथा जनप्रतिनिधिबाट जानकारी राख्ने, त्यस्तै कोरोनाका कारण र अस्पतालमा बिरामीका चाप बढ़िरहेकाले सकेसम्म सुरक्षित खानपिन गर्नु र बिरामी हुनबाट जोगिनु नै उत्तम उपाय हुन्छ। यस्तो विपदका बेला केटाकेटी, बुढ़ाबुढ़ी, सुत्केरी तथा बिरामीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बढ़ी ख्याल राख्नुपर्छ। विपदका बेला सबैलाई सघाऊ, आफू बचौं र अरूलाई बचाऊ।
1: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
2: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: कानून कलिक भ्रष्टाचार रोक नै सकी जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी भ्रष्टाचार करुया मनै न खुल्के विरोध करी भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सबको जाने सहयोग करी।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।

0: टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
1: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: दन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा,
6: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
5: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
5: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57, र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला, वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगीबाट बचौ।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: ल है म आइपुगे। सर्पले डसेको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो।
5: एकैछिन है, हामी सहयोग गरेर ल्याउँदैछौ। बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न।
4: हुन्छ हुन्छ, ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस्। अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस्। उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो।
6: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी। तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ।
4: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ। कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्। सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ।
5: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु।
4: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है। सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ।
6: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौ, नत्र ढिलो हुन्छ।
7: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्। बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउ, जीवन रक्षा गरौं।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न

0: सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। सुरुपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्नातक तह चौथो वर्षका विद्यार्थीहरूको अन्तिम सेमिस्टरको अनुसन्धान अभ्यास तथा सेमिनार गोष्ठी भएको छ। शुक्रबार शुरू भएको सेमिनारमा विभिन्न विज्ञहरूको कार्यपत्र प्रस्तुत गरिएको छ भने कृषि विज्ञान स्नातक तहको पढ़ाई पूरा गरेका 90 जना विद्यार्थीहरूले आफ्ना अनुसन्धान प्रस्तुत गरेका छन्। पहिलो दिन नेपालको कृषि रूपान्तरण र अबको गन्तव्यको विषयमा नार्कका वैज्ञानिक रोशन बाबु ओझाले कार्यपत्र प्रस्तुत गर्नुभएको छ। प्राध्यापक डाक्टर हरिकृष्ण पन्तले नेपालको पश्चिम तराईमा मसुरोको बिउ उत्पादनमा लाग्ने लागत बजार नाफाको अवस्था विषयमा अनुसन्धान गरिएको कार्यपत्र प्रस्तुत गरिएको छ भने मधेस कृषि विश्वविद्यालयका उप प्राध्यापक मोहम्मद इकराम हुसेनले दिगो खाद्य समेत कोसेबाली उत्पादनका लागि रोग र किराको सामना गर्न सक्ने नयाँ उन्नत जातका विकास गर्ने विषयमा समेत कार्यपत्र प्रस्तुत गर्नुभएको छ। गोष्ठीमा सुरुपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक यज्ञराज पाठक, कृषि विज्ञान संकायका पूर्व दिन डाक्टर विष्णुविलास अधिकारी लगायतले बोल्नु भएको थियो। कैलालीको जानकी गाउँपालिकाको चालू आर्थिक वर्षमा वित्तीय प्रगति 76.72% भएको छ। असार 19 गतेसम्म पूँजीगत खर्च करिब 53% र चालू खर्च समेत 87% हारहारीमा पुगेको जानकी गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षको अब यही असार 25 गतेसम्म मात्रै खर्च उठाउनु पाउने व्यवस्था भएको छ। अझै अन्तिमतिर समेत ठूलो योजनाहरूको भुक्तानी दिन बाँकी रहेको कारण 25 गतेसम्म समेत जानकी गाउँपालिकाको करिब 80% भन्दा माथि खर्च हुने आकलन गरेको लेखा अधिकृत माझीले बताउनु भएको छ। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा 17 जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये 1 जना महिला र 1 जना पुरूषको अवस्था गम्भीर छ। हाल घटनास्थलबाट घाइतेहरूको उद्धार कार्य जारी छ भने उनीहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको छ। धनगढ़ीतर्फबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001-39-63 नम्बरको बस पाटन नगरपालिका 9 स्थित गैराखाना नजिक दुर्घटना परेको बताएको छ। जानकी गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै व्यावसायिक उत्पादनको क्षमता वृद्धि तथा आयार्जनमा टेवा पुगाउने उद्देश्यले 17 जना आरएन व्यवसायलाई आधुनिक उपकरण वितरण गरेको छ।

गाउँपालिकाको आर्थिक सहयोगमा सबै नौवटै वाडामा 17 जना आरएन व्यवसायीलाई इलेक्ट्रोक बोलेरो पंखा र समेत ग्राइन्डर मेसिन प्रदान गरिएको बताएको छ। गाउँपालिकाका अध्यक्ष चौधरीले उपाध्यक्ष लालमती देवी कठेरिया तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गरेको बताएको छ। महोत्तरी प्रहरीले कर्तव्य ज्ञान सम्बन्धी मुद्दामा अदालतमा दोषी ठहर भएका नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइलीलाई समेत पक्राउ गरी कैद भुक्तानका लागि जलेश्वर कारागार पठाएको छ। सुरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लामा प्रहरीले अवैध लागू औषध खैरो हेरोइन सहित 5 जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका 2 नयाँ बस्तीबाट बिहिबार साँझ खैरो हेरोइन सहित देखिने समेत 30 मिलिग्राम धूलो पदार्थ सहित 4 जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीश द्वय गणेश प्रसाद बराल र तेजेन्द्र बहादुर शर्मा सापकोटाको इजलासले एन्फाका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रा रोक लगाउन निर्णय तत्काल कार्यान्वयन नगर्न विपक्षीय नाममा समेत अन्तरिम आदेश जारी गरेको हो। र सातौं एपीए सुदूरपश्चिम स्पोर्ट अवार्डमा वर्ष खेलाड़ी पुरूषतर्फ क्रिकेटका दिपेन्द्र सिंह एरी र महिलातर्फ कबड्डीमा मानमती विस्ता उत्कृष्ट घोषणा भएका छन्। नेपाल खेलकुद पत्रकार मंच कैलालीको आयोजनामा भएको कार्यक्रममा एरी र विस्ता उत्कृष्ट भएको बताएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनर्स्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।

0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीन को माध्यमबाट पाठीघर को शल्यक्रिया सेवा
1: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जन द्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीन को माध्यमबाट पेट को शल्यक्रिया सेवा
0: जनरल फिजिसियन विशेषज्ञ सेवा
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
0: दन्त रोग सेवा
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार
0: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी प्यारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउण्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बिमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा चौबिसै घण्टा
0: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
0: सब परीक्षण सेवा सर्पदंशको उपचार
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाइ
0: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला
3: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन् तसर्थ पंछीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

इसलिए जब आप खगोल संबंधी भूगोल संबंधी को वर्णन बताऊं छो यो पृथ्वी गोलाकार समुद्र को चार सार समुद्र ले बेरिये को बीच में सुमेरु नाम को पहाड़ छ। सुमेरु नाम गरिये को पहाड़ को जब टाकुरा में चार वटा वृक्ष छन् महाराज जसमा चूत जमुद कोद नाग्रोद यस्ता प्रकार बाट आप आप चाप आप जामुन हो र भर त्यस मध्येमा भगवान परमात्मा बामन को तेस्रो पाइलो छिटिएर राख्ने ठाउँ नपाउँदा राजा बलिको दरबारबाट सातकमी भन्ने शहरमा पुगेको छ। त्यस ठाउँमा ब्रह्माजीले पूजन गर्नुभयो। परमात्माको पाउबाट निक्लेको जल गएर जब जामुनाको वृक्षमा गएर बज्रियो त्यहाँ ठूलो हात्ती जत्रा जामुनो फल्ने हुनाको कारणले ती जामुनाको वृक्षको रसले विस्तृत गरिएको दीप हुनाको कारणले यो दीपको नाम हो जम्मुदीप। यसलाई जम्मुदीप भनेको त्यसो भएर यहाँबाट जम्मा चारवटा नदी प्रवाहित हुन्छन् महाराज। सीता चक्षु अलका नन्दा र भद्रा पूर्व पश्चिम उत्तरमा बग्ने वाला सीता चक्षु र भद्रा दक्षिणपट्टि बग्ने वाला अलका नन्दा जसले बद्रीको पहाड़लाई छोडेर बाबा भारतवर्ष प्रवेश गरेकी छन्। यस्तो प्रकारको ठाउँमा स्नान गर्नाले सन्ध्या गर्नाले वन्दन हरिहरार्थन गर्नाले जीवन मुक्ति हुन्छ, यसमा शंका हुँदैन। अब राजन यहाँ जम्मुदीप जम्मा चार लाख कोषको फराकिलो एक लाख योजनको फराकिलो विस्तृत भएको जसमा नौवटा खण्ड छन्। नौवटा खण्डमा 88,000 कोषले पूर्ण भएको छ। जसमध्येमा अब जम्मू प्लेक्स भने सिक्किमबाट जब जम्मा सातवटा द्वीप मध्येमा माने नौवटा खण्ड मध्येमा पहिलो खण्ड हो जब इलावृत नामको खण्ड। इलावृत नामको खण्डमा साम्ब सदा शिवजीको उपासना गरेर सारा सम्पूर्ण देवताहरू विराजमान हुनुहुन्छ। इलावृत खण्डको अम्बिका नामको वंश एउटा जुन ठाउँमा पुरुष गयो भने त्रिजाति हुन्छ भन्ने शास्त्रोक्त युक्ति छ। रानी त्यसदेखि पछाडिबाट महाराज परीक्षित तर अहिलेसम्म त्यो जग्गालाई सारा सम्पूर्ण गर्न भूमिगतमा राखिएको आवश्यकता पर्दा झिक्ने रहन आवश्यकता पर्दाखेरि लुकाउने परमात्माका धेरै सारहरू छन्। अयोध्या मथुरा माया काशी कांची अवन्तिका पुरी द्वारा बत्ती पनि यिनी पनि त्यस्तै हुन आवश्यक पर्दा झिक्ने हुन आवश्यकता पर्दाखेरि जलभित्र राख्ने त्यस्तै त्यो सहर जो जन जंगल जो छ त्यो पनि जब आवश्यकता पर्दा झिक्ने र अनावश्यकता पर्दाखेरि राख्ने भएको कारणले अहिले आवश्यकता नपरुन्जेलसम्मको लागि राख्ने इलावृत नाम गरेको खण्ड पम्बिका वनमा साम्ब सदाशिवजीको उपासना गरेर सम्पूर्ण देवहरू विराजमान हुनुहुन्छ अरे सम्पूर्णको प्रार्थना गर्दछन् शिवजीको ध्यान हरे। श्रीमद भागवतमा प्राण अन्तर्गत महिमाको वर्णन विस्तार सारा प्रस्तुत गर्दै हुनुहुन्छ। राखिमा साम्ब सदाशिवजीको इलावृत खण्डदेखि पछाडि अन्ती प्रकारको जब खण्डको पाख्यान पनि प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सज्जबाट भन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद भागवतमा प्राण कति कथाको वर्णन विस्तार गरिन्छ भने देख्ने संकेत मान महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो। यसै प्रसंगमा राजन परीक्षित अब अरू अरू खण्डको वर्णन पनि यहाँलाई म बताउँछु, सुन्नुहोस् कुन कुन खण्डमा कहाँ कहाँ के भन्ने विषयको लागि राजा परीक्षितलाई सुखदेवले आज्ञा गर्नुभयो। पहिलो खण्डको नाम हो अब यस प्रसंगको बीचमा जब पहिलो खण्ड दोस्रो तेस्रो खण्डको वर्णन विस्तार सारा म बताउँछु सुन्नुहोस् राजा भनेर पहिला नम्बरमा पहिलो खण्ड कुन खण्ड हो भनेर सोधे बक्सेपछि राजा परीक्षित महाराजका प्रतिमा सुखदेव स्वामीले प्रमाण गर्नुभएको छ पहिलो खण्डको नाम। यस किसिमबाट जबकि उत्तम खण्ड छ भद्रासु नामको खण्ड त्यहाँ ओम नमो भगवते धर्मतत्व विशोधनाय भन्ने मन्त्रले प्रार्थना गरिन्छ। त्यहाँ हयग्रीव अवतार प्रमुखको प्रार्थना गरेर धर्मपुत्रहरू विराजमान हुनुहुन्छ। अर्को नरसिंह अवतार भगवानको प्रार्थना गरेर हरि वर्ष नाम गरेको खण्डमा प्रह्लाद आदि विराजमान हुनुहुन्छ। त्यहाँको मूल मन्त्र ओम नमो भगवते नरसिंहाय। अर्को खण्ड छ सरकार केतुमान नाम गरेको खण्ड कामदेव स्वरूप भगवानको प्रार्थना गरिकन लक्ष्मी देवी विराजमान हुनुहुन्छ। त्यहाँको मूल मन्त्र ओम राम ब्रह्म हुम ओम नमो भगवते ऋषिकेशाय। त्यसदेखि पछाडि अर्को खण्ड छ महाराज परीक्षित जसको नाम हो जब यस किसिमबाट रम्भिक नाम गरेको खण्ड भगवान जब मत्स्य अवतार प्रभुको प्रार्थना गरी वैवस्वत आदि गरिएका मनहरू विराजमान हुनुहुन्छ। त्यहाँको मूल मन्त्र हो ओम नमो भगवते मुखे तमाय। अर्को खण्ड छ सरकार उत्तर कुरु बरे अवतार भगवानको प्रार्थना गरेर लक्ष्मी जब पृथ्वी देवी विराजमान हुनुहुन्छ। त्यहाँको मूल मन्त्र ओम नमो भगवते मन्त्र तन्त्र लिङ्गाय यज्ञ कर्तु रूपाय।
यस्तै प्रकारले अर्को खण्ड छ, किम प्रश्नामृतको खण्ड श्री रामचन्द्र परमात्माको प्रार्थना गरे, सम्पूर्ण प्रकारका देवताहरू विराजमान हुनुहुन्छ, त्यहाँको मूल मन्त्र हो महाराज जब रामचन्द्र परमात्मा परमेश्वरको ओम नमो भगवते उपस मिलाय निरङ्कराय किम प्रश्नामृतको खण्डको वर्णन, त्यहाँ श्री रामचन्द्रको प्रार्थना गरिन्छ, राम नाम जपेर पारतरने हो, राम नाम जपेर।

नाम संकीर्तन। अब तपाईलाई म भरत खंड को वर्णन विस्तार बताऊँ महाराज परीक्षित भनिकन उत्तम खंड भरत को उपाख्यान प्रमाण कराउँदै हुनुहुन्छ भन्ने सम्बन्ध को कथा है। सद्यबाट महाराज परीक्षित श्रीमद भागवत महापुराण को दशम भने पंचम स्कंद में अहिले कति कथा को वर्णन गरिन्छ भने भरत खंड को वर्णन विस्तार प्रस्तुत गर्दछु। यसलाई भनिन्छ कर्म खंड। यसमा 42 नदी र 28 पहाड़ छन्। उत्तम 28 पहाड र 42 नदी को नाम सुनेपछि मुक्ति हुन्छ। सरकार सुन्नुस्, पहिलो खंड हो भरत खंड जसमध्ये जम्म 28 पहाड को नाम मलय मंगल प्रस्थ मैनाक त्रिकुट ऋषभ कुटक कोलक सय देवगिरी ऋषिमुख त्रिशैल वेकंठ महेन्द्रचल बरिधार बिंदाचल शक्तिमान यक्षगिरी परियात्र दुर्णाचल चित्रकूट गोवर्धन रैवत ककुबर्णील मुख गोका मुख इंद्रकील कामगिरी। यो 28 पहाड़ भे। 42 नदी कुन कुन हुन्? चंद्रवसा ताम्र पर्णी अबटोधा कृतमाला बयासी कावेरी बेणी पयसबेणी सरकार वर्ता तुंगभद्रा कृष्ण बेणी भीमरती गोदावरी निर्विद्या पयसने तापी रेवा सुरस नर्मदा शर्मवती सिन्धौ अन्धसोड़ो महानदी वेद स्मृति ऋषिकुल्या त्रिशामा कौशिकी मन्दाकिनी जमुना सरस्वती ऋषिपति गोमती सरयू रोदस्वती सप्तपति सुषोमा शतद्रु चन्द्र भागमरु वृदा वितस्का अश्विनी र विश्वा। 42 नदीहरू छन्। ती नदी उभन्दा उठुलो भएर यस किसिमबाट प्रमाणित गरेको छ महाराज परीक्षित। अरू खण्ड भनेका भोखण्ड श्रीमती यसमा भरत खण्ड भनेको पुण्य कमाउने भारत वर्षको पुण्यभूमि यो खण्ड जसले भारी पुण्यको प्रभावले मात्रै त्यहाँ जान सकिन्छ, अरूबाट सम्भव हुन सक्दैन। यस्तो पवित्र पावन क्षेत्र भारत खण्ड महाराज भारतै खण्डमा जन्म लिन पाए मुक्ति हुन्थ्यो भन्ने सारा देवताको भनाइ छ। त्यो जम्मूद्वीपदेखि पारिपट्टि प्लाक्स द्वीपदेखि वारीपट्टि जम्मा 8 टापु छ सागर राजाका छोराहरूले। तैपनि हाम्रो घुँडा यहाँ लुकाएको छ कि राजा इन्द्रले भनिकन खोज्दा 8 सहरको निर्माण भयो 8 टापु। त्यो श्रीलंकामा पर्छ स्वर्णप्रस्थ बावर्तन रम्मा पञ्चजन्य सिम्मले श्रीलंका 8 शहर। राजा परीक्षित महाराजका हजुरमा सुखदेवले बताउनु भयो। अब त्यसदेखि पछाडिबाट अनि प्लेसनाम द्रीप त्यसदेखि पछाडि सालमले पुस्तक हुन्छ साग पुष्कर आदि गरिएका दीपहरू छन् महाराज। तर भारत खण्ड भनेको ज्यादै पवित्र छ पावन छ त्यति मात्रै होइन, यो भारत खण्ड र भारत खण्डको उपाख्यानको बारेमा यति समेत लाभदायक छ जहाँ स्नान संध्या हरिहरार्थन मनन कीर्तन गर्नाले यसलोक र परलोकको सुधार हुन्छ। यस्तो परब्रह्म परमात्माको पवित्र पावन क्षेत्र भारत खण्डमा हामी जन्मेका छौं, के गरौं? यसैबाट जीवनमुक्ति हुनेछ भनेकन राजा परीक्षितलाई भारत खण्डको वर्णन विस्तार बताउनुभयो। त्यहाँको मूल मन्त्र हो ओम नमो भगवते वासुदेवाय। यही मन्त्र श्रीमद् भागवतका मूल मन्त्र अर्थात भगवानको द्वादशाक्षरी मन्त्र भारतवर्षमा कहिन्छ मेरो सरकार बद्रीको पार्वतम धाम हो यिनी ठाउँमा नर और नारायणको आश्रम हो। त्यसमा तपाईँ हामी यस पवित्र पावन क्षेत्र नेपाल खण्ड जसलाई भनिन्छ आर्यव्रत क्षेत्र जसलाई भनिन्छ हरिहर क्षेत्र यस्तो पवित्र पावन धाममा श्रीमद् भागवत सप्ताहरूपी ज्ञान महायज्ञको प्रयोजन गरेर श्रवण गर्दैछौ। हाम्रो सकल दुःख दरिद्रता र दुःख कष्ट र यातना नाश हुनेछ शंका छैन भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले भारतवर्ष पुण्यभूमि र 9 अरू द्वीपको माने 7 द्वीपको उपाख्यान लोकालोकपाडदेखि उता सूर्यको प्रकाश जान सक्दैन, त्यहाँ सिद्धको मात्रै गति छ। अब सुन्नुहोस् महाराज भूगोलको कथा सम्पन्न। अब खगोल सम्बन्धीको उपाख्यान भनिकन आकाश सम्बन्धी उपाख्यान प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो। अब यहाँ देख्नु प्रान्तका लागि तपाईँ के सुन्न चाहिबस्नुहुन्छ भनिकन सोद्धा लौ त मेरो सरकार चरा उडेर जान सक्ने सम्मको ठाउँलाई पृथ्वीको सीमा मानिएको छ। चरा उडेर जान सक्ने ठाउँदेखि माथि आकाश भनिन्छ, त्यसै आकाशका बीचमा वायुमण्डल छ। वायुमण्डल भनेको भूत प्रेत पिचास डाङ्केरी साङ्केरी वीर बेतल छेदेर 64 जोगिने 52 वीरको बसोबास तिनीको छाया हामीलाई लाग्ने अनि मान्छे र पशु बिरामी हुने फुलफा गरेपछि भागेर जाने यहाँ मान्छे बौसी होइन, नभन्नु कोही छैनन् बौसी।
खोत्री थांगनी र मांगनी बुढीलाई बौसी भन्ने गरेका छ। राम्ररी क्याम्पस पढ्ने र जाहिर खानीलाई कसले जब बौसी भनेका छ त? यसै कारणले बौसी भए बरु त्यसैले पढेछ त्यसैले जाने भन्ने नि बोल्छ। यसै कारणले होइन, कोही जातै छैन। त्यसै कारणबाट नारीहरू कसैलाई दोष नदिनु, पुरुषलाई मानवलाई कसैलाई दोष नदिनु, वायुमण्डलमा प्रेतात्माहरू छन् तिनको छाया लाग्ने फुकेपछि जाने यही प्रकारको नीति छ महाराज। हाम्रो ज्योतिष शास्त्रले पनि बक्सीको संज्ञा गरेको छ। मेषे चरित्र भूतानी वृक्ष छ थिर राक्षसी मिथुने छ माम माया कर्कटे साङ्गेनी सथा भनिया छ। लग्नाष्टमी बे सूर्य क्षत्रपाल लक्ष दोषनम आकाश देवी चन्द्रेश्वर लग्नाष्टमा बे यो पनि भनेको छ। तर यी सारा सम्पूर्ण प्रकारका कुरा के हुन् भनेदेखि वायुमण्डलमा बसेका प्रेतात्माहरू लाग्ने त्यसपछिबाट तिनी डङ्किनलाई फुक्पा गरेपछि जाने यो हो। मानिसमा कुनै दोष हुन सक्दैन। राजा परीक्षित वायुमण्डलदेखि माथिबाट राहु र केतु, राहु र केतुदेखि माथिबाट श्री सूर्य नारायण, सूर्य नारायण उदाउँदा ब्रह्माजीको रूपमा, आजमा शिव अस्ताउँदा विष्णुको रूपमा धारणा गरी बस्नुहुन्छ। बालक खिल्यादी गरिएका ऋषिहरूले त्यति बिन्ती गरिएका अरूण नाम गरेको सारथीले रथ आँखेको सातवटा घुँडा जोतिएको रथमा चढेर श्री सूर्य नारायण एक फड्कामा 400 कोष पर जाने घुँडामा चढेर चम्पट लिनुहुन्छ। तर उनै भगवान प्रभुको प्रार्थना गर्नु, मनन गर्नु, भजन गर्नु कहिल्यै नभुल्नु र प्रार्थना गर्नु भगवानका चरणमा। सूर्य नारायणको ध्यान उदाउँदामा ब्रह्मास्वरूप, माझमा महेश्वर उदाउँदामा ब्रह्मास्वरूप।

सूर्य नारायण पर ब्रह्म परमात्मा परमेश्वर विराजमान हुनुहुन्छ। सूर्य नारायण घुम्नुहुन्छ भन्ने यहाँका प्रमाण छन् महाराज। सूर्य नारायणको गति चल्छ भन्ने प्रमाण छ, एउटा हाम्रो वेदले पनि निर्णय गरेको छ। आहा कृष्णे नरथ वर्तमानो निवेशन मृता मृत्युञ्जय हिरण्येन सविता रथेन देव जाति भुवनानि पश्यन् भनेर यो लोकलाई हेर्दै आफ्नो प्रकाश गर्दै अँधेरोलाई उज्यालो बनाउँदै लोकलाई कल्याणको गतिमा कालगन्थीमा प्रमाण गराउँदै हिँड्न सक्ने यस्ता सूर्य नारायण हुनुहुन्छ भन्ने हाम्रो वेदको वचन छ। तर अहिले प्रचलन अनुसार सूर्य नारायण हिँड्नु न पृथ्वी घुम्छ भन्ने छ, तर होला पृथ्वी नै घुम्ला, अन्यथा केही होइन। तर पालो शान्तिले हुन सक्छ भने जस्तो मेरो विचारमा लाग्छ, किनभने देखिने ग्रहको पालो हुन्छ, कहिले कसैको विश्राम कसैको कहिले चल। शास्त्र बन्ने बेलामा पृथ्वी अचल भएछ, सूर्य चल भएछ, अहिले पृथ्वी चल भएछ, सूर्य अचल हुनुभएछ, के अप्ठ्यारो भयो? दुवै कुरालाई स्वीकार गर्न सके त भइगयो। यसै कारणले अब सूर्य नारायणदेखि माथिबाट चन्द्रमा हुनुहुन्छ भन्ने हाम्रो यहाँको प्रमाण छ। त्यो पनि नपाईको तारिकाका प्रभावबाट सरस्वती नदीका तटबाट सूर्य नारायण नजिक चन्द्रमा टाढा, अन्वेषण यन्त्र प्रयोग गर्ने ठाउँबाट चन्द्रमालाई जब नजिक, सूर्यलाई टाढा पनि हुन सक्छ, के अप्ठ्यारो? दुईटै कुरालाई स्वीकारोक्ति गर्दै भइहाले यदि नेपालको झण्डा हेर्नुभयो भने पनि प्रमाणीकरण हुन्छ। नेपालको झण्डामा सूर्य नारायण तल, चन्द्रमा माथि हुनुहुन्छ, कि नपत्याउनुहोस्। जब जब त्यो झण्डालाई होइन भने पत्याउनु पर्यो महाराज परीक्षित। यसै प्रकारले शास्त्रोक्त पद्धतिको प्रमाण हजुरलाई मैले प्रमाण गरे, बाँकी अंशको लागि अब के सुन्न चाहिँ बसन्छ भनेर राजा परीक्षितलाई सुखदेव स्वामी भगवानको महिमाको वर्णन र ध्यान मनन कीर्तनको प्रक्रिया सारा सम्पूर्ण यथार्थ प्रमाण गराई बक्सु प्रकार भनेर महाराज परीक्षितको प्रतिमा सुखदेव स्वामीले गम्भीर वाणीमा आफ्नो भाषा प्रस्तुत गरिसकिबक्छु। अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहिँ बसन्छ भनेर राजा परीक्षितलाई श्रीमद् भागवतको महत्वको बारे राका यसको गतिको वर्णन। अब सूर्यदेखि माथिबाट चन्द्रमा, चन्द्रमादेखि माथिबाट मंगल, मंगल माथिबाट बुध, बुध माथिबाट शुक्र, शुक्र माथिबाट बृहस्पति, बृहस्पति माथिबाट शनिश्चर हुनुहुन्छ, शनिश्चरदेखि माथिबाट शिशुमार चक्र, त्यहाँदेखि माथिबाट सप्तर्षि मण्डल। शिशुमार चक्रमा सारा प्रकारले बेरिएको सम्पूर्ण ग्रह नक्षत्र योगबार करणको बेलाको महिमा पनि प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्याबाट। ओ महाराज परीक्षित, अब राजा परीक्षितलाई सुखदेव स्वामीले प्रमाण गराउनु भएको छ सौनका दृषि प्रणाली। जब श्रीमद् भागवतको महिमालाई यहाँलाई मैले प्रमाण गरिसके, अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहिँ बसन्छ भनेकन सोद्धाखेरिमा लौ त मेरो परमात्मा, यो सबै प्रकारको प्रकरणले, सबै प्रकारको नीतिगत सिद्धान्तले प्रमाण गरिएको कुरा, सूर्य नारायणदेखि माथिबाट चन्द्रमा, चन्द्रमादेखि माथिबाट मंगल, मंगल माथिबाट बुध, बुध माथिबाट शुक्र, शुक्र माथि बृहस्पति, बृहस्पति माथिबाट शनिश्चर, शनिश्चरदेखि माथिबाट कुनै ग्रहहरू छैनन्। त्यसमा जब शिशुमार चक्र सम्पूर्ण ग्रह नक्षत्र योग बाह्र करण बेला समय मुहूर्तलाई पुच्छरमा राखेर घुमाएको छ, त्यसको शिरमा ध्रुव तारा रहन्छन्, उनी घुम्दैनन्। यसै कारणबाट अब ग्रह नक्षत्र आदिले परिपूर्ण भइएको साक्षात्कार परब्रह्म परमात्मा परमेश्वर जगतका मालिक हुनुहुन्छ। यस्ता प्रभुलाई बारम्बार अरू कुरा केही नसके तापनि सहस्त्र कोटि प्रणाम, त्यहाँदेखि दाहिनेपट्टि कोणमा भगवानको गोलोक धाम, देब्रेपट्टि कोणमा जब ध्रुव तारा, ध्रुव भनेको अविनाशी, कहिले नास्नुने गति, यो आकाशको वर्णन यो मैले हजुरलाई प्रमाण गरे महाराज। अब तपाईँलाई अतलादि गरिएका लोकहरूको वर्णन विस्तार गर्दछु। यहाँदेखि तल, अतल, बितल, सुतल, तलातल र सातल, पातल, पृथ्वीदेखि तल, त्यहाँदेखि तल चाहिँ जब डर लाग्दा जब यस किसिमबाट जब कतै बगैँचा, कतै ध्यान गर्ने पुण्यभूमि, कतै ध्यान योगका साधनहरू गर्ने प्रकारका नीतिगत सिद्धान्त, कतै प्रभुको महिमा, कतैको ध्यानको महिमा, यस्तो प्रकारले पूर्ण भएको जब यो जग्गा, यो मैले हजुरलाई प्रमाणित गरे राजा परीक्षित। अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहिँ बस्नुहुन्छ भनेर सोद्धाखेरिमा अब सौनकादिका परमा पौराणिक सूत्रले नैमिषारण्य क्षेत्रमा श्रीमद् भागवतको महत्वको बारे सारा प्रकाश पार्दै आज्ञा गर्नुहुन्छ। हरे ध्यान मनन कीर्तनको प्रकरण राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ। यो प्रकारबाट राजा परीक्षितले त्यसदेखि माथिबाट ध्यान योगको, ध्यान योगदेखि माथिबाट जब यस किसिमबाट प्रमाण गरिएका उद्यान बगैँचाहरू अनि
यो पृथ्वी कसले के गरी धानिएको छ भनेर सोद्धाखेरि म जति यहाँबाट बगेका जलहरू छन् त्यो भगवान शिवजीको जटामा गएर बज्रन्छ भन्ने नीतिमा छ। त्यसै कारणबाट त्यहाँबाट छुटेका अग्निको प्रतापबाट झै भनेर सारा सम्पूर्ण वाष्पमण्डल जान्छ आयो वायुमण्डलमा, त्यहीबाट जल भएर फेरि वृष्टि हुन्छ भन्ने वैज्ञानिक मतसँग यो पूर्ण रूपमा साकार छ, मिल्छ, फरक छैन। अर्को यो पृथ्वी केले धानिएको छ चौधलोक भन्ने बारेमा सोद्धाखेरिमा यो पनि शंकरषणले धानिएको छ भन्ने शास्त्रोक्त पद्धति छ। शंकरषणको अर्थ हुन्छ जब महाराज देवता होइन, शंकरषणको अर्थ खिच्नु र तान्नु, यो विश्व ब्रह्माण्ड सारा खिचाइ र तनाईमा आफ्नो दुरीमा आफै अड्किएको छ, त्यसैलाई भनिन्छ शेष नाग। शेष नाग भनेको सर्प होइन, शेष भनेको लास्ट नाग भनेको शिर, शिरले र पुच्छरले खिच्नु र तान्नु गरेको हुनाले शंकरषण पृथ्वी टक्कै अडेको। राजा परीक्षित यो कसैले अड्काएको होइन। अब नरक कानी र पर्छ, प्रभुदेव नरकको वर्णन पनि सुन्न पाऊ भनेकन सभा बिन्ती गर्दै हुनुहुन्छ। सौनकादिका उपमा पौराणिक सुत भन्ने सम्मको कथा यस सद्यबाट

0: उही सबै पेपर अर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरि
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरि आयौ
0: उही बैंकमी
1: बैंकमी
0: हाँ
1: ता क्याही अद्दु पड्यो भ
0: त्यो त अद्दु पड्छ भ आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमी पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैंक पठै जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 98017 10672।
8: स्वास्थ्यका लागि पानी

0: टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते। समय बिहान 8 बजे। स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन, सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
1: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
2: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: चण्डीमाइ स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाइ स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान: चण्डीमाइ स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।
3: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।